0: FM साइटी।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: गुड न्यूज एफएम 105 थोप्लो 1
1: विश्वास सुनैबाट आउँछ गुड न्यूज एफएम रेडियो 105 थोप्लो 1 मेगाहर्ज

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ हारेको शत्रुको चाल। प्रभु येशूले शत्रु शैतानलाई क्रुसमा हराइसक्नु भएको छ भनिकन कलसीको पुस्तक 2:15 यो स्पष्ट गरेको छ। यो खण्ड म पढ्दिन्छु। यहाँ यसरी लेखिएको छ, उहाँले प्रधानताहरू भन्नाले शैतान र भूतात्माहरू र त्यसको शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो भनिकन यस खण्डमा बताइएको छ र दुष्टात्मा हारिसकेको छ भनेर चाहिँ यहाँ स्पष्ट गरिएको छ भने योनाको पुस्तक 3 प्रभु येशूले एकपटक भन्नुभयो, जसरी मोसाले उजाडै स्थानमा काँचको सर्पलाई माथि काठमा उचाले त्यस्तै गरेर मानिसको पुत्र पनि क्रुसमा उचालिन पर्छ भनेर चाहिँ भन्नुभयो। यो जो सर्पको अर्थ चाहिँ शैतान यानि भूतात्मा भनेर हामीलाई बाइबलले स्पष्ट गर्दछ र उहाँ क्रुसमा उचालिनु यानि क्रुसमा टाँगिनु चाहिँ शैतानलाई हराउनु हो भनिकन उहाँले त्यहाँ पनि संकेत दिनुभएको थियो र कलसीको पुस्तक 2:15 त यहाँ यो स्पष्ट नै गराएको छ कि प्रधानताहरू शक्तिहरूलाई निशस्त्र भन्नाले त्यसलाई हराइदिनुभयो र ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो, उहाँले हामीलाई विजय बनाइदिनुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो, त्यसको हारलाई टोटल तमासा बनाइदिनुभयो भनिकन यहाँ शैतानको हालत सम्बन्धी बताइएको छ र शैतान हारे तापनि ऊ अन्तिमसम्म पनि हारेको छैन जस्तो उसले चाल ढङ्ग देखाउँछ। अझै पनि डर त्रासहरू हामीमा हालि नै राखिदिन्छ। उदाहरणको लागि दोस्रो विश्वयुद्धमा जसरी अमेरिका ब्रिटेन र यता क्यानाडाको फौज कमसे कम 1,50,000 यो डी डे भन्न चाहिँ त्यो दिनलाई तोकिएको थियो र नर्म्यान्डी भन्ने जो फ्रान्सको एउटा ठाउँमा चाहिँ उहाँहरू अवतरण गर्नुभयो, त्यहाँबाट उहाँहरूले युद्ध गर्दै जाँदाखेरि त्यही दिन नै खासमा जर्मनी सेनाहरू हारिसकेको थियो। तरै पनि युद्ध भने 1 वर्षसम्म नै यताउता लडाईहरू नै भइ नै रह्यो भने जस्तै क्रुसमा प्रभुले उहाँले शैतानमाथि विजय गर्नुभयो र त्यो विजय भइसके तापनि अझै पनि हामीले धरतीमा रहँदाखेरि फाटफुट मात्रै होइन यो आत्मिकी लडाईहरू हामीले महसुस गरि नै रहेका छौँ। अब त्यस कुरालाई म पछाडिको लिडमा एउटा मरेको सिंहको पिक्चर हामीले राखेका छौँ र मरेको सिंहको पिक्चर छ, त्यो कुनै पनि झ्यासबाट यानि जंगलबाट एउटा मान्छे फ्याट्टै बाहिर निक्लिनु भयो भने उहाँले त्यहाँ देख्नु बित्तिकै सिंह मरेको होइन सुतेको जस्तो देख्दछ र अगाडि नै पर्नुभयो भने त उहाँ फेन्ट पनि हुनुहोला किनकि सिंहको डर त्यो व्यक्तिभित्र भएको कारणले गर्दा सिंहलाई त्यहाँ देख्नु बित्तिकै ऊ मरेको छ भनेर उहाँले थाहा पाउनु भएको छैन भने उहाँ तुरुन्तै त्यहाँ फेन्ट भएर आफै लड्नु सक्नुहुनेछ। भने जस्तै दुष्टात्माले मानिसहरूलाई जुन प्रकारले पेलानहरू दिएको छ त्यो पेलानहरूको कारणले गर्दा मानिसभित्र दुष्टात्माले धेरै डरहरू हालिसकेको छ तर दुष्टात्माको चाहिँ हार भइसकेको छ भनिकन अघि हामीले कलसीको पुस्तक 2:15 पढिसकेका छौँ। हार मात्रै होइन त्यसलाई खुल्लम खुल्ला मानिसहरूको अघि प्रभु येशूले तमासा पनि बनाउनुभयो र लुकाको पुस्तक 10:19 उहाँले त्यसमाथि हामीलाई विजयको अधिकार पनि दिइसक्नु भएको छ। यस खण्डलाई पनि म पढ्दिन्छु। यो खण्ड लुकाको पुस्तक 10:19 हुनेछ र यहाँ यसरी लेखिएको छ, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चनेर शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीलाई हानि गर्ने छैन। र शत्रु भन्ने बित्तिकै यो दुष्टात्मा भन्ने बुझिँदछ। यो भनाइ प्रभु येशूको हो र उहाँले यहाँ भनिराख्नु भएको छ कि ती सबैमाथि हामीलाई उहाँले अधिकार दिइसक्नु भएको छ, हामीलाई उहाँले विजय बनाइसक्नु भएको छ भनेर चाहिँ प्रभुले यहाँ भन्नुभएको छ। र अब हामी ले जितिसकेको लडाई लडिरहेको भएको कारणले गर्दाखेरि हामी लड्नको लागि जानु परेन, तर जितिसकेको लडाई हो यो भनेर चाहिँ हामी डरो खडा चाहिँ हुन सक्नु पर्दछ। त्यही कारणले गर्दाखेरि एफिसीको पुस्तक 6 अध्यायमा हामीलाई लडाई लड्नको लागि जानु भनिएको छैन, तर खडा हुनु। ख्रिस्तमा उहाँले जो मसिहा येशूको नाउँमा विजय गर्नु भएर त्यो विजयमा हामीलाई विजय भन्दा पनि महाविजय जुन प्रकारले उहाँले बनाउनु भएको छ त्यो कुरामा तपाईँ र मैले विश्वास गर्न सक्नुपर्छ। नभएदेखि दुष्टात्माले जो हाम्रो जिजुमुवा हवालाई त्यो निषेधित फल खुवाउँदाखेरि जो डर र लाज हालेको थियो त्यहीबाट उसले हामीलाई दोषी महसुस गराएर गराएर गराएर गराएर त्यो हारेको दुश्मनले हामीलाई खत्तम पार्न सक्दछ। त्यो डरमा त्यो लाजमा त्यसले हामीलाई दोषी दोषी दोषी महसुस गराएर उसले खत्तम पार्न उसले कोसिस गर्दछ। हारेको दुश्मनले पनि जित्नको लागि कोसिस गर्न सक्दछ तर उसले जित्नु सक्ने चान्सै छैन जबसम्म हामीले उसलाई मौका दिँदैनौँ, उसको डरलाई हामीले विश्वास गर्दैनौँ। त्यो जंगलबाट फुत्तै निस्केको मानिसले मरेको सिंह रहेछ भन्ने थाहा पाउनु बित्तिकै त उहाँ डराउनुहुन्न, छेउमा गएर कान समातेर तान्नु पनि होला, जुङ्गा पनि यसो उखल्नु होला, तर जबसम्म त्यो सिंह मरिसकेको छ भन्ने कुरा त्यो व्यक्तिलाई थाहा हुँदैन तबसम्म त्यो व्यक्तिको आफूभित्रको डरले त्यो सिंहको छेउमा उहाँ जान सक्नुहुन्न। किनकि त्यो सत्य सिंह मरिसकेको छ भन्ने कुराको ज्ञान उहाँले पाएको हुन पर्दछ। भने जस्तै प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरिसक्नुभएका परमेश्वरका छोरा छोरीहरूले प्रभु येशूले क्रुसमा दुष्टलाई हराइसक्नु भएको छ भन्ने कुरा स्पष्ट बुझ्नु भएको हुनुपर्छ। नभएदेखि अझै पनि पहिलाको जीवनमा जस्तो नै दुष्ट आत्मादेखि एक विश्वासी डराइराख्नु भएको हुन सक्दछ। अझै पनि डर र लाजमा नै एकदमै त्यो चपेटामा पर्नु भएर जिन्दगी तपाईँले लिएर गइराखेको उसले तपाईँलाई बनाउन सक्दछ। किनकि उसको चाल चाहिँ ऊ हारिसकेको छ र पनि ऊ हारेको छुइनँ भन्ने जस्तो उसले देखाउन कोसिस गर्दछ। एकपटकको कुरा हो, म भक्तपुरको एक ठाउँमा स्कुल सुरु गरेको थिएँ र स्कुल चलाएर बसिरहेको थिएँ र जो एसेम्ब्ली हुन्थ्यो बिहानको प्रार्थनाको समय हुन्थ्यो त्यहाँ लाइन लगाइन्थ्यो विद्यार्थीहरूलाई। त्यहाँ छिमेकीको आमा चाहिँ उहाँ चारै हात खुट्टाको प्यारालाइज हुनुहुँदो रहेछ, उहाँलाई त्यो बिहानको घाममा विशेष गरेर जाडो महिनामा कुर्सीमा उहाँलाई राखिदिनुहुन्थ्यो र उहाँ वृद्ध आमा उहाँ हात खुट्टाको सबै प्यारालाइज हुनु भए तापनि मोटो घाटो त्यस्तो देखिँदथ्यो र उहाँको आँखाहरू पनि ठुल्ठुलो थियो र पहिलोचोटि मैले उहाँलाई देख्दाखेरि त कुर्सीमा त्यसरी बस्नु भएको ठुल्ठुलो आँखाले हामीतिर हेर्दाखेरि भित्र हृदयमा कता कता डर पो उत्पन्न भयो। तर पछि गएर मैले थाहा गरेँ कि उहाँ त चारै हात खुट्टाको प्यारालाइज हुनुहुँदो रहेछ। भने जस्तो नै त्यो आमालाई जब देख्दाखेरि उहाँको आँखाको हेराई उहाँको शरीरको साइज यी सबै कुराहरूले त्यहाँ एक प्रकारको डर उत्पन्न गरिरहेको थियो, तर यथार्थमा त आमा त चारै हात खुट्टाको अपाङ्ग पो हुनुहुँदो रहेछ। भने जस्तै दुष्टात्मा हारिसकेको छ, यद्यपि उसले चाहिँ हामीलाई विभिन्न प्रकारले डरहरू उसले दिएको पहिलाका दुःखहरू विगतका कुराहरू सम्झाएर उसले अझै पनि हामीलाई डरमा नै त्रासमा नै उसले राख्न सक्दछ। तर यथार्थमा चाहिँ ऊ हारिसकेको दुश्मन हो। तपाईँलाई प्रभु येशूले विजय भन्दा पनि महाविजय बनाइसक्नु भएको छ। तपाईँको विरुद्धमा कुनै पनि टुनामुना लाग्दैन, तपाईँको विरुद्धमा कुनै पनि तन्त्र मन्त्र लाग्दैन, तपाईँको विरुद्धमा कसैले केही षड्यन्त्र त्यो तन्त्र मन्त्रबाट गरियो भने पनि त्यो लाग्दैन भनेर बाइबलले यो स्पष्ट गरेको छ। त्यही कारणले गर्दाखेरि पवित्र बाइबलले हामी चाहिँ परमेश्वरको वचनबाट भरिएको हुनुपर्छ र सत्य हामीले थाहा नपाइकन हामी दुष्ट आत्माको चलाखीबाट हामी स्वतन्त्र हुन सक्दैनौँ। नभएदेखि चाहिँ उसले डराउने भानहरू गरि नै राख्दछ र लगातार हाम्रो प्रार्थनाको जीवन र पवित्र आत्मा परमेश्वरमा हाम्रो भरोसा हुनुपर्छ र प्रार्थनाको जीवन हाम्रो हुनपर्छ। र प्रभु येशूले पनि यो स्पष्ट गर्नुभयो, हामीले प्रार्थना गरेनौँ भने हामी परीक्षामा पर्न सक्छौँ। यसको अर्थ हामीलाई बिस्तारै बिस्तारै कालो बादल आएर हृदयलाई ढाके जस्तो नै, कता कता के कुराबाट बिस्तारै बिस्तारै दुष्ट आत्माले डरको भावनाहरू, शङ्काको भावनाहरू, एकदमै असन्तुष्टको भावनाहरू, अशान्तिको भावनाहरू ल्याएर हाम्रो हृदय यसले ढाक्न सुरु गर्दछ। त्यसले गर्दाखेरि हामी ख्रिस्ट येशूको नाउँमा लगातार म त विजय भइसकेको व्यक्ति हुँ, दुष्टमाथि प्रभुले मलाई विजय बनाइसक्नु भएको छ, त्यसको शिर कुल्चाइसक्नु भएको छ, त्यसमाथि मलाई उहाँले अधिकार दिइसक्नु भएको छ भन्ने कुरा हामीले वचनको अध्ययनबाट पनि त्यो सत्यता थाहा पाएर हामीले जीवनलाई यस प्रकारले लिएर जानुपर्छ भनेर चाहिँ बाइबलले बताउँदछ। र यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: म चाहिँ सावित्री बस्नेत श्रेष्ठ अनि मेरो गाउँ चाहिँ सोलुखुम्बु हो, काङ्गेल वडा नम्बर 5 हो, गाविस हो हाम्रो चाहिँ। अनि हाल चाहिँ जन्म चाहिँ उहाँ हो, हाल चाहिँ म काठमाडौँमा बस्छु अनि काठमाडौँ यता बालकोटमा बस्छु अनि गेसमणि मण्डलीमा म आइरहेको छु। मेरो जीवनमा चाहिँ धेरै घटनाहरू घटेका थिए विगतमा, अनि जब मैले प्रभु पाएको थिइनँ जिन्दगी अर्कै थियो होइन, जिन्दगी अर्कै खालको थियो, अब अवसर निकै गम्भीर थियो। तर जब मैले परमेश्वर खोजेँ पाएँ, मैले आफूले कहाँ कहाँबाट प्रवेश पाएको हो, मैले आफैले चजाएको चाहिँ होइन, तर कहाँ कहाँबाट जीवनको एउटा हृदय भन्ने एउटा पुस्तक छ, पुस्तिका पाइन्थ्यो, त्यो कसले जे मलाई थाहा छैन, त्यो हेरेर चाहिँ म चजाएको हो। अनि चर्चमा आएपछि मेरो नयाँ जीवन सुरुवात भयो, मेरो जिन्दगीमा नयाँ सुरुवात भयो। अनि मेरो छोरी सरले धेरै बिरामी भयो अनि मानिसहरूले धेरै भन्थे अनि बिरामी पर्यो यसरी चर्च गयो नजानु भन्ने कति कुराहरू आउँथ्यो, तर मलाई चाहिँ त्यो विश्वास गरिनँ। परमेश्वर धेरै विश्वास गरेको कारणले गर्दाखेरि मेरो छोरी चाहिँ जीवित भयो। सर चाहिँ 6 महिना हुँदाखेरि एकदमै बिरामी भयो अनि हस्पिटलमा लगे, बरेडाको हस्पिटलमा लगे अनि नानी 3 महिना राखेँ हस्पिटलमा मैले छोरीलाई, मेरो छोरी कान्छीलाई 3 महिना राखेँ अनि एकदमै सिरियस थियो अनि कसैले पनि डक्टर छिर्नु सकेन अनि उसको ब्लड नआएपछि अनि मानिसहरूले भन्न थाले यो केटा चाहिँ बाँच्दैन भनेर धेरैले भन्न थाले। तर त्यहाँको ठुलो मेन डक्टरलाई बोलाएर त्यहाँको मान्छे त्यो परमेश्वरको विश्वास रहेछ, उहाँले चाहिँ प्रार्थना गर्नुभयो कि, जब उहाँले प्रार्थना गरेर ब्लड झिर्नु भयो ठक्क ब्लड आयो कि, नानीको ब्लड आयो अनि 3 महिना केही नखाएको नानी एकदमै स्वान पानीमा लिएको छ, सुई लगाएको लागि कहीँ छैन, उसको ठाउँ छैन, खाली छैन, तपाईँको जीवनमा त्यस्तो सुई लगाएको धेरै त्यस्तो छ। नानीलाई त्यो 3 महिना भएपछि लास्टमा एउटा चेक गर्न डर झिर्नु पर्ने भयो, त्यो अवस्थामा चाहिँ नानीको रगतै आएन, त्यही भएर ठुलो डक्टर बोलाएपछि प्रार्थना गर्नुभयो अनि इङ्ग्लिसबाट भनेको मैले बुझेँ कि, हल्का हल्का चचकाइराखेको भएर बुझेन, चाहिँ परमेश्वरको बारेमा भन्नुभयो कि, एकदमै उहाँकै हातमा चाहिँ प्रार्थना गर्नुभयो, आमेन भन्नुभयो, त्यसपछि सिरिज निकालेर रगत ठ्याक्क रगतबाट आयो। त्यस पछाडि एक हप्ता राखेर मैले डिस्चार्ज गरेँ नानीलाई अनि 3 महिना राखेको नानी एक हप्ता पछि दुध च्याप्ने भयो, घरमा ल्याउन सकियो, सफल भयो। प्रभुले दिनुभएको अचम्मको उद्योग काम चाहिँ मेरो पहिलो चाहिँ गर्दाखेरि त्यही नै हो, किनभने शरीरको जीवनमा ठुलो प्रभुले काम गर्नुभएको छ कि, निर्दोषदेखि बचाउनु भएको छ। 3 महिनाको नानी भर्ना गरेँ मैले, 6 महिनाको नानी भर्ना गरेँ, 9 महिनाको भएर चाहिँ मैले घरमा लिएर आएँ, फर्का लिएर आएँ। त्यो अवस्था चाहिँ म एक्लै एकदम एक्लै हुन्थेँ अनि मलाई भर्खर भर विशेष गरेको थिएँ। त्यसपछि चाहिँ मेरो साथी सुकु भन्नुहुन्थ्यो अनि ऊद्वारा चाहिँ म हाम्रो मण्डलीमा आएँ अनि यहाँ आएपछि मेरो धेरै जीवनमा बद्लियो कि, धेरै राम्रो भयो। अनि मेरो श्रीमान चाहिँ धेरै खेतला चाहिँ खानुहुन्थ्यो, रसी खानुहुन्थ्यो अनि 15-16 वर्ष मैले विश्वास गरेपछि उहाँ पनि बदलिनु भयो, अहिले प्रभुमा राम्रो हुनुहुन्छ, असल हुनुहुन्छ, सबै ठिकै छ, राम्रै छ। अनि जब मेरो जीवनमा चाहिँ अनि संसारको कुराहरूलाई हेर्दाखेरि म एक्लो फिल गर्थेँ कि, एक्लो फिल गर्थेँ अनि मेरो चाहिँ बुवा आमा हुनुहुन्न अनि बालासम्म बुवा आमा नभएको कारण, बुवा आमा गुमाएको कारणले गर्दाखेरि म एक्लो जीवन जिउन परेको थियो। अनि एक्लो अवस्था हुँदाखेरि चाहिँ कसैले परमेश्वरले यहाँसम्म ल्याउनु भयो म आफै जान्दिनँ कि, किनभने बाल्यकालदेखिको अहिलेसम्म लिएर आउँदाखेरि जीवन एकदमै गम्भीर टाइपको थियो, मेरो चाहिँ एकदमै गम्भीर टाइपको थियो। अनि जब मैले उहिलेदेखि नै प्रब्लम हेर्नु भयो मलाई थाहा भएन नि त, संसारको कुरामा पनि विश्वास गर्दै थिएँ मैले कि, कति देख्दा त जान्थेँ तर मैले के देला र के होला र जस्तो लाग्थ्यो, फिल चाहिँ हुन्थ्यो मलाई, यो ढुङ्गाहरूमा के होला र यो आँखा छ देख्दैन, हेर्दैन, हिँड्दैन, यो देवताहरू होला र जस्तो चाहिँ मलाई फिल हुन्थ्यो। अनि तर मैले परमेश्वर साँचो चाहिँ कहाँ हुनुहुन्छ मैले खोजे चाहिँ गर्थेँ, त्यसै गर्दै क्रममै मैले परमेश्वर पाएको हुँ। तर परमेश्वर पाएँ शान्ति आनन्द अनि समृद्धि यहाँ भरिए म दुःखमा पनि मैले सुख फिल गर्न थालेँ कि दुःख कष्ट हुन्छ, बुवा आमा नहुँदा अब लुगाफाटा नहुँदा खानापिना नहुँदा धेरै दिगदारी हुन्छ नि त, र पनि मैले चाहिँ एक फिल गर्न प्रभु पाएपछि चाहिँ परमेश्वर हुनुहुन्छ मेरो सबै कुरा दिनुहुन्छ, मैले विजय जीवन मैले पाइसकेको छु, उहाँमा चाहिँ उद्धार मुक्ति छ छुटकारा छ जीवन छ भनेर धेरै प्रार्थना गर्दै हिँड्थेँ मैले प्रभुबाट भन्दै पनि हिँड्थेँ, तर मान्छे सुन्दैनन् कि सुन्दैन थिएँ कि, अनि मैले एक समय सुन्दैनन् भनेर माया पनि मारे अब कसैलाई भन्दिनँ भने फेरि मलाई खुल्दुर फेरि भन्न थाल्छु भन्छु म अहिले पनि, नआए पनि भन्छु कि उहाँ चाहे आओस् चाहे नआओस् मेरो कामले भनियो नि त, उद्धार छ मुक्ति छ जीवन छ कृष्ण बाहेक कहीँ पनि छैन छैन तपाईँहरू प्रभुमा आउनुहोस् भने आग्रह गर्छु, अनि मेरो जीवन धेरै बदलेको देखेर मानिसहरूले भन्छन् अहिले चाहिँ अँ चर्च गएर तिमी धेरै राम्रो भएको छौ परिवार राम्रो भएको छ धेरै खुसी लागेको छ भन्नुहुन्छ, उहाँहरू चाहिँ आउनुभएको छैन मेरो फ्यामिलीमा म मात्रै हो नि त, तर जस प्रार्थना छ उहाँहरू आउनुहुन्छ भन्ने मलाई लाग्छ, अनि जीवन चाहिँ परमेश्वरमा छ उहाँ बाहेक कहीँ पनि छैन भन्न चाहन्छु, किनभने उद्धार मुक्ति छुटकारा जीवन होइन चङ्गाई हरेक कुराबाट हरेक परिस्थितिबाट अगाडि बढ्ने ठाउँ चाहिँ यसो ख्रिस्ट मात्रै हुनुहुन्छ उहाँ बाहेक कोही पनि हुन्न, अब अरूलाई कस्तो लाग्छ म जान्दैन मेरो चाहिँ भित्रैदेखि फिल हुन्छ, उहाँ बाहेक चाहिँ हाम्रो कोही पनि छैन कि असल बुवा चाहिँ उहाँ हुनुहुन्छ अनि हामीलाई चाहिँ तान्नुहुन्छ सहायता गर्नुहुन्छ होइन दुष्टको हातबाट निकाल्नुहुन्छ र हामी चाहिँ त्यो पन्जाबाट चाहिँ बाहिर आउँछौँ र परमेश्वरले हामीलाई छुटकारा जीवन दिनुहुन्छ खुसी आनन्द शान्ति सीमा पाइँदो रहेछ कि छुट्टै आनन्द कि त्यो रुपियाँ पैसा धनको होइन कि परमेश्वरको छुट्टै खालको आनन्द फिल चाहिँ मैले गर्छु, अनि यही कुरा सबैलाई भन्न चाहन्छु कि जति पनि मान्छेहरू हुन्छन् संसारमा हुनुहुन्छ म यही भन्न चाहन्छु कि सबै धनले सम्पत्तिले पैसाले केही पनि हुँदैन तर साँचो शान्ति र उद्धार खिच्न पाइन्छ, हरेकलाई हरेक समस्याबाट जहाँ जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ जुन समस्यामा हुनुहुन्छ सबैलाई आउनुहोस् भन्ने आह्वान छ मेरो चाहिँ, परमेश्वरमा आउनुहोस् उहाँमा जीवन दिनुहोस् उद्धार मुक्ति छुटकारा पाउनुहोस् भन्ने नै मेरो विनम्र अनुरोध छ अनि मेरो गवाई पनि यही नै हो। जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तीन दिन भयो
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
4: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सुन्न न बजे कोता
7: सामान नभेटेर बेपत्ता
6: होइन सामान चाहिँ के चारो ल्याएको
7: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वाल छँदै छ नि
7: कहाँ छ यो
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
8: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
9: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 98510 74236 98510 74236
9: र फोन नम्बर 01513010 छ 01513010 छ
8: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
7: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
10: इस्लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
11: हो र होइन होला त्यस्तो त
12: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
11: केही भएन मिस
12: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
11: हुन्छ
13: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ
14: इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर।
15: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
16: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
17: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
16: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
17: तिमीलाई थाहा थिएन?
16: थाहा थिएन।
17: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
16: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
17: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
18: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
21: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
22: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
20: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
21: गल्कुपाका 29 थमेल, काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
22: फोन नम्बर 40225444
20: र 40225744 40225744।
23: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
24: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
23: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
24: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
23: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
24: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
25: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000

0: उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: पहिलो थेस्टोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनाम नगर, काठमाडौँ।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
0: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9810334600 छ, 9810334600 छ। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा

0: Ramiko Sewama Samarpit.
1: किन आँखा मिचेकुमिचै गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: यीशु तपाईँको साथमा हुनुहुन्छ। दोस्रो भाग चैमसी आज शनिबार अगस्त 29 तारीक भदौ 13 गते। आजको बाइबलले खण्ड हिब्रूको पुस्तक 9 अध्यायको 24 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, ख्रिस्ट स्वर्गभित्रै प्रवेश गर्नुभयो र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ। हुर्किँदै गर्दा हामी मध्ये धेरैलाई हाम्रा आमा बाबुले हप्तामा 40 घण्टा के गर्नुहुन्थ्यो भन्ने कुनै जानकारी हुँदैनथ्यो। उहाँहरूले कहाँ काम गर्नुहुन्थ्यो भन्ने बारे हामीलाई थाहा हुन सक्थ्यो, तर उहाँहरूले के काम गर्नुहुन्थ्यो भन्ने कुरा हामीलाई पूर्ण रूपमा थाहा हुँदैनथ्यो। त्यसरी नै हामी मध्ये धेरै जसोलाई यीशुले दिनभरि के गर्नुहुन्छ भन्ने कुरा थाहा छैन, अनि हाम्रो पवित्र साहसको कमी त्यही तथ्यबाट उत्पन्न हुन्छ। त्यसो हो भने यीशुले दिनभरि हरेक दिन के गर्नुहुन्छ? उहाँ तपाईँको पक्षमा बोलिरहनु भएको छ, तपाईँको पक्षमा विन्ती गरिरहनु भएको छ। तपाईँले गर्नुपर्ने भनेको उहाँको रगतको शक्ति घोषणा गर्नु हो। यो वाक्यांश कतिपय वृत्तहरूमा चलाइन छोडिएको छ। आंशिक रूपमा यसको गलत प्रयोगको कारण हामी यसलाई पुनर्जीवित गर्न सक्छौ कि सक्दैनौ हेरौं है त। यीशुको रगतको शक्ति दावी गर्नु कुनै अन्धविश्वास होइन, अनि यो कुनै तन्त्र मन्त्र जस्तो सूत्र पनि होइन। यो त ख्रिस्टमा तपाईँको अधिकारको चेतना हो। यो भनेको यीशुको रगतमा तपाईँको क्षमादानको मोल पहिले तिरिएको छ भन्ने बुझाइ हो। यो भनेको हामीले थुमाको रगतद्वारा शैतानलाई जित्छौ भन्ने तथ्यसँग सहमत हुने काम हो। यो कुरा तपाईँले प्रकाशको पुस्तक 12 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्ट तपाईँको पक्षमा हुनुहुन्छ, जसको अर्थ तपाईँसँग राजा र उहाँको राज्यको पूर्ण साथ र समर्थन छ, उहाँको सम्पूर्ण आशिष, उहाँको पूर्ण अख्तियार। शैतानले तपाईँलाई त्यसमा शंका गराउन चाहन्छ। अदनको बगैँचामा उसले हव्वालाई भनेको कुरा सम्झनुहोस्। के परमेश्वरले भन्नुभएको छ? यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 3 अध्यायको 1 पदमा हेर्न सक्नुहुन्छ। त्यसको अर्थ परमेश्वरले तिमीदेखि अझै असल कुरा लुकाउँदै हुनुहुन्छ। यदि शैतानले तपाईँलाई परमेश्वरको भलाइमा अविश्वास गर्न लगाउन सक्छ भने उसले जित्छ र तपाईँ हार्नुहुन्छ। के यो सम्भव छ कि तपाईँले परमेश्वरबाट केही कुरा लुकाउँदै हुनुहुन्छ? त्यसै कारण तपाईँलाई पनि यस्तो लाग्छ कि परमेश्वरले पनि तपाईँबाट केही कुरा लुकाउँदै हुनुहुन्छ? परमेश्वरप्रति पूर्ण रूपमा समर्पित बन्नुहोस् र उहाँमा भर पर्नुहोस्। यदि तपाईँले उहाँबाट केही लुकाउनु भएन भने निश्चय नै उहाँले पनि तपाईँदेखि केही लुकाउनु हुने छैन। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेदबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
10: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्दै रहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सरोज र म अब्राम उपस्थित भइसकेका छौं र बिहानी जहिले पनि क्षमा गरेर शुरू गर्नुहोस्। जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कोलाई क्षमा गर। एफिसी 4:32। यदि तपाईँ सफा पाना र हल्का यात्राको साथ नयाँ वर्ष शुरू गर्न चाहनुहुन्छ भने तपाईँलाई तल तानिरहेका पुराना सबै रिस, राग र रिक्तता त्यागिदिनुहोस्। लेखक फिलिप यान्सी क्षमालाई अस्वाभाविक कार्य भनी वर्णन गरेका छन्। उनी भन्छन्, डल्फिनले आफ्नो खेल्ने साथीलाई खाएकोमा सार्कलाई क्षमा दिने डल्फिनहरू तपाईँले फेला पार्न सक्नुहुन्न। यो कुकुरले कुकुरलाई टोक्ने संसार हो, कुकुरले कुकुरलाई क्षमा दिने संसार होइन। यहाँ सफलताको लागि एकले अर्कोसँग कठोर प्रतिस्पर्धा साथै हानि समेत गर्न तत्पर मानिसहरू रहने संसार हो, एकअर्कालाई क्षमा गर्ने मानिसहरूको होइन। तपाईँलाई चोट लागेको छ भने चितोपन, घृणा स्वाभाविक रूपमा आउँछन्। क्षमा गर्ने काम अलौकिक हो, यसका लागि परमेश्वरको अनुग्रह चाहिन्छ। तर याद गर्नुहोस्, येशूले भन्नुभयो, तिमीहरूले मानिसहरूको अपराध क्षमा गरेनौ भने तिमीहरूको पिताले तिमीहरूको अपराध क्षमा गर्नुहुने छैन। मत्ती 6:15। यसको बारेमा सोच्नुहोस् त, परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुपर्ने त्यहाँ एउटै पनि कारण छैन। तापनि उहाँले हामीलाई प्रत्येक दिनको लागि क्षमा गर्नुहुने अपराधहरू, हामीले हाम्रा आमा बुवा, जीवनसाथी र साथीहरूलाई क्षमा गर्नुपर्ने अपराधहरू भन्दा धेरै ठूला छन्। बाइबलले भन्छ, जसरी परमेश्वरले तिमीलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गर। क्षमाले झ्यालखानाको ढोका खोल्छ जहाँ तपाईँ कैद र जेलर दुवै हुनुहुन्छ। रिक राग र रित्तताले तपाईँलाई कुनै समय भित्र रहेका व्यक्तिहरूबाट मात्र अलग गर्दैन, यसले धेरै शारीरिक रोगहरू जन्माउने घातक इन्जाइमेन्टहरू उत्पादन गरेर तपाईँको आयु समेत छोट्याउँछ। एक मानिसले आफ्नो परामर्शदातालाई यसो भन्यो, मेरो विवाहमा मेरो भाइ आए हुन्थ्यो भन्ने म चाहन्छु, तर हामीले वर्षौंदेखि बोलचाल गरेका छैनौ। ती परामर्शदाताले किन सोधे, किन त्यस्तो भयो? एकछिन रोकिए र त्यो मानिसले जवाब दियो, अहिले यो हास्यास्पद सुनिन्छ तर मलाई याद पनि छैन। सम्बन्धमा टाढा हुनु क्षमाहीनताको स्वाभाविक परिणाम हो। क्षमाले टुटेको सम्बन्धलाई स्वस्थ बनाएर त्यस्तो दूरीलाई टाउँछ। यो एउटा वैज्ञानिक तथ्य अनुसार क्षमाले तपाईँको जीवनमा हर्षहरू थप्छ। सामान्यतया जब तपाईँ 80 वर्ष पार गरेको व्यक्तिहरूसँग कुरा गर्नुहुन्छ, तपाईँले पत्ता लगाउनुहुनेछ कि उनीहरू आफैसँग शान्ति छन्, किनभने उनीहरूले क्षमा गरेर छोडिदिन सिकेका छन्। आदरणीय श्रोता, कार्यक्रम धन्यवादी बिहानीमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र बिहानै जसरी बिहानीको शुरूआत क्षमाद्वारा गर्नु भन्ने विषयमा आज तपाईँले जुन शब्दहरू सुन्नुभयो ती परमेश्वरका अर्थपूर्ण कुराहरू थिए। जबसम्म हामी क्षमा दिँदैनौ हामी परमेश्वरको उपस्थितिलाई महसुस गर्न सक्दैनौ। परमेश्वरको उपस्थितिलाई महसुस गर्न चाहनुहुन्छ भने तपाईँ र म भविष्य जस्तो नम्र बन्नु आवश्यक छ। र तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सरोजजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
5: र 9818251240 9818251240

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ।
6: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौं।
1: प्रिय श्रोता, आज फेरि पनि हाम्रा प्रिय उद्धारकर्ता ख्रिष्ट येशु प्रभुको अनुग्रहले येशुको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको सबै मानवको मुक्तिदाता ख्रिष्ट येशु प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 1:26-27 लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए। उत्पत्ति 2:7। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। उत्पत्ति 2:18। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निराएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। उत्पत्ति 2:21। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनुभयो। मानिसले भने, यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन्। यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी स्वास्नी दुवै नाङ्गा थिए र लडाउँदैनथे। उत्पत्ति 2:22-25। प्रेसवटा परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनु भएको मानिसलाई त्यही राख्नुभयो। परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। उत्पत्ति 2:8-15। अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। उत्पत्ति 2:9। अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाको सबै रूखको फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। उत्पत्ति 2:16-17। प्रेसवटा परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ, समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। उत्पत्ति 1:28। तब परमेश्वरले भन्नुभयो, हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रूखहरू दिन्छु, ती तिमीहरूका आहाराको निम्ति हुनेछन् र पृथ्वीको हरेक पशु, आकाशको हरेक पंक्षी र जमीनमा हलचल गर्ने हरेक जन्तु, हरेक प्राणी जसमा जीवन छ तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु। उत्पत्ति 2:29। यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए। उत्पत्ति 2:1। आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो र यो साह्रै राम्रो थियो। उत्पत्ति 1:31। प्रेसवटा जमीनमा सागपात, खनिज र सबै प्रकारका जीव जन्तुहरू बनाइसकेपछि परमेश्वरले मानव जातिको सृष्टि गर्नुभयो। मानिस परमेश्वरको सृष्टिको सर्वोच्च र सर्वोत्तम प्राणी हो। अन्य जीव जन्तु बाहेक मानिसलाई चाहिँ स्वयं परमेश्वरको प्रतिरूपमा सृष्टि गरियो। मानिसलाई उद्धार गर्न परमेश्वर आफै मानव रूप धारण गरेर आउनुभयो। ख्रिष्ट सधैँ नै मानिसकै प्रतिरूपमा रहनुहुनेछ। विश्वलाई परमेश्वरले आफ्नो वचनद्वारा सृष्टि गर्नुभयो, तर मानिसलाई त उहाँले आफ्नै हातले बनाउनुभयो अनि उहाँले मानिसमा जीवनको सास फुकिदिनुभयो। शारीरिक दृष्टिमा मानिस परमेश्वर जस्तै बनिएको छ, किनभने परमेश्वरको दर्शन पाएका कतिपय व्यक्तिहरूले यही गवाही दिएका छन्। परमेश्वरको रूप मानिसको जस्तै थियो। प्रेसवटा, मानिस परमेश्वरको प्रतिरूपमा बनाइएको हुनाले मानिसमा परमेश्वरको जस्तै आत्मा र स्वभाव छ, किनभने मानिसमा परमेश्वर जस्तै स्वभावहरू प्रेम, आनन्द, शान्ति आदि तत्त्वहरू समाहित छन् र साथै मानिसमा कल्पनाशीलता, सृजनशीलता र भावनात्मक वैचारिक शक्ति पनि सामेल छन्। मानिस परमेश्वरकै स्वरूपमा भएकोले सृजनहारको स्वरूपमा सृष्टि गरिएर मानिसलाई अन्य सबै जीवात्माहरूमाथि अधिकार, शक्ति र प्रभुत्व पनि सुम्पिएको छ। यसैले परमेश्वरले सबै जीवात्मामाथि मानिस मात्रको भय हालिदिनु भएको छ र तिनीहरू मानिसदेखि डराउँछन्। सन्तानोत्पादनको प्राकृतिक नियम पूरा गराउनलाई उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो। आफ्नो स्वाभाविक र आत्मिक दायित्व पूरा गर्न पनि तिनीहरू एक अर्काका सहयोगी होउन् भनेर पनि तिनलाई नारी र पुरूष गरी सृष्टि गरियो। प्रेसवटा, मानिसलाई पशुहरू झैं सृष्टि गरिएको थिएन। पशुहरू परमेश्वरको बोलिएको वचनद्वारा बनिए, तर मानिसलाई त उहाँले आफ्नै हातले बनाउनुभयो। वास्तवमा मान्छेसँग प्राणको रूपमा परमेश्वर स्वयंको जीवन छ। यो संसारमा आउने प्रत्येक मान्छेलाई परमेश्वरले नै जीवनको ज्योति दिनुहुन्छ। यो तथ्यलाई राजा सुलेमानले उपदेशक 3:21 बताएका छन्। मानिसको आत्मा माथि परमेश्वर कहाँ जान्छ, तर पशुहरूको आत्मा चाहिँ तल माटोमा जान्छ। प्रिय श्रोता, मानिस सृष्टिको मुकुट हो। संसारभरको राज्यको निम्ति मान्छेलाई प्रथम स्थान दिएको थियो, जो चाहिँ बाइबल अनुसार पहिलो राजा भनिन्छ। एक समय यो स्थान लुसिफर शैतानले ओगटेको थियो। लुसिफरले संसारमा परमेश्वरको स्थान ओगट्ने कोसिस गर्यो, तर पाएन अनि यसले मान्छेको जीवनमा परमेश्वरको स्थान ओगट्ने कोसिस गर्यो अनि मान्छेले पाप गरेको कारणले, उसको आज्ञा पालन गरेको कारणले सफलता पनि पायो। मान्छेले पापको कारणले आफ्नो राज्य गुमायो, तर यो राज्य ख्रिष्टद्वारा उसले फेरि प्राप्त गर्यो। त्रेसवटा, सृष्टिको सबै कुरा असल थिए, तर आदमको एक्लोपन चाहिँ असल भएन। मानिस एक्लै भएको असल होइन, यही नै मान्छेको विवाहको आधार हो। विवाहले संगतिको व्यवस्था गर्छ, जाति बनाउँदछ, एक अर्कालाई सहयोग पुर्याउँछ। एकले अर्कालाई आवश्यकता अनुसार सहयोग गर्नु पनि हो। परमेश्वरले पहिलो स्त्रीलाई पुरूषको हाड र मासुबाट बनाउनुभयो औ हाडलाई मासुले भरिदिनुभयो। हब्बालाई आदमबाट बनाउनु भएको सत्यले मानव जातिको एकता अनि स्त्रीको मर्यादा बारेमा देखाउँछ। हब्बालाई आदमको अङ्गबाट बनाइयो, उसको हृदयको नजिक हुनलाई साथै उसले प्रेम गर्नलाई। प्रेसवटा, परमेश्वरले अस्तित्वमा ल्याउनु भएको सबै जीव जन्तुहरूको नाम आदमले राखे। यसले देखाउँछ कि पहिलो मानिस बुद्धिमान थियो, त्यसैले उसले स्त्री भनी नाम राख्दछ जसको सम्बन्ध मान्छेसित हुन्छ। यसकारण नाम अनि प्रकृति दुवै दृष्टिले स्त्री अनि लोग्ने मान्छे एक अर्कामा सम्बन्धित छन्। सबै विवाह परमेश्वरले आयोजन गर्नु भए कति सुन्दर हुने थियो अनि हरेक घरमा स्वर्गीय सुख हुने थियो। प्रेसवटा, अवश्य नै यो घटना ख्रिष्ट येशु अनि मण्डलीको सुन्दर तस्विर हो। ख्रिष्ट जो पहिलो आदम हुनुहुन्छ, उहाँले मण्डलीको जन्म दिनुभयो, आफैले क्रूसको मृत्यु भोगेर मान्छेको निम्ति मार्ग खोलिदिनुभयो। हामी उहाँको ईश्वरीय स्वभावमा सहभागी होस् भन्ने हेतुले उहाँले हाम्रो मानवीय स्वभावमा सहभागिता देखाउनुभयो। यदि हामीहरूले होसियारीपूर्वक हेरेको खण्डमा मण्डली सम्बन्धी तस्विरमा हब्बा दुलही थिए, ऊ आदमको अङ्ग थिए, ऊ बनाइएकी थिए, जसले मण्डली परमेश्वरको मन्दिर हो भन्ने बुझाउँदछ। प्रेसवटा प्रारम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अनि एउटा लामो समयको अन्तरालपछि पृथ्वी आकार बिनाको शून्य बन्यो। परमेश्वरको पहिलो सृष्टि र सभ्यताले आफैलाई भ्रष्ट र दूषित बनाए र परमेश्वरको दण्डद्वारा विनाश गरिए। अनि केही समयपछि आजभन्दा करिब 6000 वर्ष अघितिर परमेश्वरले यस पृथ्वीलाई पुनः निर्माण गरिकन आजको यो अवस्थामा ल्याउनुभयो जसमा हामी जिइरहेका छौं। परमेश्वरले सबै थोक सिद्ध र सुन्दर बनाउनुहुन्छ भन्ने मान्यताका आधारमा यो सिद्धान्त बनेको हो। उपदेशक 3:11 बिना आकार र शून्य वस्तु बनाउनु परमेश्वरका लागि आफ्नै स्वभाव विपरीत छ, तर किन पृथ्वी आकार बिनाको र शून्य भयो? यसको कारण तत्कालीन मानव सभ्यताले शैतानको मिले मतोमा लागेर सर्वोच्च परमेश्वर विरूद्ध गरेको विद्रोह थियो, पृथ्वीलाई भ्रष्ट पारिएको थियो। यो पतित पृथ्वीलाई परमेश्वरले पुनः अस्तित्वमा ल्याउनु भएको विवरण उत्पत्ति 1:2-3 देख्न सक्छौ। फ्रेसवटा यो भन्दा अगाडि पनि अर्को सृष्टि थियो भनी प्रमाणित गर्ने अन्य प्रमाणहरू पनि छन्। परमेश्वरले मानिस आदमलाई पृथ्वीमा भरिँदै जाऊ भनेर उत्पत्ति 1:28 भन्नुभयो। पहिला भरिएर खाली भएको चीजलाई मात्र हामी भर्न सक्छौ। अर्को रोचक विषय पतित स्वर्गदूतहरू र भूतात्मा बीचका फरक पनि हो। हामीलाई थाहा छ स्वर्गदूतहरूका पखेटा हुन्छन् र ती उड्छन्, तर भूतात्माहरू पृथ्वीमाथि मात्रै चलहल गर्न सक्छन्। भूतात्माहरू प्रायजसो मानिसको शरीरभित्र बास गर्न चाहन्छन्, स्वर्गदूतहरू चाहिँ त्यस्तो गर्दैनन्। यसको अर्थ भूतात्माहरू तिनै हुन् जो पुरानो सभ्यताका विद्रोही आत्माहरू हुन् जसले शरीरबाट बिछोडिनु परेको थियो। उत्पत्ति 1:1 अनुसार हाम्रो पृथ्वी सम्भवत लाखौं करोड़ौं वर्ष पुरानो छ भन्ने संकेत गर्छ, किनभने यसले उहिलै आदि अनादिमा पृथ्वी बनेको भन्दछ। पृथ्वी परमेश्वरको दण्डाज्ञापछि मृत अवस्थामा आइपुगेको कुरा हामी यो पदमा पाउँदछौ। उत्पत्ति 1:1-2 समय अवधि कति लामो थियो भन्ने यकिन हुन सकेको छैन, तापनि यो समयावधि हाम्रो समझले नभ्याउने किसिमको हुन सक्छ। प्रेसवटा आदम अघिका सबै जीवहरू मरे अनि पृथ्वी खाली र अन्धकारयुक्त बन्यो। अहिले पाइने अवशेषहरू तिनै प्राचीन जीवहरूका हुन् भनी मानिन्छ। भूतात्माहरू पनि त्यस्तै सृष्टिका प्राणीका बिछोडिएका आत्माहरू हुन सक्छन्। त्यो सृष्टिका जीवहरू मानिसहरू थिएनन्, मानिस जस्तै भने थिए होलान्। पहिलो मानिस त आदम नै हुन्, तिनलाई सृष्टिको 6 दिनमा सृष्टि गरिएको थियो, तिनलाई आजभन्दा करिब 6000 वर्ष अघि सृष्टि गरिएको थियो। उत्पत्ति 1:3-4 अनुसार परमेश्वरले पहिलो दिन ज्योति सृष्टि गर्नुभयो, जुन ज्योतिले संसारमा आएका सबै मानिसहरूलाई उज्यालो ज्योति प्रदान गर्नुहुन्छ। त्यही ज्योति बनेर येशु ख्रिष्ट संसारमा आउनुभयो। येशु ख्रिष्ट जीवनको ज्योति हुनुहुन्छ। अघिल्लो सृष्टिको विद्रोहको कारण लामो समयदेखि पृथ्वीलाई अन्धकारले छोपेको थियो, किनभने पृथ्वी ज्योतिविहीन अन्धकारमय थियो। त्यसकारण परमेश्वरले उज्यालो होस् भन्नुभयो र तुरुन्तै ज्योति आएर उज्यालो भयो। उहाँले इच्छा व्यक्त गर्नुभयो र त्यो अस्तित्वमा आयो। परमेश्वरको वचन सृजनशील छ, भजन संग्रह 33:6-9। हामीले ख्रीष्ट येशु प्रभुलाई ग्रहण गरेको खण्डमा उहाँ हाम्रो हृदयमा ज्योतिको रूपमा बास गर्नुहुन्छ र हामी नयाँ सृष्टि हुन्छौ। 2 कोरन्थी 4:6-5:17 र उहाँलाई महिमा दिन सक्छौ। हामी स्वर्गको मानिस बन्दछौ किनभने येशु बसेको स्थानमा स्वर्गमा अन्धारोको नाम निशान छैन। त्यहाँ सिद्ध ज्योति जगमगाउँछ, तर त्यसको विपरीत नरकमा भने निष्पट अध्ययारो छ। त्यहाँ ज्योतिको नाम निशानै छैन। प्रेसवता परमेश्वरले विशाल सौर्य परिवारको रचना गर्नुभयो। सूर्य, पृथ्वी र अनगिन्ती ताराहरू बनाउनुभयो। ती सबैलाई उहाँको योजना अनुसार रचना गर्नुभयो। उहाँले भन्नुभयो, ती सबै भए। सूर्य, चन्द्र र ताराहरू सुचारू हुन चम्कनको लागि अह्राउनुभयो र सबै सुचारू भए, किनभने एक समय ती सबै सौर्य परिवार अन्धकारले छोपिएका थिए। युगौंदेखि नाङ्गो र शून्य रहेको पृथ्वी परमेश्वरको वचनको शक्तिले, परमेश्वरको आदेशले भरिभराउ भयो। उहाँको सम्पत्तिले पूर्ण भयो। मानिसलाई पृथ्वी र त्यसमा भएको हरेक कुरा उपभोग गर्न दिएको छ। तर पनि सबै परमेश्वरकै हो, त्यसैले हरेक कुरा परमेश्वरको महिमाको लागि प्रयोग गर्नुपर्दछ। पृथ्वीको हरेक कुरा मानिसलाई दिनुभएको छ, सबैलाई मानिसको वशमा राख्नुभएको छ। प्रेसवता, परमेश्वरको यो अद्भुत कुरामाथि के तपाईँ विश्वास गर्नुहुन्छ? ख्रीष्ट येशूको आत्माको ज्योति तपाईँको हृदयमा सदा प्रज्वलित होस्। धन्यवाद।

हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित यीशुको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय मित्र, हुन त तपाईँहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रिस्टले गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईँले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रिस्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरूसहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौं त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रा कार्यक्रमहरू सुनेर तपाईँका थुप्रै प्रतिक्रिया प्राप्त भएका छन्। हामी तपाईँलाई त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौं। कार्यक्रमप्रति अझै केही सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौ। उक्त ठेगानामा तपाईँले आफ्नो प्रार्थनाको विषयहरू हामीलाई लेखी पठाउन सक्नुहुनेछ। श्रोता लौटो अब लागौं आजको विषयतर्फ। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँका लागि लिएर प्रस्तुत भएका छौं। हामीले हिजोको श्रृंखलामा हामी एउटा दौड़मा छौं, दौड़ मात्र होइनौ तर कसैले हामीलाई वाच गरिरहेको छ अथवा हेरिरहेको छ भन्ने विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँको लागि प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: The Bible commands us to lay aside every weight and sin. किनभने नि यो बाइबलले के भन्छ छ, हर किसिमका कोही कोही विश्वासीहरूले यो त मैले राख्दा हुन्छ, तर बाइबलले के भन्दछ, चर्को स्वरले भन्नु त हर किसिमका भन्नुहोस् त, मतलब सबै भनेपछि नि ग्रिक, हिब्रू, नेपाली, बंगाली, तेलुगु, साउथ इन्डियन, सब सबै भाषामा सबै भनेको चाहिँ के हो, सबै हो। त्यो क्याटेगोराइज गर्ने काम नै छैन, वर्गीकरण गर्ने काम नै छैन। परमेश्वरको वचनले के भन्दछ, तिमीहरू दौड़मा छौ, तिमीहरूलाई यता केले अल्झाउँदैछ, उता केले अल्झाउँदैछ, पछाडिबाट केले अल्झाउँदैछ, तर याद गर यो कुरा हटाऊ, किनभने यदि हटाएन भने चाहिँ नि यो किसिमको बोझ, यो किसिमको वेट, यो किसिमको पापले चाहिँ नि तिमीहरूलाई के गर्ने रहेछ अरे, के अरे, दौड़मा बाधा गर्ने रहेछ। अझै एउटा अङ्ग्रेजी अनुवादले के भन्दछ, इट विल स्लो यु डाउन, तिमीहरूलाई ढिला गराइदिन्छ। कोही कोही विश्वासीले अझैसम्म त म यहाँ पुग्नु पर्ने, अझैसम्म त म यहाँ पुग्नु पर्ने, तर कोही कोही बेला त्यो बाधाहरू, त्यो बोझहरू, त्यो वेटहरू, त्यो पापहरू हामीले एसाइड नगरेको कारणले गर्दाखेरि, हामीले त्यसलाई नपन्छाएको कारणले गर्दा इट विल स्लो यु डाउन। अरू चाहिँ नि चिताको स्पिडमा कुद्दै गर्दा तपाईँ के को स्पिडमा कुद्दैछ, ठटरीको स्पिडमा कुद्दैछ। अरू मजाले दौडिँदैछ किनभने उनीहरूको वरिपरि भएको सबै बोझहरू, बोझ सबैले भन्दा बोझ भन्नुहोस् त। अनि कोही कोही बेला नि मानिलियो दौडमा दौडिएको छु, होइन म त नि स्पोर्ट्स सु लाउँदिन कि, म त हिल लाउँछु भनेर गयो भने त नि डिस्क्वालिफाई हुन्छ, हो दे विल बी डिस्क्वालिफाई फ्रम द रेस। कोही कोही बेला नि हामीलाई बाधा मात्रै होइन, वेन वी ह्याभ दिस काइन्ड अफ अ वेट, दिस काइन्ड अफ अ सिन, it not only hinders, it not only slow down our race, but sometimes it will disqualify us. Parmeshwar le ke tapailai narak pathaunu huncha, haina koi ke manche lai parmeshwar le ke ho thaha cha, tapai tapai tapai lai prayog garna ka lagi lai ni parmeshwar le tei paap bokera ni 5 kilometer hineko man pathaunu hunna, yahi nai tyo paap haru chhodera परमेश्वरको राज्यमा अगाडि बढेको मन पराउनु हुन्छ। आमेन, हालेलुया। अनि त्यो बोझहरू चाहिँ नि बाहिरी पनि हुन्छ अनि भित्री पनि हुन्छ। हेर्नुहोस् त, वेट चाहिँ नि त्यो गरुङ्गोपन, त्यो पापहरू चाहिँ नि बाहिरीको पाप पनि हुन्छ, व्यभिचार, मूर्ति पूजा, चोरी, डकैती, अनादर, यो बाहिरीको कुरा भयो, तर भित्रीको कुरो तितोपन, क्षमा नदिने। जब पनि नि कुनै पनि दौड़मा भएको व्यक्तिले, आत्मिक दौड़मा भएको व्यक्तिले नि उनीहरूको जीवनमा तितोपन बोकेको छ भने नि म तपाईँलाई उत्साह गर्न चाहन्छु, तितोपन र क्षमादान नदिने व्यक्तिको जीवनमा परमेश्वरले राखिदिएको दौड़लाई नि जहिले पनि बाधा पुर्याउँछ, जहिले पनि बाधा पुर्याउँछ। कोही कोही बेला समाधान कस्तो लाग्छ हामीलाई थाहा छ, हलुका लाग्छ समाधान हामीलाई, कस्तो लाग्छ अरे, हलुका लाग्छ। म यहाँ एउटा कुरालाई हेर्दैछु, रमेश यता एकछिन आउनु त बाबु, यो कसैले मलाई दिउँ त, कतिको गर्नु छ यो गरौँ छ बोक ल यसरी बोक कोही कोही बेला हामीलाई क्षमादानको क्षमादान नदिनु नि यो हलुका जस्तो लाग्छ तर यसरी तपाईँ धेरै बेरसम्म बोक्नु सक्नुहुन्छ सक्दैन मान्छेले तपाईँलाई क्षमादान बोकेर हिँड्नु छैन नि लामो समयसम्म नि क्षमादान नदिनु छैन नि त्यो ब्यागेज हो त्यो ब्यागेजलाई बोकेर लामो समयसम्म ऊ हिँड्नु सक्दैन एकछिनबाट गल्छ गल्न थाले जति नै स्मार्ट भयो भने पनि नि अनफर्गिभनेस र तितोपन चाहिँ नि इट इज द वेट यसलाई बिसाउन आवश्यक छ कमन आमेन त्यसले पो मेरो मन दुखाइदिएको था त्यसले पो मेरो विरोध गरेको था त्यसले पो मेरो आवर लगिदिएको था अहिले त आवरको कुरो हुन्छ नि त यहाँ त यहाँ त धेरै त आवरको कुरा हुन्छ यहाँ त हेर्नुहोस् है तर याद गर्नुहोस् त्यो ब्यागेज बोकेर चाहिँ नि तपाईँ लामो समयसम्म जान सक्नुहुन्न उसले कति नै लामो समयसम्म बोक्न सक्छ हार्डली आधी घन्टा त्योभन्दा त सक्दैन सक्दैन अझै अस्ति हाम्रो घरमा शान्त भाइले उयो फेरिदिनु भयो माथिको लाइट फेरिदिनु भयो फ्यान अनि पासु भाउ मलाई अलिकति हेल्प गर्नु नि भन्नुभयो कि अनि मैले गएर हेल्प गरेको यस्तो बोकेको कि एक मिनटमा त नि के भएछ थाहा छ मेरो देब्रे हात पो गएछ एक मिनटमा त फेरि अर्को त्यो बोकेर हिँड्नु नि कति गाह्रो परेको हामीलाई कति गाह्रो परेको क्षमादान दिनुहोस् है मण्डली आमेन यो त मेरो मौलिक अधिकार हो यो त मेरो म त हुँदै हुँदैन हुँदै हुँदैन तर यो बाइबलले के भन्दैछ तिमीहरू त दौडमा छौ तिमीहरूले त यो वेट बोकेर हिँड्नु हुँदैन इङ्ग्लिसले के भन्दैछ ले साइड अल द वेट इन द सिन के भन्दैछ पन्छ्याऊ सबैले भन्दा पन्छ्याऊ कमन मण्डलले पन्छ्याऊ भन्नुहोस् त मैले मेरो किताबमा पनि लेखेको छु इफ यु वन्ट टु वक फार एन्ड फास्ट Walk lightly. Amen? Then we say, travel light. Jatti mo tara janu sani. Jatti mo chito innu sani. Mo ke garnu parcha thasa? Court ma daudinu hudaina. Malla aljau de innu aljau ni sports dress lagara ma. Inna avashyak chha. Kahile kahile kausi laera ma hamii bahira walking ma hinchhau. वकिङमा हिँड्दा पनि सुलाएर हिँड्नु नि चप्पल पेलेट पेलेट पेलेट पेलेट पेलेट पेलेट गर्दै हिँड्छौँ सबै हेर्छन् वकिङमा हिँडे गरे कसरी हेरे चप्पल पड्काउँदै पनि हिँड्छन् हामी विश्वासी पनि त्यस्तै छौँ तर याद गर्नुहोस् है दौडमा चाहिँ नै प्रोटोकल हुन्छ अब उसको देब्रे हात अलिक पछाडि आउँदैछ पास्टरले भनेको र मात्रै नभए अर्काले भनेको त अघि नै हेर्नुहोस् है तर अब राखौँ त अब राखौँ त अब ऊ टाढा र छिटो पुग्ने हो भने चाहिँ नि ऊ चाहिँ आफ्नो जीवनमा भएको सबै कुरोलाई हटाएर नि लाइट हिँड्न आवश्यक छ आफैलाई हलुका बनाएर क्षमादानले के गर्छ थाहा छ तपाईँलाई हलुका बनाउँछ वाट अन फर्गिभनेस डज इट विल लाइट यु सो इनफ यु क्यान वक फास्ट एन्ड फार तपाईँ यति टाढा जान सक्नुहुन्छ कोही कोही विश्वासी नि क्षमादान नदिएको कारणले गर्दाखेरि नि उनीहरू परमेश्वरको लागि कति पनि माइल हिँड्न सक्दैन प्रभुको योजना उनीहरूले पुरा गर्न सक्दैन मण्डली म तपाईँलाई उत्साह गर्न चाहँदछु यो पखेर अब धेरै एकजना प्रभुको दास हुनुहुन्छ हिब्रूको मण्डलीलाई लेखेको पत्र कसले लेख्यो भनेको छैन तर यो पौलले किनभने उसको लेखाइको प्याटर्न चाहिँ नि 13 पत्र र यो मिल्छ अनि कुनै व्यक्तिको भने पुरानो नियमको त्यति ज्ञान नै थिएन तर अहिले सेफ्टीको लागिलाई त्यो क्लिप निकालेर भाइरल नबनाऊ भनेर हिब्रूको लेखक भन्दैछु म हिब्रूको लेखाइले के भन्दैछ गरौँ पन हटाइदेऊ है आमेन पुरानो नियममा के हुन्थ्यो थाहा छ? जब तिमीहरू प्रतिज्ञाको देशमा आउँछौ नि, त्यो प्रतिज्ञाको देशमा तिमीले 7 राष्ट्रहरू भेटाउनेछौ, तिनीहरूलाई पन्छाऊ अनि मात्रै तिमीले यो आशिषको अनुभव गर्न पाउँछौ। पन्छाएन भने चाहिँ नि एक दिन यो राष्ट्रहरू चाहिँ नि तिमीहरूको लागिलाई काँडा बनिन्छ, बाधा बनिन्छ, तिमीहरूको लागिलाई हो पासो बनिन्छ। तर नयाँ नियममा नि अब परमेश्वरले हामीलाई के आज्ञा गर्नुभयो थाहा छ? पुरानो नियममा उनीहरूले हटाउन पर्थ्यो, त्यो युद्ध गरेर हटाउनु पर्थ्यो। नयाँ नियममा चाहिँ हामीलाई हर किसिमको बोझहरू के गर्न आवश्यक छ? हटाउन आवश्यक छ। वी निड टु रिमुभ ऑल द हिन्ड्रेन्स, ऑल द वेट एन्ड ऑल द सिन। कम अन मण्डल, आमेन। सबैले भन्नु न आमेन। सबै अनप्याक ऑल योर एंगर्स, एनवी, bitterness, because it's heavy burden to carry. कसैले पनि बोक्न सक्दैन, कसैले पनि बोक्न सक्दैन। म तपाईँलाई उत्साह गर्न चाहन्छु, जहिले पनि आफैलाई नि लाइट बनाउनुहोस्, हलुका बनाउनुहोस्। कोही कोही बेला अरूलाई क्षमादान गर्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? कमजोर लाग्छ होला, तर कमजोर सबैले भन्छ कमजोर होइन भन्नुहोस् त। द सिन कमन मण्डल, आमेन। सबैले भन्नु न आमेन। Stop, unpack all your angers, envy, bitterness, because it's heavy.

0: the indicator that we are weak. It means like we are making ourselves light. We're not carrying all the weight and the sin. जसले चाहिँ हामीलाई के गर्दैछ स्लो गराउँदैछ जसले हामीलाई के गराउँदैछ ढिलो गराउँदैछ जसले हामीलाई हेभी गराउँदैछ जसले हाम्रो दौडलाई के गर्दैछ बाधा गर्दैछ मण्डली म तपाईँलाई उत्साह गर्न परमेश्वरको योजना तपाईँले पूरा गर्ने हो भने चाहिँ नि तपाईँले हर किसिमको बोझहरूलाई नि के गर्नुपर्छ साइड लगाउन आवश्यक छ
1: श्रोता आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ निम्त्याउन चाहनुहुन्छ उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ प्रभु येशू म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस् मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु मलाई क्षमा दिनुहोस् प्रभु मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद आज उपरान्त म तपाईँमा जीवन चाहन्छु मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस् मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद प्रभु येशूको नाउँमा आमेन श्रोता तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ आजलाई कार्यक्रमको समय सकिएको छ आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ तबसम्मको लागि बिदा दिनुहोस् हवस् त जय मसीह नमस्ते

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेसुता जयमसी तथा नमस्ते। प्रेसुता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेसुता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। प्रेसुता म एस्तेरको पुस्तकबाट पढ्न गइरहेको छु। एस्तेरको पुस्तक 4:13-14 पदबाट पढ्दैछु। एस्तेर 4:13-14 पद। तब मर्दकैले एस्तेरलाई यसो भन्ने जवाब फर्काए, सबै यहुदीहरू भन्दा बढी म चाहिँ राजभवनमा उम्कने छु भनी मनमनै नसोच, किनकि यस बेला तिमी बिल्कुल चुप लागिरह्यो भने यहुदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा खडा हुनेछ, तर तिमी र तिम्रा बुबाको घरना नाश हुनेछौ, अनि कसले जान्दछ यस्तै समयका निम्ति तिमी राजपथमा पुगेकी हौ कि। आमेन। प्रेसता यहाँनिर आहासुएरोस राजाको समयमा जुन बेला एस्तेर भन्ने नाम भएको चाहिँ रानी हुनुहुन्थ्यो, र यस्तो बेलामा देशमा ठुलो समस्या ठुलो महामारी आएको बेलामा मर्दकै जो परमेश्वरको डर भई मान्ने परमेश्वरको आदर गर्ने मान्छे, उसले देशमा भइरहेको महामारी जुनसुकै महामारी भए तापनि देशमा ठुलो महामारी घट्नेवाला थियो, अनि घटनालाई त्यो कुरो पारित भइसकेको थियो, निश्चय थियो, तर पनि परमेश्वरमा सबै कुरो सम्भव छ भन्ने परमेश्वरमा भरोसा राखेर रानी एस्तेरलाई, किनभने मर्दकैको नजिकको चाहिँ ऊ चाहिँ माइती तर्फको भएकोले गर्दा मर्दकैले रानीलाई सम्पर्कमा यो कुरो जाहेर गर्दैछ। रानी भइसकेपछि माइतीले सबै कुरो गर्ने भन्ने अधिकार जमाउने त होइन, रानी नभए पनि अब त्यस्तो भन्ने अधिकार जमाउने माउली माइतीले गर्ने कुरो त हुन सक्दैन, हत नाङ्नु मिल्दैन अथवा त्यस्तो अधिक, तर पनि जुन हदसम्म सम्भव हुन्छ साधारण तरिकाले लु है भन्ने जानकारी चाहिँ दियो, उसले गर्नै पर्छ भन्ने पनि थिएन। तर रानी एस्तेरले पनि त्यस विषयमा चासो राखिएकोले गर्दा घमण्डी नभएर साधारण चासो सबै चासो राख्नु त मिल्दैन पनि, उसले पनि रानीको रूपमा पुरै अधीनतामा अधिकारमा अनि अनुशासनमा र प्रेममा परिवारमा देशको लागि परिवारको लागि राजाको लागि ऊ समर्पित हुन्छ, तरै पनि हुँदाहुँदै पनि सक्ने सम्भव भएसम्म चाहिँ माइती तर्फको भएकोले गर्दा मर्दकैलाई किन यस्तो हुँदैछ चासो राखेर सम्पर्कमा आयो, बुझ्नु चाह्यो, जसको बुझाइले गर्दाखेरि देशमा भएको हलचलको विषयमा अथवा विश्वमै भनौँ 127 देश अथवा प्रान्त भन्नुको माने आधा संसार जस्तो एकदमै धेरै ठुलो देश हो अथवा संसारै भनौँ आधासरू संसार, र कोही कोही बेला त्यस्तै हुन्छ है, र यस्तो देशको रानी हुनु पनि एउटा गर्वको कुरो हो, हुँदै हुँदै पनि उसले परमेश्वरको आदर गर्दै म उपास बस्छु प्रार्थना गर्छु भन्दै उसले आफ्नो मान्छेलाई उसको अङ्कललाई माउली तर्फको मान्छेलाई उसले भन्नु सुरु गर्यो, र त्यसले गर्दाखेरि उसले भनौँ भने देशमा ठुलो महामारी हुन आँटेको थियो। महामारी आफूले के हो कसो हो भन्ने कुरो आफूले एस्तेरको पुस्तकमा सुरुदेखि नै पढ्न सक्नुहुन्छ। एस्तेरको पुस्तक आफूले सबैलाई थाहा छ, अनि 2 अध्यायदेखि यो महामारी सुरु हुन थाल्छ, अनि सुरु चाहिँ राजाको परिवारबाटै अथवा देशबाटै है ठुलो समस्या आफ्नै परिवारमा आउँछ, त्यो अब घरमा शासकमा आएको समस्या देशको समस्या हो, अनि त्यो समस्या समाधान गर्नको लागि सुरु भएको कामहरूमा एस्तेर पनि त्यसमा चुनिएर एस्तेर पनि त्यहाँ गाभिन्छ, जसले गर्दा एस्तेरले गर्दा राजाको परिवार पनि बाँच्यो भनौँ, अथवा राजाको सल्लाहकारले गर्दा पनि देश बाँच्यो भनौँ, अथवा सबै कुरो समाधान भएर पनि अर्को समस्या फेरि आउँदै थियो, त्यो चाहिँ देशव्यापी रूपमा भए तापनि देशको हरेक मान्छेलाई चाहिँ होइन, तर केही मान्छेलाई आएको विपत्ति आपत्ति ठुलो देशमा त्यस्तै हो, एकैचोटि ठुलै भन्नु नमिल्ला, तर थोरै थोरै गर्दा नै समस्या आएको नै ठुलो हुन सक्छ, र कुनै जातिमा समस्या आयो त्यो समस्या समाधान गर्नको लागि रानी एस्तेर अनि राजाको कर्मचारी मर्दकैबाट समाधान हुन थाल्यो, अनि रानीसँग भएको जो जो थियो आफ्नो नजिकहरू उनीहरूले पनि परमेश्वरलाई प्रार्थना गरे, परमेश्वरको नजिक आए, मर्दकैले पनि प्रार्थना गरे र यसरी उनीहरूको प्रार्थनाद्वारा, उनीहरूको समर्पण हृदय समेतको प्रार्थनाद्वारा, मनदेखि नै गरेको प्रार्थनाद्वारा देश बाँचेको हामी पाउँछौ। अहिले हामीले चार पदको 13 अनि 14 मात्रै पढेको छौ, तर हामीले अन्तमा हेर्दाखेरि उनीहरूको प्रार्थना सुनाइ भएको र देशमा जुन महामारी आउने थियो त्यो महामारीबाट बाँचेको अनि परमेश्वरको आशिष उनीहरूमा आएको हामी पाउँछौ। परमेश्वरको आशिष उनीहरूमा आयो, मर्दकैले पनि, किनभने देशमा आएको समस्याहरू समाधान गर्नुको लागि कसैले हात बढायो भने, परिश्रम गर्यो भने सरकारबाट उसलाई सम्मान मानहरू त पाउने नै हो। हामीले पढ्दै जाँदाखेरि यो संकट समस्या त समाधान भयो उनीहरूको प्रार्थनाद्वारा, तर पछि समाधान भइसकेपछि एस्तेर पनि आदर मान, त्यसै पनि रानीको आदर मान थिँदै थियो, ऊ सबै कुरोमा असल थियो, तर त्यति मात्र नभएर उसलाई अरू क्षेत्रबाट पनि आशिष हुन थाल्यो, सबै क्षेत्रमा यस्तोलाई आशिष हुन थाल्यो अनि मर्दकैलाई आशिष भयो। तपाईँ र मैले पनि संकट परेको बेलामा आ मेरो संकट होइन, सरकारले गरिहाल्छ अथवा अरू मान्छेले गरिहाल्छ भन्ने तरिकाले बस्यो भने उनीहरूले त गर्छन्, हामी के गर्न सक्छौ र भनेर पनि त्यस्तो प्रकारले बस्यो भने नहुनु सक्छ। हामी सबैले हरेकले नै यसको लागि सक्ने काम गर्नुपर्ने हुन्छ, सक्ने काम, ठुलो कुरो ऋण काटेर अथवा धेरै उ गर्नु पर्दैन, प्रार्थना गर्दाखेरि सम्झना गर्नुपर्छ, हृदयले गर्नुपर्छ, आफ्नो मुठीमा छ भने सक्ने कुरो अलिकति दियो भने पनि एउटै दुईटा थोरैले दिएर समाधान गर्ने होइन, सबै मिलेर अलिअलि गर्दाखेरि हुने हो, जे सक्छौ त्यो गर्यो भने अनि त्यसैले ठुलो काम हुन सक्छ। र जब देशमा महामारी रोकियो, के महामारी भन्ने कुरो आफूले पढ्दै जानु होला, हामीले 4 अध्यायको 2 पद मात्रै पढेको छौ, 13 र 14 यस्तेरको 4 अध्याय र आफूले पढ्दै जानु हुँदाखेरि थाहा हुन्छ यस्तेरको किताब धेरै लामो ठुलो पनि छैन, यस्तेरको किताब 10 अध्यायसम्म मात्र छ, त्यही पनि छोटो छोटो पदहरू, त्यसले त बुझ्नुहोला। ठुलो महामारी तपाईँ र मेरो पनि परिवारमा होस्, व्यक्तिको जीवनमा होस्, चाहे समुदायमा, समाजमा, आफ्नो चर्चमा होस्, देशमा होस्, हामीले इमान्दारीसँग प्रार्थना गर्यो भने परमेश्वरले हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। यस्तेर पनि नारीहरूमा पर्छ, यस्तेर ठुलो मान्छे, ठुलो परिवारबाट, राजखानदानबाट, धनीबाट आएको होइन, यस्तेर एउटा टुरीको रूपमा हामी पाउँछौ, साधारण रूपमा, तर परमेश्वरले दया गर्नुभयो भने सबै कुरो सम्भव हुन्छ। टुरी भए तापनि उसको चाल ढङ्ग व्यवहार सुरत अति राम्रो थियो अनि राजाले बिहा गर्दा सबै कुरो क्षेत्रमा हेर्छ, राजा आफै हेर्ने कुरो भन्दा पनि राजासँग अरू पनि मान्छे हुन्छ, सबै क्षेत्रमा बुझ्ने मान्छेले सबै क्षेत्र हेर्नुपर्छ, सुन्दरतादेखि लिएर सबै कुरो व्यवहारहरू, एक दिन दुई दिन यसो झरक गरक होइन, महिनौ वर्षैसम्म उनीहरूले याद गरेको हुन्छ। र हाम्रो चाल पनि देखाउनलाई मात्र होइन, बाहिर मेकअप गरेर मात्र होइन, तर चाल सबै कुरो असल हुनुपर्छ, हामीले भित्रैबाट हामी असल हुनुपर्छ, त्यसै रानी हुनु पाउँछु भन्ने कुरो होइन। र यहाँ त राजाले भन्दा पनि अरूहरूले विचार गर्ने स्थिति थियो, अरूले छानिदिएको थियो, छान्दै थियो, यस्तोहरूलाई मात्रै हेरेको होइन, धेरै थियो यस्ता, यस्तोहरूलाई रानीको लागि छानियो। तपाईँ र मैले पनि रानी अथवा घरको परिवार, एउटा परिवारमा घरको मालिक बुवा हुन्छ, आमा हुन्छ, छोराछोरी हुन्छ, त्यस्तै परमेश्वर पिता र इफिसीको किताबमा दुली रानी भनौँ अथवा दुली भनौँ मण्डली प्रभुलाई ग्रहण गरेकाहरू भनेर बुझिन्छ। राजाको सबैभन्दा नजिकको रानी नै हुन्छ र कस्तो परमेश्वरले पनि बिहा गर्ने दुली भनेको होइन, दुली चाहिँ हाम्रो संसारमा चाहिँ है पुरुष नारीको रूपमा हेर्दाखेरि, तर नजिकपना एउटै परिवार घनिष्ठता दर्शाउँछ दुली भनेको मानिस चाहिँ, अथवा प्रभु यीशु मसीहलाई ग्रहण गर्नु चाहिँ परमेश्वरको नजिक, त्यो कुरो पारित भइसकेको कुरो कसैले गर्नु नसक्ने। तर रानी एस्तेरले आफ्नो बुद्धि ज्ञान अनुसार, हामीले 5 अध्याय त पढेनौ, 5 अध्यायमा पढ्दाखेरि रानीले राजालाई, पहिला त राजा कहाँ गयो, बिन्ती चढायो, दया पाउने स्वभावहरू देखायो, राजाले खुसी भयो, राजालाई खुसी बनायो भनौँ, सिंहासनमा राजालाई आदर गर्नु पुगे। अनि 5 अध्यायमा हामीले पढ्दाखेरि समस्याहरू बताउँदै, समस्या बताउनु भन्दा पहिला रानीले राजालाई स्वागत गर्यो अनि रानीले बोलाउँदाखेरि ठुलो संकट समस्याको त्यसबेला अवस्था भए तापनि सुन्दरता, नम्रता, अति नै शील स्वभाव राम्रो भएर है राम्रो व्यवहार देखा रानीले खानापिनाको लागि निमन्त्रणा गर्दाखेरि खुसी भयो राजा। टेन्सन भनौँ न, समस्याहरू के कसो गरौँ भएको बेलामा है सबै कुरोमा सम्पन्न भएर सुन्दरतामा प्रेम सबै कुरो परिस्थिति राम्रो सम्बन्धमा आउँदाखेरि बोलीचाली गरेर आउँदाखेरि राजालाई शान्ता नभयो, राजा खुसी भएर खानापिनामा गयो, राजाको साथमा राजाको नजिकको मान्छेलाई पनि, बडा ठुला बडा मान्छेलाई पनि बोलाएको थियो अनि राजाको साथमा आउँदाखेरि उनीहरू पनि आए, खुसी भए। तर यसरी रानीले देशमा भएको संकट समस्या समाधान गर्यो। तपाईँ र मैले पनि परमेश्वरका आउनुभन्दा पहिला हाम्रो चाल ढङ्ग व्यवहार सबैसँग मिलेको, राजालाई मन पराउने, राजालाई साथ दिने मान्छेहरू को को छ त्यसलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। एकैचोटि गर्दाखेरि गाह्रो पर्छ। अनि सबै देशको समस्याहरू रानीले राजा कहाँ राखिदिए, आफूले पढ्दै जानु होला के समस्याहरू छ भनेर। र अरूले त्यस्तो कुरो भन्नु राख्नु नहुने कुराहरू भन्नु गाह्रै थियो। रानी नजिक भएकोले गर्दा भन्नु सके। अनि राजाको साथमा राजाको भलो चिताउने राजाको नजिकको मान्छेलाई पनि बोलाएर, ठुला बडा मान्छेलाई बोलाएर रानीले आफ्नो समस्या देशमा आएको अथवा मानिसहरूमा आएको समस्याहरू बताइदिए र त्यो कुरो समाधान गर्न सके। तपाईँलाई मैले संसारलाई अथवा आफ्नो परिवारलाई अथवा आफ्नो चर्चको विश्वासीहरूलाई, क्रिश्चियन आफ्नो देशको विश्वासी अथवा संसारकै ख्रिस्ट यीशुलाई ग्रहण गरेका मान्छेलाई अथवा आफ्नो देशको सबै ख्रिस्टियनलाई मात्र होइन सबै मान्छेलाई जोगाउने हो भने र संसारको सबै मान्छेलाई हामीले जोगाउन चाहन्छ भने पहिला परमेश्वरको नजिक हुनुपर्छ भन्ने कुरो यो एस्तेरको पुस्तकले बताउँछ। अनि एस्तेरले आफ्नो ओदा अधिकार सुन्दरता मान स्वास्थ्य मान आदर सबै कायम राख्दा राख्दै पनि यस्तैले आफ्नो मान्छेलाई पनि ध्यानमा राखे, देशमा भएको समस्याहरू पनि समाधान गरे। आफ्नो मात्रै परिवार आफ्नो मात्रै स्वार्थ हेरेन, देशमा देशको संकट समस्या मान्छेहरूमा आएको संकट समस्या पनि र आफैले गर्नु चाहेको होइन तर राजाले चाह्यो भने गर्नु सक्छ भन्ने कुरो जाहेर गर्यो। राजा त्यसमा खुसी भएर समाधान गर्नु पार्टी लागेर समाधान भयो। हाम्रो राजा हाम्रो परमेश्वर सृष्टिकर्ता है संसारको राजा पनि हो, राजा घरको बुवा पनि बुवा नै हो, आमा बुवा पनि, अनि बुवा हाम्रो परमेश्वर हुनुहुन्छ। हाम्रो आत्मिकी राजा सृष्टिकर्ता राजा भनौँ सृष्टिकर्ता भनौँ हाम्रो परम प्रभु परमेश्वर परमेश्वर हुनुहुन्छ, उहाँ राजा पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीले आफ्नो परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। जसरी यस्तैले सबै क्षेत्रमा बुद्धि ढङ्ग पुर्याएर मनाउँदै राजालाई पनि मनाउन सके, तपाईँ र मैले पनि आफ्नो घर परिवारदेखि लिएर देशलाई आफू वरिपरि समाज सरकारलाई पनि मनाउँदै परमेश्वरलाई मनाउनु पर्ने हुन्छ र चाहिँ हामीले देशलाई बचाउन सक्छौ। यस्तै रानीले ऊ सबै सम्पन्न मान्छे हो, एकदमै आशिष पाएको मान्छे हो, सबै कुरोमा सबै क्षेत्रमा आशिषले भरपूर भएको मान्छे हो, तरै पनि उसमा आदर मान रूप बढ्दै गयो। कसरी आदर मानहरू पनि बढ्दै गयो। एउटा पद म पढ्छु, हितोपदेश 10:22, परमप्रभुको आशिष यसले धनी तुल्याउँछ अनि यसको साथमा उहाँले कुनै शोक थप्नुहुन्न। आमेन। शोक या दुःख, यस्तै रानीले केही पाउँछ कि भनेर धनी हुन्छ कि भनेर होइन, यस्तै रानी पहिले धनी थियो, मर्दकै पनि धनी नै हो, सम्पन्न मान्छे हो, राजाको कर्मचारी सरकारको कर्मचारी हो, तर त्यति नै जति राजाको आदर भक्ति थियो त्यति नै परमेश्वरको पनि आदर भक्ति उनीहरूले गर्थे सृष्टिकर्तालाई। हामी पनि त्यस्तै हुनुपर्छ, आफ्नो परिवार समाज गाउँ देश सरकार विश्वलाई पनि मनाउँदै परमेश्वरलाई भित्रमा आदर सम्मान पहिलो स्थान दिएको हुनुपर्छ। सबै सम्पन्न भएको मान्छेले किन धन आशिष चाहिन्छ र तर आशिष माथि आशिष पाए उनीहरूले। मर्दकैको विषयमा पनि हामीले पढ्दाखेरि आशिष मात्रै धन मात्रै होइन मान पनि पायो, रानीको पनि राजाको पनि अझै नजिक भयो। रानी भएपछि राजालाई मात्रै खुसी पार्ने होइन तर राजाको समस्या समाधान गर्ने पनि ध्यान हुनुपर्छ, आफ्नो मात्रै भनेर होइन। रानीले त्यसै गर्यो, देशमा सबैको राम्रो भयो भने महामारीबाट देश बाँच्यो भने सरकार अथवा राजा त्यसै पनि खुसी हुन्छ। अनि हामीले त्यता सबैतिर हेर्नुपर्छ, आफ्नो श्रीमान पहिला आफ्नो परमेश्वर श्रीमान अनि समाज गाउँ आफ्नो परिवार सबैलाई हेर्नुपर्छ। नारीले चाहिँ विशेष पहिला पत्रुस 3:3 परमेश्वरलाई आफ्नो मनभित्र राखेर बाहिरको काम आफ्नो श्रीमानको लागि गरिदिनु पर्ने हुन्छ। सिकाउने बुझाउने बताउने हराउने भन्दा पनि आफ्नो व्यवहारबाट श्रीमानलाई परमेश्वरको नजिक ल्याउने, श्रीमानको भलाइ हुने, जुन भलाइ चाहिँ आफ्नोलाई पनि हुन्छ, जुन भलाइले देशकै भलाइ हुन्छ। श्रीमतीले चाहे रानी हौ चाहे घरको आमा मात्रै हौ हामीले आफ्नो श्रीमानलाई गरेको सम्मान व्यवहारद्वारा परमेश्वर खुसी हुने र आफूलाई पनि भलाइ हुने देशको भलाइ हुने हामीले गर्नुपर्छ। रानी यस्तैले मात्रै कुरो गर्न सक्ने होइन, हामी परमेश्वरको मण्डली अथवा हामी विश्वासी प्रभुलाई ग्रहण गरेका सबैले यो काम गर्न सक्छौ। हामी सबैको मनमा यस्तै हुनुपर्छ। यस्तरको किताब अन्तिम अध्यायमा हेर्दाखेरि 10 अध्यायसम्म मात्रै छ, ती ठुलो आशिष है देश सानो तिनो देश होइन, 127 प्रान्त भएको सबै देश आधा संसार यत्रो ठुलो देश सफलता सुरक्षाहरू आउन सके र तपाईँ र मैले मण्डलीमा यति बेर पैसा रुपियाँ भन्दा पनि है पैसा रुपियाँ चाहिँ यति बेर निकाल्नु हुँदैन भन्ने कुरो होइन। हामीले काम पर्यो भने है 150,000 निकाल्न सक्छौ, 5-10,000 सक्ने र छ भने अनि धेरै पनि निकाल्न सक्छौँ, तर धेरै पैसा निकालेर धेरै हुने चाहिँ होइन, थोरै थोरै गरेर सबले गर्दा धेरै हुन्छ, सबै देशले गर्दा हुन्छ। अनि तर हामीले मण्डलीको काम सुरुमा प्रार्थना हो, प्रार्थना र परमेश्वरको वचन यसमा ध्यान दियो भने ठुलो काम हुन सक्छ, परमेश्वरले दया गर्नुहुन्छ। काम सम्पन्न भइसकेपछि हामीलाई भलाइ आदर धनहरू पनि रहन्छ। आजको यो सफलता र उन्नतिको सन्देश यस्तै छ, र यता यस्तै रानीले जस्तै हामी साधारण भए तापनि हामी के गर्न सक्छौ भन्ने मात्र होइन, तर हाम्रो चाल ढङ्ग व्यवहारले सबैलाई खुसी पार्नुपर्छ। आफ्नो परिवार, आफ्नो श्रीमानलाई, हामी दिदी बहिनी नारी हौ भने आफ्नो श्रीमानलाई, छोरी मात्रै हो भने आफ्नो आमा बुवालाई, छोरा छोरी हौ भने आफ्नो आमा बुवालाई, समाज गाउँ देश सरकार समाज सबैलाई, अनि भित्री हृदयमा परमेश्वरलाई पहिलो अनि मुख्य स्थान दिएर यसरी काम गर्यो भने, अनि पवित्र आत्माले हामीलाई डोराउनु भए अनुसार हामीले काम गर्यो भने आशिष हुन्छ। तर पवित्र आत्मा परमेश्वरले हामीलाई डोराउनु भए अनुसार काम गरेन भने फेरि त्यहाँनिर संकट समस्याहरू पनि हुन सक्छ। पवित्र आत्मा परमेश्वरको अगुवाई नियन्त्रण हामी चर्चले खोज्नुपर्छ, पर्खिनुपर्छ। नत्र आफ्नै जिद्दीमा आफ्नै सल्लाहमा प्रार्थना र वचनलाई ध्यान नदिकन गर्यो भने हामीले दुःख भोग्नु पनि दुःखमा पनि हामी पर्न सक्छौ। हामीले मत्तीको दुई अध्याय पढ्दाखेरि हामी के पाउँछौ भने आफ्नै इच्छामा काम गर्ने हुँदा, आफ्नै बुद्धिले काम गर्ने हुँदा त्यहाँनिर ठुलो संकट परेको छ। यस्तै रानीले जस्तै अरूलाई बचाउने देशलाई बचाउने त होइन, तर नाश गर्ने काम जानेर त होइन अन्जानमा। दुई अध्यायमा मत्तीको दुई अध्यायमा एक पदमा त्यहाँका अगुवाजन दर्शन पाएकाहरूले आफ्नै खुसीले काम गर्दै जाँदाखेरि अन्तमा संकट परेको पाउँछौ। प्रभु यीशुको जन्ममा आफ्नै इच्छाले हेरोद कहाँ जाँदाखेरि अन्तमा यरुशलेम सहरको बेथलेहेम गाउँमा दुई वर्ष र त्योभन्दा मुनिका छोराहरू मारिए भनेको छ। तपाईँ र मैले चाहिँ परमेश्वरको आत्माद्वारा मण्डलीमा परिवारमा परमेश्वरको आत्मालाई ठाउँ दिएर काम गर्नुपर्छ, र मर्दै गरेको मारिने होइन तर अन्जान मानिसहरू मारिने होइन तर बचाउने काम हामीबाट हुन्छ। त्यो ज्ञान परमेश्वरबाट आउँछ, किनभने योनाको पुस्तकमा हामीले के पढ्छौ भने आखिर अध्यायमा अन्जान मानिसहरूलाई चाहिँ परमेश्वरको वचन सुसमाचार नसुनेका मान्छेहरू नजानेका मान्छेहरू चाहिँ निर्दोष बालक बालिकाहरूको रूपमा त्यहाँ जानकारी दिएको छ। दाहिने र देब्रे हात नचिन्ने नानीहरूको रूपमा त्यहाँ भनेको छ। त्यसले गर्दा सुसमाचार सबैले सुन्नुपर्छ, तर नजानी नबुझी कसैको उत्साहमा कसैलाई खुसी पार्नलाई अर्कोलाई मार्ने काट्ने अन्त जानेको छैन नजानेर मारे भने चाहिँ हिसाब परमेश्वर लिनुहुन्छ। त्यस्तो मार्ने काट्ने लौरो चलाउने तरवार चलाउने तिनीहरूलाई चाहिँ क्षमा हुँदैन, उनीहरूले जे गरेको छ त्यसको हिसाब परमेश्वरले राख्नुहुन्छ ढिलो चाँडो। जसरी अहिले हामीले देखिरहेको छौँ परमेश्वरको हातमा पर्नु है ठुलो संकट हुन्छ, परमेश्वरको न्यायमा पर्नु। त्यसले गर्दा हामीले परमेश्वरको मण्डलीलाई अथवा अरू मान्छेलाई धम्काउने है गर्नु चाहिँ हुँदैन, न्याय गर्नु कुटपिट गर्नु चाहिँ हुँदैन, नत्र संकट हुन सक्छ। त्यसर्थ आज हामीले पढेको वचन यहाँनिर यस्तै रानीको प्रार्थनाद्वारा समर्पण बलिदानद्वारा राजालाई पनि खुसी पार्ने अथवा सरकारलाई पनि खुसी पार्ने कसैलाई विरोध नगरिकन है खराबीहरू खराबीबाट देशलाई बचाउने मान्छेलाई बचाउने काम भयो। उसले प्रार्थना गर्नु भन्यो अनि प्रार्थना गर्छु भन्यो, मर्दकैले पनि प्रार्थना गर्यो, उसलाई पनि प्रार्थना गर्नु लायो, र यसरी एक दुसरामा मिलेर प्रार्थना परिश्रम गर्दा आफू आफ्नो देश बाँच्यो। नत्र मर्दकैले भनेको थियो तिमी चाहिँ रानी भएर ढुक्कैसम्म बस्यो भने परमेश्वरले अरू मान्छेलाई त बचाउन सक्नुहुन्छ, जो नाश हुन आँटेको छ उनीहरूलाई त परमेश्वरले चाहनु भयो जसरी बचाउन सक्नुहुन्छ, तर हामी सुरक्षित छौ भन्नेहरू नाश हुनु पर्ला, त्यति मात्र आफू मात्र होइन आफ्नो परिवारसँगै भनेर चेतावनी छ। त्यसले गर्दा यति बेर हामी सबैले परमेश्वरको खोजी गरौं, हामी मण्डलीमा प्रार्थना गर्नेले प्रभुलाई चिनेकाले प्रार्थना गरौं, लापरेसा नबसौं, प्रार्थना र वचनमा समय बिताउ, सबै काम परमेश्वरको आत्माको अगुवाई नियन्त्रणमा मात्रै गरौं। पवित्र आत्मा हामी सबैले मण्डलीमा हरेक विश्वासीले पाउनुपर्छ पवित्र आत्माको वशमा, अनि काम गर्दा परमेश्वरको आत्मालाई सोधेर सल्लाह लिएर प्रार्थना गर्ने मान्छेसँग बसेर मात्रै गर्नुपर्छ, अनि परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ। प्रेसता आज यसलाई हामीले सफलता र उन्नतिको सन्देशको रूपमा ल्याउँ। प्रेसता सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज हामीले पवित्र शास्त्र बाइबलबाट यसायाको पुस्तकलाई तपाईँ श्रोताहरूको माझमा ल्याउने कोशिश गरिरहेका छौ। र आजको हाम्रो अध्याय रहेको छ 43 र पदहरू रहेका छन् 1 र 2। यी पदहरूमा यसरी लेखिएको छ, श्रोता मित्र, म तपाईँको लागि पाठ गरिदिनेछु, यसलाई स्वीकार्नुहोस्। तिमीहरूलाई सृष्टि गर्नुहुने परमेश्वर भन्नुहुन्छ, नडरा, किनकि मैले तलाई मोल तिरेर छुट्याएको छु, मैले तलाई तेरो नाउँ काडेर बोलाएको छु, त मेरै होस्। त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीबाट भएर जाँदा तिनले तलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन। मानिसहरू परमेश्वरलाई जान्न खोज्छन्, यो कुरा राम्रो कुरा हो। कसैले परमेश्वरको खोजी गर्छ भने यसलाई राम्रै भन्नुपर्छ। मानिसले परमेश्वरलाई खोज्नुपर्छ, चिन्नुपर्छ। तर के तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ भन्ने कुरा? तपाईँको नाउँ उहाँलाई थाहा छ, उहाँले तपाईँलाई नाउँ काडेर बोलाउन सक्नुहुन्छ। तपाईँको जीवनको बारेमा एक एकवटा कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँका र मेरा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँको र मेरो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यही कारणले नै उहाँले हाम्रो बारेमा सबै कुरा जान्नु भएको हो। उहाँले तपाईँलाई र मलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले आफ्नो वचनमा तपाईँ र मलाई यसो भन्नुभएको छ, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकोले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सत्तामा र जाति जातिलाई तेरो जीवनको सत्तामा दिनेछु, लडरा, किनकि म तसित छु। यसैया 43 अध्यायको 4 र 5 पदमा हामीले पढ्न सक्छौ। तपाईँ र मेरो जीवनको बारेमा परमेश्वरको इच्छा कस्तो छ, श्रोता मित्र? यो कुरा हामीले थाहा पाउनुपर्छ। सुन्नुहोस्, म तपाईँलाई बताउँछु, तपाईँ र मैले एक आनन्दित र खुसीको जीवन जिउन सकौ भनी परमेश्वरले इच्छा गर्नुहुन्छ। उहाँले हामीलाई दुःख र कष्टले भरिएको जीवन जिउन यस संसारमा पठाउनु भएको होइन। प्रभु येशू जो मानिसको रूप धारण गरी संसारमा आउनु भएको परमेश्वर हुनुहुन्छ। उहाँले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी संसारमा आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। हामीलाई पापदेखि छुटकारा दिनको निम्ति हाम्रो सत्तामा बलिदान हुन येशू यस संसारमा आउनुभयो। आजभन्दा 2000 वर्ष अघि उहाँले हाम्रो निम्ति आफ्नो प्राण एक बलिको रूपमा अर्पण गर्नुभयो। हामी जन्मैदेखि पापी थियौं। हाम्रा प्रथम बुबा र आमा आदम र हब्बाबाट हामीले उत्तराधिकारको रूपमा पापलाई प्राप्त गर्यौं। यो सारा संसारका मानिसहरूले यो पाप प्राप्त गरेका छन्। कोही पनि पाप रहित छैन। सबैजना पापको स्वभाव बोकेर संसारमा जन्मन्छन्। पापले गर्दा मानिस परमेश्वरदेखि अलग हुन्छ। श्रोता मित्र, आत्मिक रूपमा मरेको अवस्थामा मानिस जन्मिएको हुन्छ। आफ्नो पापदेखि बच्न मानिसले केही पनि गर्न सक्दैन। यसकारण उहाँ हामीलाई पापको बन्धन र पापको दण्डदेखि छुटकारा दिन येशू संसारमा आउनुभयो। उहाँले छुटकारा दिनुभएको कुरामा विश्वास गरेपछि हामीले के गर्नुपर्छ त? उहाँमा विश्वास गरी पाप रहित जीवन जिउनुपर्छ। दुष्ट कार्य र विचारहरू त्याग्नुपर्छ। जसरी प्रभु येशूले एक निष्पाप र निष्कोट जीवन जिउनुभयो, उहाँमा विश्वास गर्नेहरूले पनि त्यस्तै किसिमको जीवन जिउने प्रयत्न गर्नुपर्दछ। हामी पापलाई घृणा गर्ने व्यक्ति बन्नु पर्दछ। परमेश्वरले हामीलाई अरू कुन कुरादेखि छुटकारा दिनुहुन्छ त? उहाँले हामीलाई डरदेखि छुटकारा दिनुहुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्छ, होइन र मित्र? सायद तपाईँ पनि कुनै न कुनै डरमा हुनुहुन्छ होला यति बेला। मेरो जीवन कस्तो होला? मेरो भविष्य कस्तो होला? म रोगबाट निको हुना या नहुना? परीक्षामा म पास हुना कि नहुना? यस्तो किसिमका थुप्रै डरमा
हामी जिइरहेका हुन्छौं। कतिलाई त झन् भूत प्रेतको डर लाग्छ, कतिलाई मानिसहरूसँग डर लाग्छ। कोही कोही हुन्छन् जो एक्लै बस्न डराउँछन्, अँध्यारोसँग डराउँछन्। तपाईँले यस्ता मानिसहरू निश्चय देख्नु भएको छ होला। परमेश्वरले यस्ता डरहरूबाट मानिसलाई छुटकारा दिनुहुन्छ। प्रभु येशू ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको साथमा परमेश्वर हुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, न डरा किनकि म तेरो साथमा छु। परमेश्वरले हामीलाई भूत प्रेतको शक्तिबाट पनि छुटकारा दिनुहुन्छ। हो श्रोता मित्र, प्रभु येशूमा विश्वास गर्ने मानिसहरूलाई भूत प्रेतले केही पनि गर्न सक्दैन। बरु विश्वासीहरूले प्रभु येशूको नाउँमा भूतहरूलाई लखेट्न सक्छन्, किनकि प्रभु येशूले विश्वासीहरूलाई यो अधिकार दिनुभएको छ। विगतमा धेरैजना मानिसहरूलाई भूत प्रेतले सताएको थियो। भूत प्रेतको बन्धनमा तिनीहरू परेका थिए। विश्वासीहरूले तिनीहरूका निम्ति प्रार्थना गरे, तिनीहरूले छुटकारा पाए। आज तिनीहरू पनि विश्वासी बनेका छन्। प्रभु येशूमा विश्वास गर्ने जीवन धर्म परिवर्तन गरेको जीवन होइन मित्र, तर छुटकारा पाएको जीवन हो। त्यो जीवन जिउँदा हर किसिमको दुष्टता, खराबी र घृणित कुराहरू त्यागेर जिउनु पर्छ। संसारको सिद्धान्त र भूत प्रेतले नै मानिसलाई गलत कार्यहरू गर्न प्रोत्साहन गर्दछ। भूत प्रेतले मानिसको जीवनलाई समस्या र कष्टमा पार्दछ, तर प्रभु येशूमा विश्वास गर्ने मानिसहरू तीबाट स्वतन्त्र भएर जिउन सक्छन्। प्रभु येशू यही उद्देश्य लिएर संसारमा आउनु भएको हो। जीवित र सत्य परमेश्वरका निम्ति कुनै पनि बन्धन र पासो फुकाल कठिन छैन। सबै कुरामाथि उहाँको अधिकार छ। जीवित परमेश्वरले सबै कुरालाई बसमा पार्न सक्नुहुन्छ। यही परमेश्वरले तपाईलाई पनि संसारमा एक अर्थपूर्ण जीवन दिन चाहनुहुन्छ। हाम्रो निम्ति धेरैवटा यस्ता कुराहरू छन् जुन हामी गर्न सक्दैनौ, तर परमेश्वरले त सबै कुरा गर्न सक्नुहुन्छ। पापीको पाप क्षमा गरेर उसलाई धर्मी बनाउने शक्ति र अधिकार केवल जीवित र सत्य परमेश्वरसित छ। यही परमेश्वरलाई तपाईले चिन्नुपर्छ। यही परमेश्वरलाई मानिसहरूले जान्नुपर्छ र चिन्नुपर्छ। याद गर्नुहोस्, परमेश्वरलाई हामी विश्वासद्वारा पाउन सक्छौ। धर्म कर्म गरेर हामीले उहाँलाई पाउन सक्दैनौ। मानिसहरूले बनाएको रीति तिथिहरू पालन गरेर पनि हाम्रो पाप क्षमा हुँदैन, न त हामीले परमेश्वरलाई प्राप्त गर्न सक्छौ। मानिसको यही असहाय अवस्थालाई बुझेर परमेश्वर संसारमा आउनुभयो। उहाँलाई हामी आँखाले देख्न सक्दैनौ मित्र, तर उहाँ हाम्रो हृदयमा बास गर्नुहुन्छ। मानिसको हातले बनाएका भवनहरूमा परमेश्वर बास गर्नुहुन्न। तपाईँ र मेरो जीवनलाई, हाम्रा हृदयलाई उहाँ आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हृदयमा उहाँलाई बास गर्न दिन चाहनुहुन्छ? येशू प्रभुले भन्नुभएको छ, हेर म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु। प्रकाश 3:20 हामीले पढ्न सक्छौ। उहाँलाई जीवनमा आउनका निम्ति विश्वास सहित हुनुहुन्न। तपाईँ र मेरो जीवनलाई, हाम्रा हृदयलाई उहाँ आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हृदयमा उहाँलाई बास गर्न दिन चाहनुहुन्छ?

हाम्रो हृदयमा आउनुहुन्छ मित्र, तब उहाँले तपाईँलाई सबै कुराबाट छुटकारा दिन थाल्नुहुन्छ। तपाईँ व्यक्तिगत रूपले त्यो छुटकाराको अनुभव गर्न सक्नुहुन्छ। परमेश्वरलाई जीवनमा वास गर्न दिएपछि अरू पनि धेरैवटा कुराहरू हुनेछन् भनी पवित्र शास्त्र बाइबलले बताएको छ। एउटा मुख्य कुरा यो हुनेछ कि तपाईँको जीवनका सबै कुरा नयाँ हुनेछन्। एउटा नयाँ जीवन परमेश्वरले तपाईँलाई दिनुहुनेछ। के तपाईँ अहिले नै यो जीवन पाउन परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? ढिलो नगर्नुहोस् मित्र, सही समयमा लिएको सही निर्णयले तपाईँको जीवनलाई धन्य बनाउनेछ। त्यसकारण आज नै उहाँमा विश्वास गर्नुहोस् र नयाँ जीवन पाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते आदरणीय मित्र, आज फेरि तपाईसित यसरी रेडियो मार्फत भेटघाट गर्न पाउँदा, तपाईलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म विश्वस्त छु कि आजको तपाईँको यो 15 मिनटको समयले तपाईँको जीवनलाई आशिषको एउटा नयाँ बाटोमा डोर्याउनेछ। मानिसले ईश्वरलाई बोलेको जस्तो गरे पनि बेला बेलामा उसलाई मृत्यु र त्यसपछिको अवस्था कस्तो होला भन्ने चिन्ता हुन्छ। त्यसको निम्ति अर्थात आत्माको मोक्षको निम्ति धेरै कुराहरू मानिसहरू गर्दछन्, तर के सफल हुन्छन् त? यही प्रश्नलाई लिएर आज हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई यो जानकारी गराउन चाहन्छु कि यस कार्यक्रममा प्रसारण गरिएका सन्देशहरू, गीतहरू हामीसित सीडीमा उपलब्ध छन्। यदि तपाईँ आफ्नो जीवनमा निरन्तर यी सन्देश र गीतहरू सुन्न चाहनुहुन्छ भने सीडीको रूपमा यो हामीबाट प्राप्त गर्न सक्नुहुनेछ र यस विषयमा विस्तृत जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयारी गर्नेछौ।

मानिसको जुनी एकै पल्टको निम्ति मात्र हो। यो जीवन एक दिन समाप्त हुन्छ। जति दवाई खाए तापनि, जति अभ्यास गरे तापनि, जति यसलाई बचाउन खोजिए तापनि, यो शरीर बुढो हुँदै जान्छ र एक दिन काम नलाग्ने हुन्छ र यसको अन्त हुन्छ र माटोमा मिल्छ, हामी मर्छौं। त्यसपछि बहुत रहस्यमय प्रश्न छ यो। त्यसपछि इन्साफ हुन्छ, न्याय हुन्छ। परमेश्वर न्यायको आसनमा बस्नुहुनेछ अनि एक एकजनाको न्याय उहाँले गर्नुहुनेछ। कसै कसैले भन्छन् मरेपछि हामी अर्कै योनिमा प्रवेश गर्छौं, अर्थात अर्कै प्राणीमा हाम्रो जन्म हुन्छ, कुकुर, बिरालो, खरायो, चरा हुन्छौ भन्छन्। तर यो विचार गलत हो। मृत्युपछि हामी दुई ठाउँ मध्ये एक ठाउँमा जानेछौ, स्वर्गमा वा नरकमा। सायद तपाईँले आफ्नै जीवनलाई नियालेर हेर्नुभयो भने तपाईँ कहाँ जानलाई आफ्नो तयारी गर्दै हुनुहुन्छ, सायद तपाईँले त्यसको जवाब पाइसक्नु भएको छ होला। पूर्ण जन्मको चक्र भन्ने कुरा छैन, यो मानिसको कल्पना गरेको कुरा हो। यही चक्रबाट छुटकारा पाउन मानिसले धेरै किसिमका कामहरू गर्छन्। जुन कुरा छँदै छैन किन डर मान्नु, चिन्ता किन गर्नु? मानिसहरू धेरै किसिमका धर्म कर्म काण्ड, पूर्ण कर्म, दान दक्षिणा दिन्छन्, यस्तै कुराहरू गर्दछन्। यसो गर्नु नराम्रो होइन, कसैलाई दिनु, कसैको भलो गर्नु त बहुत राम्रो कुरा हो, तर मर्न अगाडि मात्र किन त्यसो गर्नु? हाम्रो चेतन खोलेपछि, हामी एक वयस्क व्यक्ति बनिसकेपछि हाम्रो जीवनले अरूलाई आशिष पुर्याउनु धेरै राम्रो हुन्छ। आफ्नो स्वार्थ पूर्ति गर्नको निम्ति, स्वर्गको ढोकाको साँचो हात पार्नको निम्ति किन धर्म कर्म गर्नु वा दान पुण्य गर्नु? हाम्रो जीवनको चरित्र नै यस्तै बनोस् न। तर यसद्वारा आत्माको मोक्ष हुने छैन, हाम्रो पापको क्षमा हुँदैन। आफ्नो आत्माको छुटकाराको निम्ति मानिसले केही पनि गर्न सक्दैन, मानिस असहाय छ। जन्मेपछि सायद मानिसलाई परमेश्वरको आवश्यकता पर्दैन, ईश्वरको आवश्यकतै पर्दैन। ऊ जन्मेपछि आमा बाउले पाल्छन्, पैसा कमाउँछ, धन कमाउँछन्, मजाले उचिउन सक्दछ, तर मृत्यु अगाडि अवश्य नै उसले परमेश्वरको सम्झना गर्छ, यसपछि मेरो जीवन के हो प्रियजन। तर असहाय मानिसलाई परमेश्वरले सहायता गर्नुहुन्छ, उहाँको उद्देश्य र चरित्र यही नै छ। बाइबलमा हामीले प्रभु येशूद्वारा उहाँको हात अगाडि बढाइएर कुष्ठ रोगीहरूलाई समात्नु भएको, पक्षघाती मानिसहरूलाई उठाएर उहाँले निको पार्नु भएको, अन्धहरूको आँखा खोलिदिनु भएको, मरेका मानिसहरूलाई बिउताउनु भएको, यस्तै खाँचोमा परेका मानिसहरूलाई पुर्याउनु भएको, रोगी बिमारीलाई छुनु भएको र निको पार्नु भएका यस्ता घटनाहरू थुप्रै हामी पाउँदछौ। परमेश्वरले मानिसको पाप क्षमाको बन्दोबस्त गर्नुभएको छ। मित्र, मुक्ति कसरी पाइन्छ? बाइबल धर्मशास्त्रले भन्छ, विश्वासद्वारा अनुग्रहबाट मुक्ति पाइन्छ। मुक्ति कमाउने कुरा होइन, कमाएर पाइन्थ्यो भने त धनी मानिसहरूले मात्र कमाउन सक्थे। ती गरीब, ती निमुखा, ती शोषित पीड़ित व्यक्तिहरूले कसरी कमाउन सक्छन्? केही पनि छैन, आफ्नो जीवनको त टुङ्गो छैन, आफ्नो श्रीमाथि त एउटा छाउनी छैन, एउटा घर छैन, राम्रो लुगा छैन, यिनले कमाउन कसरी सक्छन्? त्यसकारण मुक्ति कमाइने कुरा होइन, यो परमेश्वरबाट मानव जातिको निम्ति उहाँको अनुग्रहमा सित्तैको वरदान हो। अब्राहमले परम प्रभुमाथि विश्वास गरे र त्यो तिनको निम्ति धार्मिकता गनियो। रोमी 4:3 परमेश्वरले मानिसको विश्वासको कदर गर्नुहुन्छ। प्रभु येशूले भन्नुभयो, यदि तिमीमा रायोको दाना जतिको विश्वास भयो भने, यदि तिमीले एउटा ठूलो पहाड़लाई समुद्र मिल्किजा भन्यो भने पनि त्यो तिम्रो निम्ति हुनेछ। अर्थात विश्वासले तपाईँ र मेरो जीवनमा एउटा महत्वपूर्ण भूमिका खेल्दछ। तपाईँ र म आफ्नो जीवनमा सकारात्मक विचारधारा बोकेर विश्वास साथ यदि आत्मबलमा अगाडि बढ्दछौं भने अवश्य नै परमेश्वरको सहायताद्वारा हाम्रो जीवनमा अचम्मका कामहरू हुन्छन्।
तर विश्वासै छैन तपाईँ र मेरो जीवन अन्धविश्वास र अविश्वास र शंकाको भूमरीमा यदि हामी पर्दछौ भने हाम्रो जीवनले केही पनि प्राप्त गर्न सक्दैन। हो बाँचौंला यो संसारमा, हो हामी 60-70 वर्षसम्म बाँचौंला, तब के भयो त? बाँच्न त एउटा कुकुर पनि बाँच्छ, एउटा बिरालो पनि बाँच्छ। बाँच्नु मात्रै जीवन होइन प्रियजन, तर परमेश्वरले त तपाईँ र मलाई एउटा अर्थपूर्ण जीवन बोकेर बाँच्नको निम्ति अनुग्रहद्वारा आशिष दिनुभएको छ। यो तपाईँ र मैले हात पार्न पर्छ। बाइबलमा पनि यसबारे बताइएको छ, आदि कालदेखि नै मानिसहरूले परमेश्वरमा विश्वास गर्दै आएका छन्। यो होइन कि सबैजना विश्वास गर्ने थिए, होइन, कोही कोही परमेश्वर विरोधी पनि थिए। कारण परमेश्वरको मुख्य विरोधी दुष्ट शैतानले कतिजनालाई त्यस बेला पनि आफ्नो वशमा पारेको थियो। पापी मानिसहरू थिए, तर धर्मी र विश्वासी मानिसहरू पनि थिए। धर्मी र विश्वासीहरूलाई परमेश्वरले आशिष दिनुभयो। बिना विश्वास परमेश्वरलाई रिझाउन असम्भव छ। विश्वासद्वारा परमेश्वरलाई हामीले आनन्दित तुल्याउन सक्दछौ। बाइबल पढ्दा हामी देख्दछौ विगतमा धेरैजना यस्ता मानिसहरू थिए जसले परमेश्वरमा विश्वास गरे र परमेश्वरलाई खुशी तुल्याए। जसरी तपाईँका छोरा छोरीहरू छन् भने ती छोरा छोरीले तपाईँलाई खुशी पार्ने माध्यम के हुन् त? जब तपाईँले पाउनुहुन्छ तपाईँका छोरा छोरीहरूले तपाईँका आज्ञा पालन गरिरहेका छन्, तपाईँले भनेका बताएका अर्थीहरूलाई उनीहरूले बहुत गम्भीरतामा लिएर आज्ञा पालनमा अगाडि बढ़िरहेका छन्, स्कूलमा राम्ररी अध्ययन गरिरहेका छन्, चरित्रमा विकास गरेका छन्, यसले तपाईँको जीवनलाई आनन्दित तुल्याउँछ। त्यही किसिमले परमेश्वरलाई आनन्दित तुल्याउने वा रिझाउने माध्यम चाहिँ यही नै हो, हाम्रो विश्वास। हाम्रो विश्वास, हामी बाइबलमा भएका यी विश्वासका मानिसहरूको जीवनीबाट प्रेरणा पाउँछौ। पुरानो करार बाइबलमा हामी परमेश्वरले प्राचीन कालका मानिसहरूसँग कस्तो व्यवहार गर्नुभयो भन्ने कुरा पाउँछौ। परमेश्वरले मानिसको जीवनमा धेरैवटा काम गर्नुभयो, कतिलाई आशिष दिनुभयो, कतिलाई दण्ड दिनुभयो, कति अट्ठेरीहरूलाई त नाशै पार्नुभयो। प्राचीन कालमा परमेश्वरले मानिसहरूलाई व्यवस्था दिनुभयो, त्यसलाई हामी 10 आज्ञा पनि भन्छौ। एक प्रकारले त्यसलाई धार्मिक नियमहरू पनि भन्न सकिन्छ। तर परमेश्वरले किन मानिसलाई व्यवस्था दिनुभयो, 10 कमान्डमेन्ट्स दिनुभयो? मित्र, परमेश्वर पवित्र हुनुहुन्छ, महान हुनुहुन्छ, त्यसकारण मानिसबाट पनि उहाँले एउटा स्तरको माग गर्नुभयो। मानिसहरू आफ्नै इच्छामा मन परे नजिउन्, मनमा जे आयो त्यो नगरून्, आफ्नो परमेश्वरको भय मान्दै उहाँको आदर गरून् भन्ने नै उहाँको व्यवस्थाको मनसाय थियो। परमेश्वरले मानिसलाई त्यो व्यवस्था दिनुको पछि अर्को कारण पनि थियो। उहाँले मानिसलाई यो देखाउन चाहनुहुन्थ्यो कि ऊ आफ्नै प्रयासले परमेश्वरसम्म पुग्न असमर्थ छ। मानिस पापी भएको कारण ऊ परमेश्वरसम्म पुग्न सक्दैनथ्यो, साथै उसले आफैलाई बचाउन पनि सक्दैनथ्यो। मानिसलाई बचाउन कुनै एकजना व्यक्तिको खाँचो थियो। यही कुरा परमेश्वरले प्रकट गर्न चाहनुहुन्थ्यो। यो कुरा प्रकट गर्न उहाँले व्यवस्था दिनुभयो मानिसको हातमा, मानव जातिको हातमा। परमेश्वरले नीति नियमहरू मात्र दिनुभएन, तर कतिपय धार्मिक रीतिविधि र कर्मकाण्ड पनि दिनुभयो। याद गर्नुहोस्, तपाईँको जीवन उहाँको चरणको छेउमा ल्याउनु श्रेयकर हुन्छ। यीशु यस संसारमा आउनुभयो, उहाँले आफैलाई मानिसको पापको निम्ति बलिदान गर्नुभयो। यीशु संसारमा आउनु भएपछि मानिसले बलिदान भोग चढाउनु पर्ने कुनै आवश्यकता छैन, किनभने सिद्ध बलिदान यीशुले नै चढाइसक्नु भएको छ। यो बलिदानसँग तपाईँ र मेरो सम्बन्ध छ। यो बलिदान तपाईँ र म लगायत सबैको निम्ति हो। अब हामीले बलि चढाउनु पर्दैन, तर उहाँको बलिदानमा विश्वास गरेर हामी धर्मी ठहरिन सक्छौ। प्रियजन, यो जीवन तपाईँको हो, यस जीवनको निम्ति विचार गर्नुहोस्। बिस्तारै समयले मलाई बिदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा जिज्ञासा जागेर आएको छ, प्रश्न जागेर आएको छ भने मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: एक्लोपनको भावनालाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 29 यहाँहरूलाई स्वागत छ। के तपाईँले कहिले एक्लोपन महसुस गर्नुभएको छ? जब तपाईँ आफ्नो जीवनमा धेरै गम्भीर समस्याहरूबाट गुज्रिराख्नु भएको थियो र तपाईँलाई लाग्छ कि तपाईँको समस्याहरू साझा गर्न विश्वास गर्न सक्ने कोही छैन, तपाईँलाई आवश्यक सहयोग प्रदान गर्ने कोही छैन, तपाईँको अवस्था बुझ्ने कोही छैन। जब हामी यीशुको साँचो चेला बन्छौं, एक्लोपन प्राय एउटा चुनौती हुन्छ जसको सामना हामीले गर्नुपर्ने हुन्छ र पार गर्नुपर्ने हुन्छ। यीशुले हाम्रो जीवनको लागि दिनुभएको बोलावट र यो त्यस्तो कुरा हुन सक्छ जुन हाम्रा परिवारका सदस्यहरू, साथीभाइहरू र पास्टरले पनि बुझ्दैनन्, र जब त्यस्तो हुन्छ यीशुलाई पछ्याउने यात्रा धेरै एक्लो हुन सक्छ। एलिया परमेश्वरका एक महान मानिस थिए, तरै पनि उनी एक्लोपनसँग संघर्ष गरिरहेका थिए। एलिया एक्लै थिए, गुफामा सुतिरहेका थिए। परमेश्वरले एलियालाई सोध्नुभयो, तिमी यहाँ किन छौ? पहिलो राजाहरूका पुस्तक 19:14। तिनले जवाब दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करारलाई त्यागेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। प्रिय श्रोता, इलिया परमेश्वरसँगको आफ्नो यात्रामा विश्वासयोग्य थिए। समस्या यो थियो कि उनी शैतानबाट धोकामा परिरहेका थिए। जब कोही परमेश्वरको लागि ठूलो सेवा गरिरहेको हुन्छ, तिनीहरू शैतानको निशाना बन्छन् र शैतानले प्रयोग गर्ने रणनीतिहरू मध्ये एक भनेको हामीलाई एक्लोपन र पराजयको विचारहरू मनमा राख्ने प्रयास गर्नु हो। त्यसो भए हामी यो एक्लोपनको समस्यासँग कसरी व्यवहार गर्ने? यदि हामीले आफूलाई हेनी छनौट गर्यो भने हामीसँग भएका कमजोरीहरू देख्छौ र यसले हामीलाई दुखी बनाउनेछ। यदि हामीले अरूलाई आफ्नो शक्तिको रूपमा हेर्यो भने हामी निराश हुनेछौं, किनभने यस पृथ्वीमा एकजना पनि त्यस्तो व्यक्ति छैन जसले हाम्रो आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न सक्छ। हामीलाई हाम्रो एक्लोपनबाट बाहिर निकाल्ने क्षमता भएको एक मात्र व्यक्ति येशु ख्रीष्ट हुनुहुन्छ। मत्तीको पुस्तक 11:28। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय श्रोता, येशु नै हाम्रो जीवनका सबै आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ। उहाँ नै हामीलाई पूर्ण रूपमा बुझ्ने एक मात्र व्यक्ति हुनुहुन्छ। हाम्रो जीवनको एक्लोपनलाई निको पार्ने क्षमता र इच्छा दुवै उहाँसँग छ। परमेश्वरले एलियालाई केही सान्त्वनादायी समाचारको साथ जवाफ दिनुभयो। पहिलो राजाहरूको पुस्तक 19:18। तापनि 7,000 म इस्रायलमा बचाइराख्छु, ती सबै जसले बालको सामुन्ने आफ्ना घोडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्। शैतानले एलियालाई आफू मात्र उभिने व्यक्ति हो भन्ने सोच्न लगायो, तर परमेश्वरले एलियालाई प्रकट गर्नुभयो कि त्यहाँ 7,000 समान विचारधारा भएका मानिसहरू छन् जसले साँचो परमेश्वरलाई प्रेम गर्न र सेवा गर्न चाहन्थे। हाम्रो जीवनमा कहिलेकाहीँ हामी कसैलाई गहिरो प्रेम गर्छौं र तिनीहरूले त्यो प्रेम हामीलाई उस्तै तरिकाले फिर्ता गर्दैनन्। तिनीहरूले हामीले उनीहरूलाई गरिरहेको कामको कदर नगर्न सक्छन्। तिनीहरूले हामीले उनीहरूलाई दिइरहेको जस्तै ध्यान दिन खोज्न सक्दैनन् र यदि हामी होसियार भएन भने यसले हामीलाई एक्लोपन र निराशाको अवस्थामा पुर्याउन सक्छ। तपाईँलाई त्यस्तो हुन नदिनुहोस्। हाम्रो माया र कदर हुने स्रोत परमेश्वरबाट आउनुपर्छ, अरू मानिसहरूबाट होइन। पहिलो योहन्नाको पुस्तक 4:16। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, मानिसहरूले हामीलाई जीवनमा चाहिने प्रेम कहिले दिने छैन। हामीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई प्रेमको स्रोत बनाउनुपर्छ। त्यसपछि हामी बदलामा केही आशा नगरी त्यो प्रेम अरूलाई हस्तान्तरण गर्न सक्छ। मलाई थाहा भएको एक्लोपनको लागि यो एक मात्र उपचार हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: सफलताया नीति दर्शनमा जयमसी जोजलोपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवनया छेन श्रृंखला भाग 19 के छि सकसित नसकु छ। महान दार्शनिक वोल्डो एमर्सन छक दयादिको ख थगु समस्याया धका चुने मते थगु मंस निर्देशित जुईमा थौजी छिपिलिसे छु प्राप्त याए मास्ती वो धैगु स्पष्ट दृष्टिकोण दे मागु महत्व या बारे खल हाय मास्ती वो छि थगु नीति दुगु दृष्टिकोण कथ छिगु जीवने मुराइगु जुई हिब्रु झिन्छगु अध्याय यो छगु पत्के धया तगुदो आशा यानगु ख दै धका ढुक्क जुइगु वो महंगो ख धाथे दुधका धागु हे विश्वास ख विश्वास याए त छिके दृष्टिकोण देमा सफल जुई त छि उगु दृष्टिकोणे ज्यायामा थो छगु त रङ्गु पाक ख गुकी झिस अब्राम्या जीवाने सेकेगु फोइ रोमी पेगु अध्यायु झिन्नेगु पत्के धा तगुदु थोहे ख थथे चोया तगुदु झी छन्त यक्कु जातिया अबु याए धुन अब्राम विश्वास याना चोम परमेश्वर वो झिगु अबु दकाश्यु परमेश्वर किना वो म हाक्न माकेफु अले दहे मधुम छिज न देखिफु परमेश्वर छिगु नुग्ल तयादिगु दर्शन या त जीवने हयादिस अले थुजुगु छि उगु दर्शन या त भलसा यायमा अले भलसा याए त ज्यायमा ठुकिया अर्थ ख छि फुक्क लिस दुम परमेश्वर या त भलसा याना चोनु गुदु अले छि पला पत्तिक पला लोना चोनी गुबले इच्छा वो अपेक्षा लिसे परमेश्वर छिगु जीवने छिगु दर्शन या त सफल याई ला छिगु दर्शन या त पछया छा दासा छि शिव की छिगु लिउने परमेश्वर दु छिगु थगु हे शक्ति मकु बरु वोयागु शक्ति वयागु छि त छिगु लक्ष्य ठेङ्के त गुहाली याई छिके दर्शन दैवले ठुकिया नीति प्रतिबद्धतामा छि परमेश्वर छु याई धका पियासुनगु मकु छि थगु दिमाग थगु तर्क थगु निर्णय थगु प्रतिभा वो दद निसे सेका दिगु ती पिया त छेला चुना दिगु दु छि ठुकी फुक्क स्रोत छेला तया दिस छिगु आज पुगुङके त थुकिया त छेला दिस अले छि शान्ति दु अले परमेश्वर थगु शान्ति छिगु कमजोरी या त शक्ति हिलाबी यो पिङ्गेन मेपी मेपी पाखे ग्वाली फो छिगु थे जागु दर्शन दुपी मनु त माला दिस छि माला चुना दिगु सफलता प्राप्त याए ढुङ्कुपी पाखे सेका दिस थो प्राप्त याए त इम्स छु या त गुब्ले छि सुया त सक्ने लुकी अले वयागु उदाहरण या त नालाकाया झिसन अज्यागुहे परिणाम क्याफै छिगु जीवनया दर्शन छिगु प्राथमिकता सूची देकल दक्कले श्रे लामा छिगु भविष्य लक्ष्य ज्यायाए त छिस धङ्गु तुच्छ ख छित पने बिमते पङ्ग मदेक थगु दर्शन या ज्यायाए त नि यी ब्यादिस हिब्रो झिन्छगो अध्याय नेगो पदके थाटगुदो विश्वास हे नोवा परमेश्वर यागु खनिएन परमेश्वर वया त गुल्सा मखौ निगु लिपा जुई तिनीगु ख धयादिगु ख परमेश्वर धयादि थे हे व सियागु त धङ्गु जहाज देखल अले उकी हे चुना व थ जहान पिन्द बचया त थुकी थ विश्वास याना व संसारे दक्क ख केनाबिल अले वो थ परमेश्वरया न्योने ठिक थ हरेजुल परमेश्वर बियादिगु जहाज देका चुने बले नोआ या त सकसिना ख्या या त तर नोआ थ आलोचकते त गु ख निगु पर्सा परमेश्वरया ख निने त विश्वास पात्र जुल वो आलोचक पुसी बा वया डुबे जुल अले नोआ वो वया छेज पि परमेश्वर बियादिगु दर्शन कथ नोआ देखो को जहाज दुने सुरक्षित जुल यो पिनियन मेपिन छिगु भविष्य मेपिन त कोछी त बिमते परिस्थिति छिगु भविष्य कोछी बिमते छिगु जीवने परमेश्वर ब्यादिगु वचन छिगु भविष्य निर्धारण न्यायमा परमेश्वर छिद बिगु दर्शन विश्वास याए बमजु अले पक्का हे परमेश्वर या हाते छि सफलता पाखे यङ्की थौयागु वचन येना दिगुनि छिसकसित न परमेश्वर सुभाविमा जयमसी नियनामिपिन छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगो मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
6: जयमसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
7: के परमेश्वरले सबै कुरा माफ गर्नुहुन्छ? हे परमप्रभु, तपाईले पापको लेखा लिनुभयो भने त हे प्रभु को खडा हुन सक्छ र? तर तपाईमा क्षमा छ र नै तपाईँको भय मानिन्छ। भजन संग्रह 130:3-4 सिगमन्ड फ्रोइडले भन्नुभएको छ, मानिसले आफ्नो शत्रुहरूलाई माफ गर्नै पर्छ तर उनीहरूलाई फाँसी दिनु अघि होइन। कस्तो निर्दयी मन है! यस्तो मनोवृत्ति अपनाउने व्यक्ति आफू कहिले कसैको शत्रु हुन नपरोस् भन्ने कुरामा सजग हुनुपर्छ होला, किनकि क्षमा गर्न नसक्ने व्यक्तिले जुन पुल भत्काउँछ त्यो पुल उसले कुनै दिन अवश्य पार गर्नुपर्नेछ। केही कुराहरू साह्रै कठिन हुन्छन्। परमेश्वरको सहायता बिना ती कुराहरूको लागि कसैलाई क्षमा गर्न लगभग असम्भव छ, तर विश्वास गर्नुहोस् परमेश्वर तपाईँलाई मदत गर्न तत्पर हुनुहुन्छ। यदि परमेश्वरले हामी प्रति पनि त्यस्तै मनोवृत्ति अपनाउनु भयो भने त्यसको नतिजा के हुन्छ भनेर तपाईँले कहिले सोच्नु भएको छ? सेगमन्ड फ्रोइडले जस्तै हामी पनि सोच्छौ, म यो कहिले बिर्सने छैन र मरिन्जेलसम्म पनि त्यो मानिसलाई माफ गर्ने छैन, अनि हामी त्यस्तै गर्छौ पनि। यही कारण हो कि कोही कोही मानिसहरू इमानदारी साथ परमेश्वरले उनीहरूलाई कहिले माफ गर्नुहुन्न भन्ने विश्वास गर्छन्। उनीहरू यो कुरामा विश्वस्त छन् कि परमेश्वरले हामीसँग त्यस्तै व्यवहार गर्नुहुन्छ जस्तो हामी एक अर्कालाई व्यवहार गर्छौं। खास कुरा के हो त? के उहाँले साँच्चै त्यसो गर्नुहुन्छ वा के भजन संग्रहका लेखक यो पदको बारेमा सही छन्? हे परमप्रभु, तपाईले पापको लेखा लिनुभयो भने त हे प्रभु को खडा हुन सक्छ र? तर तपाईमा क्षमा छ र नै तपाईँको भय मानिन्छ। भजन संग्रह 130:3-4 पद। के परमेश्वरले सबै थोक माफ गर्नुहुनेछ? मेरो मतलब के कुनै त्यस्तो ठूलो पाप छ जसको विषयमा परमेश्वरले भन्नुभएको छ कि म तिमीहरूलाई कहिले माफ गर्ने छैन? यस कुरालाई विचार गरिरहँदा तीनवटा शब्दहरूलाई हेरौं जुन पाप र गलत कार्यको विभिन्न चरण र प्रकृतिसँग सम्बन्धित छन्। पुरानो करारमा धेरै शब्दहरू प्रयोग गरिएको थियो जसले मानवीय असफलताहरूलाई वा गल्तीहरूलाई वर्णन गर्दछ। पहिलो शब्द अपराध, जसले गलत काम गर्ने मनसाय र उद्देश्यसँग सम्बन्ध राख्छ। गलत काम गर्ने निर्णय सामान्यतया पूर्व नियोजित हुन्छ। उदाहरणको लागि चोरी, हत्या, आफ्नो छिमेकीको पत्नीसँगको अनैतिक सम्बन्ध र उल्लङ्घन शब्दले अख्तियार विरूद्ध विद्रोहको संकेत गर्दछ। जे सही छ त्यो कुराको सीमाभित्र बस्नको लागि गरिने इन्कार नै पापको स्वभाव हो। यो आफूले गरिरहेको काम गलत हो भन्ने जानी जानी गरिने गल्तीको प्रतिबिम्ब हो। दोस्रो शब्द अधर्म, यसले स्वयं पापको कार्यलाई बुझाउँछ। अधर्म शब्दको आधारभूत अर्थले घुमाउरो, बाङ्गो वा असत्य भन्ने बुझाउँछ। गलत मनोवृत्तिहरू अन्तत गलत कार्यहरूमा गएर पोखिन्छन्। प्रत्येक अन्याय, हरेक पापपूर्ण कार्य एक विचारबाट सुरु हुन्छ। त्यही विचारले अन्तत कार्यमा मूर्त रूप प्राप्त गर्छ अनि तपाईँ त्यो गलत कार्यलाई न्यायोचित ठहर्याउन प्रयास गर्नुहुन्छ। तेस्रो शब्द पाप हो, जुन पुरानो करारमा प्राय प्रयोग गरिएको छ। यो शब्दको अर्थ निशानामा पुग्नबाट चुकेको बाण, जो निशानामा पुग्नु केही क्षण अगाडि तल खसेको छ, त्यो बाणको रूपमा वर्णन गर्न सकिन्छ। पाप शब्दको अर्थ सही मार्गबाट विचलित हुनु हो। जसरी एक व्यक्ति सड़कमा सवारी चलाइरहँदा अचानक, जसरी कुनै मानिस सड़कमा सवारी चलाइरहँदा अनिश्चितताको साथ हिचकिचाउँछ र गलत मोड लिन्छ, यो एक निर्दोष गल्ती हुन सक्छ। तर कुनै पनि औचित्यले यो तथ्यलाई माफ गर्न सक्दैन कि ऊ अब गलत बाटोतिर मोडिएको छ। के तपाईँलाई याद छ कि कसरी दाऊद धेरै शक्तिशाली राजा हुनुहुन्थ्यो? उहाँले आफ्नो गल्तीलाई जाहेज ठहर्याउनु भयो र बेतसेबालाई अपनाउनु भयो, जबकि उनी अरू कसैकी पत्नी थिइन्। दाऊदले आफूले गरेको कामको वर्णन गर्न तीनवटै शब्दहरू प्रयोग गर्नुभएको छ, अपराध, अधर्म र पाप। उहाँले खुलेर र प्रष्ट रूपमा आफ्नो नैतिक असफलता या नैतिक भूललाई स्वीकार गर्नुभयो र त्यसपछि परमेश्वरको क्षमाको लागि पुकार्नुभयो र क्षमा पाउनुभयो। के कुनै पाप छ जुन परमेश्वरले क्षमा गर्नुहुन्न? दाऊद राजा हत्या, व्यभिचार र अख्तियार दुरूपयोगको दोषी हुनुहुन्थ्यो, तैपनि परमेश्वरले उहाँलाई क्षमा गर्नुभयो। दाऊद आफैले भजन संग्रह 86:5 भन्नुभएको छ, हे परमप्रभु, तपाईँ भला र क्षमाशील हुनुहुन्छ र तपाईँलाई पुकारा गर्नेहरू सबैलाई तपाईँको प्रेम प्रशस्त रहन्छ। परमेश्वरलाई धन्यवाद कि उहाँ क्षमा दिने कुरामा हामी मानिसहरूभन्दा धेरै दयालु हुनुहुन्छ। प्रिय मित्र, यसको बारेमा विचार गर्नुहोस् है।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जय मसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
9: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
10: फर्कनुहोस्। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा हुँ। प्रस्थान 3 अध्यायको एउटा सन्देशको साथमा आएकी छु। वास्तवमा यी 2-4 शब्दहरू हुन् र जब म अघिल्लो दिन पुरानो नियम पढ्दै गर्दा यी शब्दहरूमा आइपुगे, तिनले मलाई साँच्चै आकर्षित गरे। प्रस्थान 3 अध्यायले त्यो समयको वर्णन गर्छ जब मोसाले उजाड स्थानमा आफ्ना ससुराका भेडाहरू चराइरहेका बेला एउटा बलिरहेको पोथ्रा देखे। जब उनले ती ज्वालाहरूद्वारा पोथ्रा भस्म नभएको महसुस गरे, मोसाले तेस्रो पदमा भन्छन्, म फर्केर अर्थात एकतर्फ लागेर यो ठूलो दृश्य हेर्नेछु, म ती केही छोटा शब्दहरूबाट प्रभावित भए। त्यसैले मैले अरू केही अनुवादहरूमा हेरे, एउटा संस्करणले भन्छ कि मोसा अनुसन्धान गर्न अर्थात बुझ्न गए, अर्कोले भन्छ म गएर यो अनौठो दृश्य हेर्नेछु। तपाईँ यसलाई जसरी व्यक्त गरे पनि यो स्पष्ट छ कि मोसाले आफूले गरिरहेको काम रोके ताकि उनी एकतर्फ फर्केर यस अद्भुत कुराको बारेमा अझ बढी हेर्न र सिक्न सकुन्। र मलाई यो धेरै मनपर्छ। मेरा लागि यो स्वयं प्रभुसँगको एउटा धेरै विशेष एकान्त समयको लागि निमन्त्रणा जस्तै थियो। जस्तै जनी, तिमीले गरिरहेको काम रोक र मेरो बारेमा केही अद्भुत, केही महान कुरा पत्ता लगाऊ। म वास्तवमा को हुँ भनेर तिमीलाई देखाउन उत्सुक छु। बलिरहेको पोथ्राको कुरामा त्यस्तै भएको थियो। परमेश्वरले मोसालाई साधारण परिस्थितिबाट अलग ठाउँमा ल्याउने प्रयास गर्दै हुनुहुन्थ्यो ताकि उहाँले आफ्नो बारेमा केही प्रकट गर्न सकुन्। यो मोसालाई अनौठो तरिकाले बलिरहने र नजल्ने पोथ्राको बारेमा केवल जानकारी दिनका लागि मात्र थिएन, अह बरु परमेश्वरले मोसालाई आफूसँग परिचय गराउनका लागि एकतर्फ आकर्षित गर्नुभएको थियो। के आफ्नो एकान्त समयलाई हेर्ने यो एउटा उत्कृष्ट तरिका होइन र? परमेश्वरले तपाईँको ध्यान आफूतिर आकर्षित गर्न आश्चर्य कर्मको हदसम्म जानुहुनेछ। मेरो लागि यो त्यति धेरै आश्चर्यकर्म त थिएन। यो शुरूमा धेरै कष्टकर थियो, तर मैले फाँचिएको गर्दन परमेश्वरले मलाई उहाँको चरित्रको बारेमा अझ बढी खोज्न बाध्य पार्ने तरिका थियो। परमेश्वरले मलाई उहाँको परीक्षण गर्न निमन्त्रणा दिइरहनु भएको थियो कि साँच्चै फाँचिएको गर्दनको बावजुद पनि उहाँ कतिको असर हुनुहुन्छ भनेर हेर्न। तर तपाईँलाई थाहा छ, परमेश्वरलाई भेट्न आफ्नो ध्यान मोड्नका लागि तपाईँले आफ्नो गर्दन फाँच्नु पर्दैन। मित्र, तपाईँ बिहान दिउँसो वा राति जुनसुकै समयमा पनि उहाँलाई सहजै भेट्न सक्नुहुन्छ। तपाईँ भजन संग्रह 62 पद 5-7 सातमा यस्तो भेटको लागि आफ्नो निमन्त्रणा पढ्न सक्नुहुन्छ, जहाँ भनिएको छ, हे मेरा आत्मा परमेश्वरमा मात्र चुपचाप पर्ख, किनकि मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ। उहाँ मेरो उच्च गढी हुनुहुन्छ, त्यसैले म डराउने छैन। मेरो उद्धार र मेरो आदर परमेश्वरमा नै छ। मेरो बलियो चट्टान र मेरो शरणस्थान परमेश्वरमा नै छ। हे मानिसहरू हो, सधैँ उहाँमा भरोसा राख। उहाँको सामु आफ्ना हृदय पोखाइदियो, किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ। त्यही नै एकतर्फ फर्किने र प्रभुलाई पर्खनका लागि उहाँको सामु चुपचाप आउने तपाईँको निमन्त्रणा छ। त्यहाँ येशूसँगको तपाईँको एकान्त समयमा उहाँले तपाईँलाई तपाईँको उद्धारको अर्थ के हो भनेर देखाउनुहुनेछ। उहाँ नै प्रभु हुनुहुन्छ। तपाईँ र मेरो लागि उहाँ त्यही हुनुहुन्छ। तर यदि हामी उहाँ कति अद्भुत हुनुहुन्छ भन्ने कुरा बुझ्न एकतर्फ नफर्किएको भए हामी यो कहिले पत्ता लगाउन सक्ने थिएनौ। भजन संग्रहको बारेमा मलाई मनपर्ने कुरा यही हो। भजन संग्रहका पुस्तकहरू हाम्रा लागि अनुसन्धान गर्ने, नजिक आउने, जिज्ञासु बन्ने, यो आश्चर्यकर्म गर्नुहुने परमेश्वरको बारेमा अझ बढी सिक्ने निमन्त्रणाहरूले भरिएका छन्। सम्झनुहोस्, एकान्त समय भनेको परमेश्वरले तपाईँलाई आफ्नो बारेमा जानकारी दिने ठाउँ होइन। यो त्यो समय हो जब उहाँले आफूलाई प्रकट गर्नुहुन्छ। त्यसैले मोसा जस्तै एकतर्फ फर्किनुहोस् र शुरूआत गर्नुहोस्। जसै भजन संग्रहले भन्छ, उहाँको सामु आफ्ना हृदय पोखाइदेऊ, किनकि उहाँ र उहाँ मात्र मद्दत गर्न सक्नुहुन्छ। आमेन।
11: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड। अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।
7: जय मसीह। नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन।

ट्रान्समिसन भएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र नारी आवाज आइतबार यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र तपाईँहरूको यो समयमा फुर्सद भएन भने चाहिँ तपाईँहरूले फेरि हाम्रो फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ पछि फुर्सदको समयमा र तपाईँहरूले त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105.1 MHz गएर सर्च गर्नुभयो फेसबुकमा गएर भने हाम्रो पेज तपाईँहरूले भेटाउनुहुनेछ त्यसमा तपाईँहरूले फलो गर्न सक्नुहुन्छ लाइक गर्न सक्नुहुन्छ केही तपाईँहरूलाई त्यसको सल्लाह सुझाव छ भने कमेन्ट पनि हामीलाई गर्न सक्नुहुनेछ रेडियो मार्फत सुन्ने श्रोताको लागि चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट रेडियोको तरंग मार्फत सुनेर साथ दिन सक्नुहुनेछ त्यसको आसपासको क्षेत्रहरूमा पनि तपाईँहरूले सुन्नु भएको हामीलाई जानकारी गराइरहनु भएको छ यसको लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ अनि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ कार्यक्रम अनि तपाईँहरूले गुड न्यूज एफएमलाई कसरी सुनिरहनु भएको छ अनि नारी आवाज मात्रै नभइकन गुड न्यूज एफएमबाट प्रसारण भइरहेका कार्यक्रमहरू तपाईँहरूलाई कस्तो लागेको छ तपाईँहरूले जस्तो लागेको छ त्यस्तै नै हामीलाई सल्लाह सुझावको रूपमा दिन सक्नुहुनेछ हामी अपेक्षा गर्छौं त्यसको लागि फेसबुकको मेसेन्जरमा पनि तपाईँहरूले गर्न सक्नुहुन्छ भने 4470 7054 पनि फोन कल गर्न सक्नुहुनेछ नारी आवाजमा छौ हामी नारीसँग सम्बन्धित कुराहरू यसमा बढ़ी गर्ने गर्छौं हामी यसको एउटा उद्देश्य भनेको चाहिँ परमेश्वरले नारीहरूलाई पनि विशेष उद्देश्यको साथ बनाउनु भएको छ र उहाँको महिमाको निम्ति छौं हामी हाम्रो पनि कर्तव्यहरू छ हाम्रो पनि दायित्व छ हामी पनि एउटा असल जीवन जिउनको निम्ति अथवा भनौँ परमेश्वरलाई मनपर्ने जीवन जिउनको निम्ति यो संसारमा छौं र हामी यतिकै सृष्टि भएका होइनौ संसारले नारीलाई विभिन्न प्रकारले परिभाषा गरेको हुन्छ होइन एउटा भान्सामा सीमित गरेको हुन्छ कहिलेकाहीँ घरभित्रको काममा सीमित गरिरहेको हुन्छ कहिलेकाहीँ हुन्छ नि हामीले आफैलाई पनि लाग्न सक्छ म नारी हो मेरो जिम्मेवारीहरू फरक धेरै छ त्यो कारणले गर्दा मैले प्रभुको सेवकाई किन गर्नु पर्यो र भन्ने हामी सोच्छौं तर हामी जान्छौं त्यहीबाट हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ परमेश्वरको वचनमा पनि हामीले थुप्रै ठाउँमा देख्न सक्छौँ थुप्रो नारीहरूलाई परमेश्वरले चलाउनु भएको छ त्यसबाट हामीले के सिक्नुपर्छ भन्दा चाहिँ हामी पनि सृष्टिमध्येको एउटा उत्कृष्ट सृष्टि हौ र हामीले पनि हाम्रो जीवनबाट चाहिँ परमेश्वरलाई उचाल्नुपर्छ हामी यतिकै हात बाँधेर बस्नु हुँदैन अथवा भनौँ परमेश्वरको काम चाहिँ अरूहरूले मात्रै गर्ने अरू भन्न खोजेको चाहिँ पुरुषहरूको लागि मात्रै हो अथवा उसको लागि मात्रै हो फुर्सदमा हुनेहरूको लागि मात्रै हो भन्ने चाहिँ हामीले सोच्नु हुँदैन यही उद्देश्यको साथ अथवा भनौँ तपाईँहरूलाई एउटा उत्साहको लागि भनेर यो कार्यक्रम हामीले विगतको लामो समयदेखि लिएर आइरहेका छौँ र मलाई आशा छ तपाईँहरू एकदमै आश्वासित पनि भइरहनु भएको छ र बाइबलमा थुप्रै नारीहरू हुनुहुन्छ र एकदमै तपाईँहरूलाई तपाईँ जसले सुनिरहनु भएको छ यहाँहरूलाई लाग्न सक्छ यो नारी चाहिँ मलाई एकदम उदाहरणीय लाग्छ भन्ने पनि तपाईँलाई लाग्न सक्छ यो नारी जस्तो जीवन म जिउन चाहन्छु भन्ने पनि लाग्न सक्छ यसमा चाहिँ नारीलाई मात्रै किन उत्साह भन्ने प्रश्न आउन सक्छ पक्कै पनि नारीलाई मात्रै उत्साह दिइँदैन कोही नारी कसैको आमा हुन् दिदी बहिनी हुन् श्रीमती हुन् होइन आफ्नो देश आफ्नो कल्चर आफ्नो ठाउँ अनुसार परिवेश अनुसार सम्बन्धहरू नारीसँग फरक हुन सक्छ र अर्को एउटा कुरा चाहिँ यसको उद्देश्य भनेको चाहिँ नारीहरू धेरैवटा जिम्मेवारीबाट भएर जानुहुन्छ कि एउटा पुरुष र नारीको तुलना त नगरौं र पनि यसो हेर्नुपर्दा चाहिँ पुरुषहरूको जिम्मेवारी भन्दा नारीको जिम्मेवारी चाहिँ हाम्रो समाजले र पहिलादेखि नै थुप्रैवटा दिएको जस्तो लाग्छ कि हामीलाई र परमेश्वरले पनि यस्तो क्षमताले बनाउनु भएको छ कि नारीहरूले एकैचोटि धेरैवटा जिम्मेवारीहरूलाई निभाइरहनु भएको हुन्छ घर परिवार आफ्नो करियर काम अहिले पछिल्लो समय हामी हेर्छौँ होइन हाम्रो नेपालमा पनि थुप्रो नारीहरूले बाहिर निस्केर काम गरिरहनु भएको छ अनि त्यो सँगसँगै घर परिवार बाल बच्चा होइन सबै कुराहरू समेटेर गएको हामी देख्छौँ कमै पुरुषहरूले चाहिँ त्यो सबै कामहरू गर्नुहुन्छ कि घरको पनि बाहिरको पनि बालबच्चाको पनि जिम्मेवारी कमै लिएको देखिन्छ त्यो कारणले गर्दा हामी नारीहरूलाई कति पटक चाहिँ हाम्रो जिम्मेवारीले चाहिँ परमेश्वरको महिमाबाट वञ्चित गरेको हुन सक्छ त भनौँ हामीले त्यसलाई पर राखेको हुन सक्छौँ त्यो काम गर्दा गर्दै पनि परमेश्वर दिनुभएको त्यो वरदानलाई प्रयोग गर्दा गर्दै पनि किचनमा भात पकाउँदै गर्दा पनि
तपाईँ लुगा धुँदै गर्दा पनि, तपाईँको बच्चालाई हेर्दै गर्दा पनि, तपाईँले कुनै पनि कामहरू गर्दै गर्दा पनि परमेश्वरको महिमा गर्नुपर्छ है। तपाईँलाई पनि त्यो जिम्मेवार दिनुभएको छ, तपाईँलाई कुनै स्क्विज हुनेवाला छैन। पछि गएर चाहिँ तिमीले थुप्रो काम गर्यौ, त्यो समयमा चाहिँ तिमीले मलाई पुकार्न बिर्स्यौ अथवा मेरो काम गर्न बिर्स्यौ भनेर पक्कै पनि परमेश्वर त्यसमा खुसी हुनुहुन्छ जस्तो लाग्दैन। त्यो कारणले गर्दा आमा दिदी बहिनीहरू तपाईँहरू जहाँ हुनुहुन्छ त्यहाँबाट परमेश्वरको महिमा गर्नुहोस् है भन्ने उत्साह मैले यो कार्यक्रमबाट दिने समर्को गरिरहेकी छु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ एउटा विषयलाई लिएर आएकी छु। त्यो विषय चाहिँ निरन्तरताको विषयमा, निरन्तरता भनौँ अथवा यसलाई रेगुलरका कुराहरू गरौँ अथवा दैनिकको रूपमा भनौँ, यसलाई कन्टिन्यूको रूपमा भनौँ, यसलाई बोल्ने शब्द फरक भए पनि यसको मिनिङ मैले भन्न खोजेको कुरा चाहिँ एउटै नै छ कि हामी आमा दिदी बहिनीहरूले कतिको हाम्रो जीवनमा परमेश्वरको काममा निरन्तरता दिन सकेका छौँ र किन हामी निरन्तरता दिन सक्दैनौँ त भन्ने विषयमा मैले आज तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु। परमेश्वरको वचनमा एउटा खण्डमा एउटा भर्स यसरी लेखिएको छ, जाग रहो, निरन्तर प्रार्थना गर र परीक्षामा नपर। यो वचन हामीलाई सानो लाग्न सक्छ, यो वचन हामीलाई साधारण लाग्न सक्छ, तर कुनै पनि कुरामा यो पुरुषहरूको लागि पनि हो हुन चाहिँ। मैले यो कार्यक्रम मार्फत भन्दै आइरहेको कुरा चाहिँ नारी आवाज भए पनि मैले अघि पनि भनिसकेकी छु, यो पुरुषहरूको लागि पनि हो। तपाईँको आमाले परमेश्वरको महिमा गरेको तपाईँ चाहनुहुन्न र पक्कै पनि चाहनुहुन्छ, तपाईँको बहिनीहरूले, दिदीहरूले होइन, तपाईँको घरमा भएको नारीहरूले, मन्दिरमा भएको नारीले, आफ्नो देशमा भएको नारीले परमेश्वरको महिमा गरेको तपाईँ पक्कै पनि चाहनुहुन्छ। र अर्को कुरा चाहिँ पुरुषले मात्रै गरेर संसार चल्दैन, नारी पनि एउटा सहयोगीको रूपमा परमेश्वरले त्यत्तिकै महत्वपूर्ण तरिकाले दिनुभएको छ नि त संसारमा। त्यो कारणले गर्दा तपाईँ सँगसँगै सहयोगीले परमेश्वरको महिमा पक्कै पनि गर्नुपर्छ होइन। त्यो कारणले गर्दा चाहिँ तपाईँको घरमा भएको नारीलाई पनि परमेश्वरको कामको लागि विशेष छिन् यिनीलाई पनि संगति चाहिन्छ, यिनले पनि परमेश्वरको महिमा गर्नुपर्छ, यिनले पनि आवश्यक कुराहरू बोल्नुपर्छ भन्ने तपाईँले जानकारी गर्नुपर्छ, थाहा पाउनुपर्छ। धेरै पटक चाहिँ हामी चुप लगाउँछौँ कि वचनको एउटा दुईटा खण्डलाई लिएर, नारीहरू बोल्नु हुँदैन, नारीहरूले जिम्मेवार लिनु हुँदैन, नारीहरू बाहिर जानु हुँदैन, नारीहरूले नारीहरूको जीवन त सकियो, नारीहरूको जीवन यस्तै नै हो भनेर हामीले नारीहरूलाई हेर्ने दृष्टिकोण फरक पारेको कारणले गर्दा आज सहयात्रा गर्न नसकेको थुप्रै उदाहरणहरू पनि छन्। त्यो कारणले गर्दा तपाईँले आफ्नो जीवनमा नारीलाई कुन स्थानमा राख्नु भएको छ अनि नारीले आफ्नो सेवकाई गर्नको लागि, निरन्तरता दिनको लागि तपाईँको पनि त्यत्तिकै भूमिका हुन्छ। यो कुरालाई चाहिँ म तपाईँहरूको बीचमा एउटा उत्साहको रूपमा लिन चाहन्छु र निरन्तरताको विषयमा मैले कुराकानी गर्न खोजेँ। हामीले यस्तो पनि देखेका छौँ होइन, अहिलेको समय चाहिँ टेक्नोलोजीको समय छ, कुनै पनि कुराहरू हामीले हेर्दैछौँ भने एउटा चाहिँ क्रमशः भनेको देख्छौँ, अर्को चाहिँ कन्टिन्यू भनेको पनि, टु बी कन्टिन्यू अथवा कन्टिन्यू भनेको देख्छौँ कि। अनि यो निरन्तरता भन्ने कुरा दिन एकदमै गाह्रो छ, कुनै पनि कुरामा निरन्तरता दिन गाह्रो छ होइन। हामी थुप्रै कुराहरू बनाउँछौँ गर्छौँ तर त्यसलाई निरन्तरता दिने व्यक्ति चाहिँ कमै पाउँछौँ हामीले। आज गरेका बाचा बन्धनहरू अनि कतिवटा कुराहरू चाहिँ हामीले पूरा गर्न नसक्नुको कारण चाहिँ निरन्तरता पनि हो होइन, कन्टिन्यू गर्न नसक्नु पनि हो। कतिवटा कुरा चाहिँ एक घन्टा कन्टिन्यू गर्यो भने कम्प्लिट हुन्छ होला, पूरा हुन्छ होला, कतिवटा चाहिँ हप्ता दिन लाग्छ होला, कुनै चाहिँ हाम्रो लाइफ रहन्जेलसम्म निरन्तर दिनुपर्ने कुराहरू पनि छ। जस्तो यो कुरामा म के जान्न चाहन्छु भन्दा आमा दिदीबहिनीहरूको जीवनमा थुप्रो कुराहरू परिवर्तन हुन्छ। एउटा छोरी जन्मिसके पछाडि होइन, एउटा छोरी भएर जन्मिन्छ अनि एउटा होइन बिस्तारै श्रीमती होला, कसैको बुहारी होला, कसैको आमा होला, सासू होला, अथवा कुनै पनि सम्बन्धहरू हुन त पुरुषको पनि परिवर्तन हुन्छ, तर नारीहरूको चाहिँ फरक प्रकारको त्यो सम्बन्धहरू फिजिकल रूपमा पनि परिवर्तन भएको देख्छौँ, हामी शारीरिक रूपमा पनि परिवर्तन भएको देख्छौँ। अनि त्यो कारणले गर्दा चाहिँ आमा दिदी बहिनीहरूले चाहिँ पुरुषको तुलनामा चाहिँ निरन्तरता दिन सक्नुहुन्न कि,
कहिलेकाहीँ आफ्नो घर छोडेर अर्को घरमा जानुपर्ने, अर्को घरमा जानुपर्ने कुराहरू होला, अनि आफ्नो घरको जिम्मेवारीलाई निभाएर फेरि अफिसको कामलाई गर्नुपर्ने कारणले होला, जिम्मेवारीहरू प्लस प्लस प्लस हुँदै गएको देख्छौँ हामी नारीहरूको जीवनमा। त्यो कारणले गर्दा चाहिँ हामीले निरन्तरता दिन सक्दैनौँ। मण्डलीमा एउटा नारी एउटा छोरी भएर आउँदै गर्दा उसले निभाउनु पर्ने भूमिकाहरू फरक प्रकार निभाउँछ कि। संगतिहरू बस्ने, कुहाएर बस्ने होला, संगति जवान संगति बस्ने, संगतिहरूमा समय दिने, समयमा जाने हुन्छ होला। बिस्तारै उसको जिम्मेवारी बढ्दै गर्दा फेरि उसले त्यसलाई निरन्तरता दिन नसकेको कुराहरू हामीले थुप्रै आमा दिदी बहिनीहरूमा देख्छौँ। यो निरन्तरताको कुरा चाहिँ बढी गरेर चाहिँ नारीहरूले दिन नसकेको कुराहरू छ। करियरमै पनि, काममा पनि फुल स्टप लागेको छ कि कतिपटक, होइन पूर्ण विराम लागेको छ। मैले यो कारणले गर्दा मैले मेरो पढाइलाई रोकेँ, मैले मेरो कामलाई रोकेँ, मैले मेरो इच्छालाई रोकेँ, मैले यो गरेँ त्यो गरेँ भनेर चाहिँ दाजुभाइले भन्दा चाहिँ दिदीबहिनीहरूले धेरै भनेको सुनिन्छ। मैले आज तपाईँहरूलाई यही कुरामा उत्साह दिन खोजिरहेकी छु। तपाईँले तपाईँको जीवनमा जुन कुरा जाहिज छ, असल छ, त्यो कुरालाई निरन्तरता दिन नसक्नुको कारण के तपाईँले कहिले सोच्नु भएको छ? तपाईँ नारी भएको कारणले गर्दा तपाईँको जीवनमा तपाईँले निरन्तरता दिन नसकेको कारण चाहिँ के होला? किन पुरुषले जस्तै तपाईँले तपाईँको कामलाई निरन्तरता दिन सक्नु भएन, होइन? र निरन्तरता नदिनुको कारण के हो र त्यसको फाइदा बेफाइदा के हो भनेर तपाईँले सोच्नुभयो भने चाहिँ तपाईँले पक्कै पनि निरन्तरता दिन सक्नुहुन्छ। अर्को कुरा चाहिँ प्राथमिकताका कुराहरू छन्। तपाईँको जीवनमा प्राथमिकता चाहिँ केलाई तपाईँले मान्नुभएको छ? पछिल्लो समय मैले एकजना व्यक्तिको एउटा भनाइलाई सुनेकी थिएँ। मलाई एकछिन अचम्म पनि लाग्यो कि जुन एउटा नारी जसले चाहिँ उसको बच्चा बेलामा भनौँ न बच्चै बेलादेखि जसले उहाँलाई पाउनुभयो, उहाँको बुवा मम्मी भनौँ न, एउटा छोरीको उदाहरण दिँदैछु। एकजना छोरीको जन्म भयो एउटा घरमा, अनि हुर्काउने क्रममा बढाउने क्रममा उहाँको मम्मी बुवालाई चाहिँ त्यो छोरीलाई नर्स बनाउन मन रहेछ। नर्स बनाउनलाई उहाँहरूले त्यो अनुसारको पढाइ पढाउनु भयो, अनि थुप्रै वर्ष उहाँहरूले बढाउनुभयो। अनि त्यस पछाडि उहाँले त्यो नर्सको काम गर्दा गर्दै नै त्यस पछाडि उहाँको विवाह भयो। विवाह भएर गइसके पछाडि यो चाहिँ नेपालकै एउटा घटना भनौँ न, अनि यथार्थ घटना। अनि उहाँ चाहिँ विवाह गरिसके पछाडि नेपालमा अब कतिपटक अब जुनसुकै पेसामा पनि भनेको जस्तो कमाइ नहुन सक्छ, अनि अथवा भनौँ उहाँले सोचेको जस्तो काम पाउनु भएन नेपालमा। अनि उहाँले बाहिरको लागि अप्लाई गर्नुभयो आफ्नो श्रीमान सँगसँगै जानको लागि। तर उहाँको श्रीमान पनि लान सक्ने देशमा चाहिँ नर्सिङको लागि चाहिँ राम्रो थिएन, तर अर्को देश जहाँ चाहिँ उहाँले एक्लै भिजा पाउने ठाउँमा चाहिँ फेरि उहाँको नर्सिङ करियर एकदमै राम्रो थियो कि। अनि त्यो कारणले गर्दा उहाँ चाहिँ उहाँको श्रीमानसँगै जाने कन्ट्रीमा पहिला भिजा पनि आएन, अनि उहाँको सिङ्गल अप्लाई गरेको ठाउँमा सिङ्गल जान मिल्ने, अनि उहाँ गइसके पछाडि एउटा लामो प्रोसेसिङमा मात्रै उहाँले आफ्नो परिवारलाई लान मिल्ने देशमा चाहिँ उहाँको भिजा पहिला आयो, र उहाँ चाहिँ अब त्यो अर्को भिजा कुर्नुभन्दा अनि राम्रो पनि देखेर जानुभयो कि। गइसके पछाडि केही समय उहाँले काम गर्न थालेपछि त्यहाँको ठाउँ एकदमै राम्रो, उहाँले भनेको जस्तो काम पाउनुभयो, स्यालेरीहरू पाउनुभयो। तर उहाँको श्रीमान नेपाल भएको कारणले गर्दा उहाँले पनि अप्लाई गर्नुभयो, तर उहाँको त्यो ठाउँमा चाहिँ अलिकति लामो प्रोसेस रहेछ। फेरि उहाँको श्रीमानले जहाँ अप्लाई गर्नुभएको थियो त्यो ठाउँमा फेरि पछि केही समय पछाडि भिजा आयो, उहाँ जानु श्रीमान त्यो ठाउँमा जानुभयो। के कुरा भयो भन्दाखेरि श्रीमान एउटा देशमा भयो, श्रीमती एउटा देशमा भयो, अनि उहाँहरूको परिवारमा चाहिँ त्यो कुरा अन्डरस्ट्यान्डिङ नै भयो, होइन? उहाँको श्रीमान श्रीमतीको बिचमा पनि अन्डरस्ट्यान्डिङ नै भयो। तर उहाँहरूलाई चाहिँ धेरैजना व्यक्तिहरूले प्रश्न गर्नुभयो अरे, तिमी किन केही समय कुरेर नेपालमै बसेर जहाँ श्रीमान जानुहुन्थ्यो त्यहीँ गएको भयो हुन्थ्यो भन्ने कुराहरू, धेरै प्रश्नहरू गर्दै गर्दा अनि उहाँले पछि एउटा उत्तर दिनुभएको थियो कि। उहाँले के उत्तर दिनुभएको थियो भन्दाखेरि, हो मैले मेरो श्रीमानसँगै जाने चाहना गरेको थिएँ,
तर त्यो गरेको ठाउँमा चाहिँ हामीले चाहिँ सुरुमा अप्लाई गर्दाखेरि चाहिँ जुनसुकै काम पाए पनि श्रीमान श्रीमतीले सँगै गर्ने, बाहिर जाने, अब यहाँ राम्रो नहुँदाखेरि त्यो खालको हामीले सोच गरेका थियौँ। तर त्यो सोच गर्दै गर्दा पनि अब त्यहाँको भिजा लागेन एउटा कुरा चाहिँ। अर्को कुरा चाहिँ मेरो बाबा मम्मीको इच्छा र मेरो इच्छा चाहिँ नर्सिङ पेसालाई नै मैले निरन्तरता दिनु थियो। मेरो मम्मी बाबाको ठुलो ड्रिम थियो, सपना थियो, मेरो पनि सपना थियो नर्सिङलाई नै निरन्तरता दिने। त्यो अपर्च्युनिटी मैले पाएको थिएँ अनि त्यो भएर मैले गुमाउन चाहिनँ। मैले विवाह गरेर गए तापनि होइन, म एउटा कसैको श्रीमती अथवा बुहारी भए तापनि मेरो पनि त आफ्नै इच्छा हुन्छ। मैले मेरो त्यो करियरलाई त त्यहाँ यदि श्रीमानसँगै गएको भए त पूर्ण विराम पनि लाउनु पर्ने हुन्थ्यो, त भनौँ त्यसलाई मैले त्यहाँ गएर अभ्यास गर्न पाउँदिनँ थियो। यति लामो समय मैले यति खर्च गरेर मेडिकल सेक्टरमा पढेको कुरालाई अन्य काममा मैले गर्दै गर्दा त त्यो मैले बिर्सिन पनि सक्थेँ, अभ्यास हुँदैन थियो। नर्स भन्ने मेरो एउटा टाइटल नै हरेर जान सक्थ्यो, होइन, चेन्ज हुन सक्थ्यो मेरो भनौँ न एउटा प्रोफेसन चेन्ज हुन सक्थ्यो। तर मैले केही समय कुरेँ भने त फेरि मैले पछि उहाँलाई यहाँ पनि बोलाउन सक्छु, तर केही समय कुर्दाखेरि पाउँछु र मेरो करियरलाई पनि निरन्तरता दिन सक्छु भने किन चाहिँ त्यो कुरालाई चाहिँ मैले नलिने त, होइन, मिल्दै नमिलेको भए त उहाँहरूले अर्को विकल्प गर्नुहुन्थ्यो होला, नेपालमै बस्नुहुन्थ्यो होला। तर उहाँले पहिलो प्राथमिकता चाहिँ आफ्नो नर्सिङ पेसालाई दिनुभएको थियो अरे। त्यो पछाडिको त्यो जुन उहाँको श्रीमानसँग जाने ठाउँमा चाहिँ उहाँले नर्सिङ काम गर्न पाउने पनि हुनसक्थ्यो, नपाउने पनि हुनसक्थ्यो, र त्यति राम्रो करियर त्यहाँ थिएन उहाँको नर्सिङ पेसाको लागि। उहाँले भन्दै गर्दाखेरि मलाई एउटा कुरा के लागेको थियो भन्दाखेरि चाहिँ उहाँ आफ्नो काममा अडिग रहनुभएको, उहाँले आफ्नो पेसालाई अथवा आफ्नो कलिङलाई बुझ्नुभएको, होइन, जुन कुरामा उहाँको इच्छा थियो र त उहाँले पढ्नुभयो नि त, सफल भएर पास गर्नुभयो होला, त्यहाँसम्म जानुभयो होला। यो त उदाहरण मात्रै हो, यसमा तपाईँलाई थुप्रै प्रश्नहरू आउन सक्छ, यो भएको भए त्यो हुन सक्थ्यो भनेर हामी त्योतिर नलागौँ। मैले उदाहरण दिन खोजेको चाहिँ तपाईँले इच्छा गर्नुभयो भने, यदि तपाईँले त्यो कामलाई असल काम रोज्नु भएको छ भने तपाईँले त्यो कामलाई निरन्तरता दिन सक्नुहुन्छ र त्यसमा तपाईँ सफल पनि हुन सक्नुहुन्छ। केही समय कुर्नुपर्छ होला आफ्नो लक्ष्यलाई पूरा गर्दाखेरि, निरन्तरता दिँदाखेरि कहिलेकाहीँ पर्खाइहरू हुन सक्छन्, केही कुरालाई कम्प्रोमाइज गर्नुपर्ने हुनसक्छ, अथवा भनौँ केही कुराहरूलाई होइन माइनस गरेर त्यो कुरालाई बढावा दिनुपर्ने अवस्थाहरू पनि आउन सक्छ होला। तर प्राय जसो नारीहरूको जीवनमा चाहिँ आफ्नो प्रोफेसन नै चेन्ज गर्नुपर्ने अवस्थाहरू पनि हुन्छ कि, कतिवटा परिस्थितिले गर्दा, कतिवटा समाज परिवारको प्रश्नले गर्दा, अनि कति पटक चाहिँ हाम्रो आफ्नै चेन्जेसको कारणले गर्दा पनि हामी निरन्तरता दिन सक्दैनौँ होला। मलाई अल्छी लाग्छ, अब त भयो, अब पढाइकै कुरा गर्ने हो भने पनि कतिजनाले चाहिँ मलाई यो कामले गर्दा पढ्नै पाएन भन्नुहुन्छ कि। त्यसमा चाहिँ पक्कै पनि परिवारको सपोर्ट, समाजको सपोर्ट, राष्ट्रको सपोर्ट भनौँ न, एउटा मण्डलीको सपोर्ट हुनुपर्छ, यससँग शिक्षा पनि हुनुपर्छ जस्तो लाग्छ मलाई। तपाईँहरू स्त्री हुँदैमा, तपाईँहरूले एउटा घरबाट अर्को घरमा आउँदैमा तपाईँले तपाईँको करियरलाई पूर्ण विराम लाउनुपर्छ भन्ने छैन, यो राम्रो रहेछ, तपाईँ निरन्तरता दिन सक्नुहुन्छ। फेरि त्योभन्दा अप्सन अर्को यो पनि राम्रो छ, तपाईँलाई भनेर सपोर्ट गर्ने परिवार नारीहरूलाई पनि चाहिन्छ। त्यो कारणले गर्दा निरन्तरता भन्ने कुरा एकदम महत्त्वपूर्ण कुरा छ। निरन्तरता कमै नारीहरूले दिनुभएको छ समाजमा हामी हेर्ने हो भने, र जसले दिनुभएको छ, जुन कुरालाई रोजेर दिनुभएको छ असल कुरालाई, उहाँले एकदमै प्रगति पनि गर्नुभएको छ। बाइबलमा पनि हामी हेर्न सक्छौँ, यो एउटा उदाहरण म तपाईँहरूलाई दिन चाहन्छु। मरियमको जीवनमा यीशु ख्रीष्टको आमा मरियमको कुरा गर्दैछु मैले। उनले चाहिँ परमेश्वरको बोलावटलाई निरन्तरता दिएकी छन्, आवाजलाई निरन्तरता गरेकी छन्। उनको जीवनमा ब्रेक हुने एउटा कुरा आएको थियो, परमेश्वरको वचनबाट मोडिने एउटा कुरा आएको थियो, अथवा भनौँ आज्ञा उल्लङ्घन गर्ने एउटा ठूलो अप्सन उनलाई थियो। के थियो भन्दाखेरि चाहिँ उनको मगनी भइसकेको थियो, एन्गेजमेन्ट भनौँ, मगनी भनौँ, कोही केटासँग विवाह गर्नको लागि पक्का पक्की भइसकेको थियो। समाजमा पनि थाहा थियो, पुरुषलाई पनि थाहा थियो, परिवारमा पनि थाहा थियो। त्यो ठ्याक्क विवाह हुने समयमा चाहिँ परमेश्वरको एउटा बोलावट आउँछ कि, भनौँ न एउटा कलिङ, एउटा आवाज आउँछ, तिमीले चाहिँ अब गर्भधारण गर्नुपर्छ,
त्यो पनि पवित्र आत्माद्वारा गर्नुपर्छ। उनले चाहिँ परमेश्वरको त्यो बोलावटले उनले विश्वासलाई निरन्तरता दिएको देखिन्छ। क्या त्यो परमेश्वरको काम नै हो, परमेश्वरको राज्य विस्तारको काम हो। हेर्नुहोस् त आज तपाईँ र मैले मुक्तिदाता अथवा सृष्टिमा आज हामी एउटा उत्तम सृष्टि हौ भन्न पाएका छौँ यीशु ख्रीष्टको जन्मबाट। त्यो ब्रेक दिनन् नि उनले, होइन, बिचमा चाहिँ म विवाहबारी गर्छु, मेरो इच्छाहरू पुरा गर्छु, यो समय चाहिँ मलाई माफ गर्नुहोस् अथवा म यो गर्दिनँ भन्न सक्थेन। उनले चाहिँ परमेश्वरको कामलाई चाहिँ नछुट्याइकन निरन्तरता दिएको कारणले गर्दा उनको लाइफ पनि बचेको छ, कि उनको श्रीमानसँगको सम्बन्ध पनि परमेश्वरले मिलाइदिनु भएको छ, विवाह गराइदिनु भएको छ, त्यही पुरुषसँग विवाह भएको छ। हामी चाहिँ कतिपटक हामीसँग भएका कुराहरू गुमाउँछौँ भनेर चाहिँ परमेश्वरको कामलाई निरन्तरता दिँदैनौँ, कि असल कुरालाई निरन्तरता दिँदैनौँ, कि हामी छनौट गर्दैनौँ, मैले तेरो लागि यति धेरै सेक्रिफाई गरेको छु भनेर हामी व्यक्तिसँग लडिरहेका हुन्छौँ। तर परमेश्वरको वचनले भन्नुभएको छ नि, पहिलो परमेश्वरको राज्यलाई खोजी गर अनि त्यस पछाडि सबै कुराहरू तिम्रो पछि आउनेछ। हामी मत्तीको पुस्तकमा यो कुरा पाउँछौँ। तपाईँ र मेरो जीवनमा हामीले निरन्तरता नदिएको कतिवटा कुराले गर्दा परमेश्वरको अझ विशेष भनौँ परमेश्वरको कामको लागि त्यो आवाज नसुनेको कारणले गर्दा फेरि चाहिँ हाम्रो जीवनमा बरु अरू कुरा चाहिँ पछि गएर ब्रेक लाग्छ। यो कुरालाई चाहिँ हामीले मध्यनजर गर्नुपर्छ। यही कुरालाई म निरन्तरता फेरि पनि दिने नै छु। यो समय एउटा आशिषमय गीतको साथ दिन चाहन्छु। गीत पछि पनि म आउने नै छु। रेडियो छोडेर कतै पनि नजान्छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज मैले नारीहरूको जीवनमा एउटा निरन्तरता पनि एकदमै अपरिहार्य छ, एकदमै आवश्यक छ। हामी कतिपटक हामीले चाहेर नचाहेर कतिवटा कुरालाई निरन्तरता दिन सक्दैनौ, तर त्यसलाई असल कुरा छ भने चाहिँ निरन्तरता दिउँ है भन्ने उत्साह मैले तपाईँहरूलाई दिइरहेकी छु। छनौट भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ, निर्णय भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ। कस्तो कुरालाई छनौट गर्ने, के कुरालाई निरन्तरता दिने भन्ने कुरा चाहिँ हामीले एउटा प्राथमिकताको आधारमा चाहिँ छुट्याउन सक्नुपर्छ। र यसको लागि सबभन्दा ठूलो सजिलो उपाय भनेको चाहिँ परमेश्वरको वचन नै हो। जब हामी परमेश्वरको वचनलाई निरन्तर अध्ययन गरिरहन्छौँ, निरन्तर प्रार्थना गरिरहन्छौँ, यसलाई कहिले पनि हामी ब्रेक गर्दैनौँ भने चाहिँ पक्कै पनि हामीलाई असल निर्णय गर्न सजिलो हुन्छ, सही र खराब छुट्याउन सजिलो हुन्छ। के चाहिँ मेरो जीवनमा मैले सँगै लिएर जाने, के कुरा चाहिँ मैले लिएर नजाने। अघि मैले भने नि नारीहरूको जीवनमा थुप्रै कुराहरू आउँछ, तपाईँले त्यसलाई निरन्तरता दिनको लागि तपाईँको एउटा निर्णय एकदम महत्वपूर्ण कुरा छ। जस्तो मरियमले यीशु ख्रीष्टलाई यो संसारमा लिएर आउने निर्णय गरिन्, त्यो निर्णय चाहिँ उनलाई परमेश्वरको कामको लागि जुनसुकै कुरा दिएको भए पनि उनले छनौट गर्थिन्, हामीले त्यहाँबाट थाहा गर्छौँ। यीशु ख्रीष्टको जन्मदेखि अन्य कुराहरूमा पनि उनी आज्ञाकारी थिइन्, निरन्तरता दिइरहेकी थिइन्। उनको परमेश्वरसँगको सम्बन्ध निरन्तर थियो र त उनले त्यो ठूलो निर्णय गर्न सकिन्। आज तपाईँ र मैले पनि निर्णय गर्दाखेरि परमेश्वरको आवाजलाई सुनिरहेका छौँ, हामी फ्यामिलियर छौँ त्यो कुरामा, परमेश्वरको वचन अध्ययन गरिरहेका छौँ, दिनदिनै प्रार्थनामा समय बिताइरहेका छौँ भने हामीले के कुरालाई छनौट गर्ने, निरन्तरता दिने भन्ने कुरा चाहिँ हामी थाहा गर्छौ। मरियमले यत्तिकै थाहा गरेकी होइनन्, उनको रात दिन परमेश्वरसँगको सम्बन्ध थियो, आवाजलाई सुनिरहेकी थिइन्, चिर परिचित आवाज थियो, त्यो विश्वासयोग्य आवाज थियो, उनले विश्वास गर्ने आवाज थियो, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा उनले थाहा गरेकी थिइन्, अनि मात्रै उनले त्यो निर्णय गर्न सकिन्। यदि उनले परमेश्वरसँग समय नबिताएको भए, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा थाहा नगरेको भए, उनले परमेश्वरको त्यो एउटा आवाजलाई हुन्छ हस् भन्न सक्दिनथिन्। हस् तपाईँको दासीलाई तपाईँको इच्छा अनुसार होस् भन्न सक्दिनथिन्। त्यसरी नै आज तपाईँ र मैले पनि कुनै पनि कुरालाई निरन्तरता दिनको लागि परमेश्वरले भन्नुभएको छ नि, तिम्रो शरीर चाहिँ मेरो मन्दिर हो, त्यसलाई चाहिँ होइन असल प्रकारले तिमीले सम्हार गर्नुपर्छ, तपाईँ एउटा सम्हाल्नुपर्छ, स्याहार गर्नुपर्छ भन्नुभएको छ नि। त्यो कुरालाई थाहा गरेको व्यक्तिले आफूलाई प्रेम गर्छ होइन, अनि त्यो आफूलाई प्रेम गरेको जस्तै अरूलाई प्रेम गर भन्ने वचन छ, फेरि त्यसलाई पनि त्यसले मध्यनजर गर्छ र त्यो पनि गर्न सक्छ। कहिलेकाहीँ हामी म यो कुरालाई निरन्तरता दिन्छु, कहिलेकाहीँ हुन्छ नि हामीले भनेको जस्तो हुँदा फेरि ठ्याक्कै हामीले प्रार्थना गऱ्यौँ, ठ्याक्कै हामीले त्यसको उत्तर पनि पायौँ भने चाहिँ हो परमेश्वर हुनुहुँदो रहेछ, अब चाहिँ म परमेश्वरमै लागिरहन्छु, प्रार्थना गरिरहन्छु भन्छौँ क्या। हामी एक दिन गर्छौँ अनि दुई दिन गर्छौँ अनि तिन दिन पछाडि फेरि हामी बिर्सिन्छौँ कि परमेश्वरको कामलाई, अनि हामी अन्य कुरामै लाग्छौँ र त्यो कन्टिन्यू दिनमा एक अध्याय पढ्छु भनेको बाइबल हामी पढ्न छोड्छौँ। म बिहान दिउँसो बेलुका अथवा यसरी चाहिँ म प्रार्थना गर्छु भनेको कुरा बिर्सन्छौँ हामी। मैले कतिचोटि त्यस्तो प्रयास गरेको छु होइन, जस्तो म चाहिँ यो समयमा प्रार्थना गर्छु अथवा यसरी बाइबल अध्ययन गर्छु भन्दा के कुराले चाहिँ फेरि त्यसलाई निरन्तरता दिन पाउँदिनँ त्यो मैले, अथवा म गर्दिनँ त्यो बिर्सन्छु होला, केही न केही कुरामा अल्झिन्छु होला। तर त निरन्तरता दिनको लागि एउटा मनमा दृढ विश्वास पनि हुनुपर्छ। मैले बिहान 7 बजी उठेर प्रार्थना गर्छु भनेको थिएँ, तर कारणवश मैले त्यो पाइनँ भने मेरो केही काम पर्यो, मैले मेरो परिवारमा सहायता गर्नु पर्यो, मैले मेरो काममा जानु पर्यो भने चाहिँ मैले प्रभुसँग कुरा गर्न सक्छु नि त। प्रभु म प्रार्थना चाहिँ गर्छु, ठ्याक्कै 7 बजी चाहिँ गर्न सकिनँ तर म 10 बजे गर्छु,
म हिँड्दाहिँड्दै बाटोमा गर्छु त भन्न सक्छु नि त मैले, होइन छोड्नै पर्छ भन्ने त छैन नि त। तर त्यसलाई परिस्थिति अनुसार समय अनुसार फरक हुनसक्छ। कतिजनाको चाहिँ बानी के हुन्छ भन्दा मैले 10 बजे गर्ने कुरा मैले 10 बजे गर्नुपर्छ, पहिला म गर्थेँ अहिले पनि गर्नुपर्छ। त्यहाँ परिस्थिति चाहिँ परिवर्तन भएको छ, माहौल परिवर्तन भएको छ, त्यो टाइममा अरू कुरा गर्नुपर्नेछ भने पनि हामी लिडी ढिपी गरेर चाहिँ त्यसैमा गर्नुपर्छ भन्छौँ कि कहिलेकाहीँ। त्यो पनि हुँदैन कहिलेकाहीँ। तपाईँ एक्लै हुँदा र समूहमा हुँदा फरक हुनसक्छ, तपाईँको मात्रै परिस्थिति र अरूको पनि परिस्थिति आउँदा फरक हुनसक्छ, तपाईँ बिसन्चो हुँदा हुनसक्छ, तपाईँको काम विशेषले तपाईँ बाहिर गएको हुनुपर्छ, कहिलेकाहीँ जानुपर्ने हुन्छ, त्यो कारणले गर्दा तपाईँले तोकेको समयमा तपाईँले गर्न सक्नुहुन्न होला। तर तपाईँले त्यो समयलाई परिवर्तन गरेर परमेश्वरले तपाईँलाई 24 घन्टा दिनुभएको छ, कुनै पनि समय म प्रभु तपाईँलाई दिन्छु। आज मैले घुँडा टेकेर प्रार्थना गरिरहन्थेँ, वर्षौँदेखि म यो समयमा घुँडा टेकेर प्रार्थना गर्थेँ, तर आज अचानक यो समयमा म अन्तै जानु पर्यो भने प्रभु म आज हिँड्दा हिँड्दै प्रार्थना गर्छु पनि त भन्न सक्नुहुन्छ। म सधैँ बिहानीमा प्रार्थना गर्थेँ, बाइबल अध्ययन गर्थेँ, अब म दिउँसोको समयमा बेलुकाको समयमा गर्छु, त मैले काम पाएको छु भने म काममा गएर मनमनाइ त्यो कुरालाई निरन्तरता दिन्छु, अथवा म कामद्वारा प्रभुको महिमा गर्छु कि त भन्दा म इमान्दार भएर गर्छु। म अध्ययन गरिरहेको थिएँ भने म अरूलाई त्यो वचन सुनाउँछु। जसरी पनि तपाईँले परमेश्वरको कामलाई निरन्तरता चाहिँ दिनु पर्यो, तर परिस्थिति र माहौल तरिकाहरू फरक हुनसक्छ, सधैँ एकैनाश नहुनसक्छ। तपाईँ बच्चा हुँदा पनि त्यही कुरा, युथ हुँदा पनि त्यही कुरा, अलिकति एज भइसकेपछि त्यही कुरा, वृद्ध भइसकेपछि त्यही कुरा त तपाईँले गर्न नपाउनु होला नि त, होइन? त्यो कहिलेकाहीँ समय र परिस्थिति परिवर्तन हुनसक्छ, तर हाम्रो इरादा भन्छ नि, हाम्रो इन्टेन्सन चाहिँ परमेश्वरको महिमा गर्ने नै हुनुपर्छ। त्यसलाई भन्छ निरन्तरता, छोड्दै नछोडेको कि, काहीँ न काहीँ कतै न कतै जहाँ गए पनि आफ्नो कामद्वारा हुन्छ कि, आफ्नो पढाइद्वारा हुन्छ कि, मानिसहरूसँग बोल्दै गर्दा हुन्छ कि, कोही व्यक्तिसँग व्यवहार गर्दै हुन्छ कि, त्यति बेला पनि हामीले इमान्दार हुन्छौँ, असल प्रकारले गर्छौँ भने त्यो पनि एउटा परमेश्वरको आराधना हो, त्यो पनि एउटा वचनको पालना हो, त्यो पनि एउटा प्रार्थना हो। यसलाई हेर्ने हाम्रो दृष्टिकोण कस्तो छ भन्नेमा चाहिँ एकदम भर पर्छ। धेरै पटक हामी निरन्तरताको कुरा गर्दै गर्दा आमा दिदी बहिनीहरू चाहिँ पहिला म यस्तो थिएँ अहिले म यस्तो भएँ भन्छौँ कि हामी, मैले यो गर्नै सकिनँ, निरन्तरता दिनै सकिनँ, फिजिकल परिवर्तन भयो, होइन यो परिवर्तन भयो, त्यो परिवर्तन भयो भन्छौँ। तर हामी नियमित निरन्तरता दिन नसकेको कारणले पनि त्यो भएको हुनसक्छ। एउटा भनाइ, रिसर्च भनाइले भन्दा पनि एउटा रिसर्चले बताएको कुरा चाहिँ के छ भन्दा, कुनै पनि कुरा तपाईँ कन्टिन्यू होइन 1 हप्ता 2 हप्ता 3 हप्तासम्म गर्नुहुन्छ भने चाहिँ त्यो तपाईँको आदत बन्छ अरे कि, बानी बन्छ अरे। त्यसमा चाहिँ नेगेटिभ कुरा पनि हुनसक्छ, पोजिटिभ कुरा पनि हुनसक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले पक्कै पनि पोजिटिभ कुराहरू, सकारात्मक कुराहरू, परमेश्वरको महिमा हुने कुरामा नै निरन्तरता दिनुपर्छ। त्यसै परमेश्वरको वचनमा निरन्तर प्रार्थना गर, होइन त्यो एउटा परीक्षामा नपर, जागर हो भनेर भनिएको छैन नि त। निरन्तरता दिनको निम्ति चाहिँ फेरि कति पटक चाहिँ हामी बिहानै उठ्नुपर्ने हुनसक्छ, कति पटक हामी ढिला सुत्नुपर्ने हुनसक्छ, कहिलेकाहीँ चाँडै सुत्नुपर्ने हुनसक्छ, कहिलेकाहीँ हिँड्नुपर्ने हुनसक्छ, कहिलेकाहीँ बोकै बस्नुपर्ने हुनसक्छ, कहिलेकाहीँ कतिवटा कुराहरूमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ होला। तर हामी निरन्तरता दियौँ भने त्यसको फल असल पनि हुन्छ। तरिका परिवर्तन गर्न सक्छौँ हामीले, तर निरन्तरता चाहिँ दिनुपर्छ। कहिलेकाहीँ हुन्छ नि एउटा आमाको लागि कि, एउटा बच्चा भइसकेको आमाहरूको कुरा सुनिन्छ कि, रातभरि आरामले सुत्ने, बच्चा भइसकेपछि चाहिँ राति सुत्न नपाएको कुराहरू हाम्रो आमाहरूले बताउनुहुन्छ कि, अब दिनमा सुतेर निन्द्रा बुढाएर भए पनि आफ्नो बच्चाको लागि उहाँहरूले समय दिनुहुन्छ कि। भनेको जस्तै एउटा उदाहरण, तपाईँले होइन कहिलेकाहीँ सङ्गतिमा जानको निम्ति तपाईँले 7 बजे भात पकाउनुहुन्थ्यो भने चाहिँ अब 5 बजे उठेर पकाएर पनि सङ्गतिमा चाहिँ तपाईँ निरन्तरता दिन सक्नुहुन्छ। तपाईँको काम तपाईँले पाउनु भएको छ, तपाईँ कुनै अफिसमा आबद्ध हुनुहुन्छ, तपाईँको टाइम चाहिँ 9 to 5 हो अथवा 10 to 5 हो, कुन टाइम हो, होइन तपाईँ 10 9 बजीसम्म सुत्नुहुन्थ्यो काम नपाउँदा फेरि,
फेरि पनि तपाईँ 9 बजीसम्म सुत्नु भयो भने तपाईँ आफ्नो समयमा आफ्नो कार्यालयमा पुग्न सक्नुहुन्न। त्यो नियमित र निरन्तरता दिनको निम्ति 9 बजी नै पुग्नको निम्ति तपाईँले अब 7 बजी उठ्नुपर्ने हो कि 8 बजी उठ्नुपर्ने हो कि, तपाईँको डिस्टेन्स कतिको छ घरबाट अफिस, होइन कति टाइममा तपाईँ रेडी हुनुहुन्छ अनि तपाईँलाई पुग्न कतिको टाइम लाग्छ त्यसलाई तपाईँले म्यानेज गर्नुपर्छ। निरन्तर तपाईँ चाहिँ समयमा पुग्न सक्नुहुन्छ। अर्को एउटा चाहिँ स्कुल जाने विद्यार्थीको लागि, ऊ चाहिँ नियमित स्कुल आउँछ भनेर चाहिँ नियमित तर्फबाट पनि पुरस्कार दिइरहेको हुन्छ नि, होइन कतिपटक, अनि अफिसमा पनि हुन्छ त्यो कतिपटक, एकदमै कन्टिन्यू समयमै हाजिर गर्छ उसले भने चाहिँ उसलाई एउटा एप्रिसिएट गर्ने चलन छ स्कुलमा पनि, चर्चमा पनि, मन्दिरहरूमा पनि, समाजमा पनि। निरन्तर उसले चाहिँ यो गरेको कुरा भन्ने कुराहरू छ, निरन्तरता दिनको निम्ति त्यो व्यक्तिले त्याग गरेको छ है। तपाईँले निरन्तर पुरस्कार मात्रै देख्नुहुन्छ, हाजिर गरेको मात्रै देख्नुहुन्छ होला, तर त्यसको पछाडि धेरै मेहनत छ। अनि हामी इसाई नारीहरू, हामी नारीहरूले चाहिँ हाम्रो जीवनमा हामी त्यही स्वास्थ्यमा रहिरहनको निम्ति, त्यही परमेश्वरको आराधना गरिरहनको निम्ति, हामी त्यही एउटा भनौँ न परमेश्वरको वचनलाई मनन गरिरहनको निम्ति र विजयी जीवन जिउनको निम्ति चाहिँ हामी निरन्तरता दिनुपर्छ। तपाईँको घरमा कतिपटक तपाईँले खाने टाइममा, पकाउने टाइममा, प्रार्थना गर्ने टाइममा, बाइबल पढ्ने टाइममा पाहुनाहरू आउनुभयो भने पनि त्यसलाई तपाईँले म्यानेज गर्नुपर्छ। पाहुनालाई नै छोडेर भन्दा पनि त्यो पाहुना सँगसँगै पनि परमेश्वरको आराधना गर्न सिक्नुपर्छ। अतिथि सत्कार पनि परमेश्वरको महिमाभित्र पर्छ। र बाइबल त तपाईँले निरन्तर अध्ययन गर्नैपर्छ। दिनभरि तपाईँ थाक्नुभयो भने पनि तपाईँले कुनै न कुनै समय एउटा खण्डलाई भए पनि तपाईँले मनन गर्नुहोस्। तपाईँको सङ्गति जसरी भए पनि तपाईँ जानुहोस्, निरन्तरता दिनुहोस्। मलाई त सङ्गति छोड्न मिल्दैन भन्नुहोस्, होइन यो समयमा चाहिँ म सङ्गति जानुपर्छ भन्नुहोस्, होइन परिस्थितिलाई त परमेश्वरले पनि बुझ्नुहुन्छ। तपाईँ बेड रेस्टमै हुनुहुन्छ, बिसन्चो हुनुहुन्छ भने त फेरि त्यसमा परमेश्वरले बुझ्नुहुन्छ। त्यही बेडमा बसेर परमेश्वरको प्रार्थना गर्नुहोस्, बाइबल अध्ययन गर्न सक्नुहुन्छ गर्नुहोस्, नत्र अरूले अध्ययन गरिरहेको सुन्नुहोस्। अहिलेको समयमा टेक्नोलोजीहरू छ, तपाईँले टेक्नोलोजीहरूमा पनि परमेश्वरको वचनलाई सुन्न सक्नुहुन्छ, थाहा गर्न सक्नुहुन्छ। त्यो कारणले गर्दा तपाईँ आमा दिदी बहिनीहरूको फिजिकल चेन्जेसहरूमा पनि, शारीरिक परिवर्तनहरूमा पनि, पहिला त म यस्तो थिएँ अहिले म यस्तो भएँ भन्नुभन्दा पनि के कारणले चाहिँ त्यस्तोबाट यस्तो हुनुभयो, अनि के तपाईँ पहिलाको जस्तै ठिक हुन सक्नुहुन्छ कि हुन्न त, होइन सङ्गतिमा तपाईँलाई पहिला मण्डलीमा कुनै भूमिका निभाउनुहुन्थ्यो, अब तपाईँले सक्नुभएको छैन भने किन सक्नुभएको छैन त? परमेश्वरको काम तपाईँले फरक प्रकारले भए पनि तपाईँको आफ्नो ठाउँबाट गर्ने हो कि अथवा त्यहीँ कन्टिन्यू गर्ने हो, जहाँबाट भए पनि कन्टिन्यू गर्ने, टु बी कन्टिन्यू हो कि पछि पुरो हुन्छ भन्ने पनि एउटा हुन्छ। हामीलाई एउटा कुनै भिडियोहरू हेऱ्यौँ, कुनै म्यासेजहरू सुन्यौँ है, यस पछाडि चाहिँ बाँकी कुरा चाहिँ तपाईँले अर्को खण्डमा सुन्नुहोला, अर्को प्रसारणमा सुन्नुहोला भन्नुभयो भने तपाईँले त्यसलाई कोर्नुहुन्छ नि, फेरि सुन्नुहुन्छ नि, होइन पार्ट 1, पार्ट 2, पार्ट 3 गर्दै कन्टिन्यू दिनुपर्ने घटनाहरू हुन्छन् कतिवटा, भने कतिवटा चाहिँ एउटा पार्टमै टुङ्गिन्छ क्या। तपाईँको जीवनमा पनि त्यस्तो भएको छ होला, कुनै कुराहरू चाहिँ 1 घण्टामै तपाईँले कन्टिन्यू दिएको कारणले गर्दा सफल भएर सकिएको होला, तर अब त्यसलाई निरन्तरता दिनु पर्दैन। त्यसको कन्टिन्यू भनेको 1 आवर हुनसक्छ, कुनै कुरा 1 विक हुनसक्छ, 1 हप्ता, कुनै 1 महिना हुनसक्छ, कुनै लाइफ टाइम हुनसक्छ। त्यो कुरालाई तपाईँले थाहा गर्नुहोस्। र परमेश्वरको महिमा गर्ने कुरा चाहिँ लाइफ टाइम हो। बाइबल अध्ययन, परमेश्वरको वचन र सङ्गति चाहिँ आमा दिदी बहिनीहरूको लागि यो निरन्तर गरिरहनु पर्ने कुरा हो। यसमा अप्सन छैन, तपाईँ आमा हुनुभयो, तपाईँ ठाउँ छोडेर अर्कै ठाउँमा जानुभयो, कुनै पनि कुरा काहीँ पनि जानुभयो भने तपाईँलाई यसमा चाहिँ छुट छैन। यो चाहिँ तपाईँको जीवन रहेसम्म गर्ने कुरा हो। तर तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट गर्नुहोस् न, जस्तो हुनुहुन्छ त्यस्तैबाट गर्नुहोस् न। पहिला तपाईँ एक ठाउँमा जानुहुन्थ्यो भने अर्को ठाउँमा गएर गर्नुहोस् न, तर गर्न चाहिँ गर्नुहोस्। कतिपटक हाम्रो बानी हुन्छ कि पहिला मलाई यो मन पर्थ्यो, अब त मलाई मन पर्दैन, मलाई त त्यही ठाउँ मनपर्छ, मलाई त्यही खानेकुरा मनपर्छ, त्यही व्यक्ति यो त्यो भन्ने गर्छौँ हामी। त्यही कुरा लगाउनु पायो भने लगाउँछौँ, नत्र भने लगाउँदिनँ, यो कुरा खान पायो भने खान्छौँ, नत्र खाँदिनँ। कहिले चाहिँ त्यो स्वास्थ्यले पनि परिवर्तन गरिदिन्छ खाने शैली। खाना चाहिँ खाने हो, तर तपाईँको आफ्नो शरीरको प्रकृति अनुसार खाने हो नि त, होइन?
लिटो खाइरहने त कुरा हुँदैन नि त एउटा।

निरन्तरता दिनुपर्ने अवस्थाहरू पनि आउन सक्छ। यही उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। आमा दिदी बहिनीहरू घरभित्रीको काममा व्यस्त हुनुहुन्छ होला, पहिला तपाईँले निरन्तर संगति गइरहनु भएको थियो होला, संगतिमा सजिलै जान सक्नुहुन्थ्यो होला, फुत्तै जान सक्नुहुन्थ्यो होला, अब अहिले जान सक्नु भएको छैन होला। तपाईँको परिस्थिति वरिपरि त्यस्तै छ होला, जहाँ हुनुहुन्छ त्यहीँ बसेर परमेश्वरको काममा निरन्तरता दिनुहोस्, आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नुमा निरन्तरता दिनुहोस्, अनि आफ्नो करियरमा कसरी तपाईँ अगाडि बढ्न सक्नुहुन्छ, कहिलेकाहीँ प्रोफेसनल चेन्ज गरेर पनि तपाईँले आफ्नो करियरलाई निरन्तरता दिन सक्नुहुन्छ। पहिला तपाईँ टिचिङ गर्नुहुन्थ्यो, अब अहिले घरमै ट्युसन पढाएर हुन्छ कि अथवा अर्को पेसा पसल थापेर हुन्छ कि, कसरी हुन्छ तपाईँले निरन्तरता दिनुहोस् आफूलाई एक्टिभ राख्नमा, आफ्नो इकोनोमिक अथवा भनौँ आफ्नो दैनिकी चलाउनमा त्यसरी पनि सक्नुहुन्छ तपाईँले भनेर चाहिँ उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। फेरि पनि परमेश्वरको वचनमा भनेको जस्तै जागर हो, निरन्तर प्रार्थना गर र परीक्षामा नभर। तपाईँले आफ्नो जीवन सफल राख्नको लागि चाहिँ यो कुरालाई एकदमै ध्यान दिनुहोस् भन्न चाहन्छु। र बाइबलमा थुप्रै स्त्रीहरू हुनुहुन्छ जसले चाहिँ जस्तो परिस्थितिमा हुनुहुन्छ त्यो परिस्थितिलाई, रुथको जीवनलाई हेर्नुहोस् न, उनीहरू त कुनै देशको एउटा छोरी थिइन्, नाओमी भन्ने त्यो ठाउँमा गइन् र उनको छोराहरू छोरासँग रुथले विवाह गरिन्। उनको कल्चर अर्कै थियो, उनको भनौँ न उनले अर्कै कुराहरूलाई फलो गर्थिन्, तर जब उनको श्रीमानको डेथ भएको छ, सासु मात्रै रहेकी थिइन्, सासुले आफ्नो घरमै फर्किने निर्णय गरिसके पछाडि उनले आफ्नो जन्म ठाउँ आफ्ना मानिसहरू छोडेर आफ्नो सासुको ठाउँमा गएर फेरि पनि आफ्नो सासुको आदर गरेकी थिइन्, आफ्नो त्यो ठाउँमा पनि सासुको आदर गरेकी थिइन् र त उनले आफ्नो सासुलाई प्रेम गरेको कारणले गर्दा अर्को ठाउँमा गएर पनि त्यहाँ फरक थियो परिस्थिति, सिलावाला बटुल्नु पर्ने माहौल फरक थियो, मानिसहरू फरक थिए होइन, र पनि त्यहाँ उनले आफ्नो कर्तव्यलाई निभाएकी छन्। निरन्तरता हामी जहाँ गएर पनि गर्न सक्छौँ। तपाईँ पनि आफ्नो ठाउँ छोडेर, आफ्नो कम्फर्ट ठाउँ छोडेर अर्को ठाउँमा गएर सङ्घर्ष गरिरहनु भएको छ होला, तर सङ्घर्ष त गर्नुभएको छ नि होइन, काम त गरिरहनु भएको छ नि, असल काम रोजिरहनु भएको छ नि, आफूले निभाउनु पर्ने भूमिका निभाइरहनु भएको छ नि, हो त्यसैलाई भन्छ निरन्तरता। यही उत्साह दिन चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ असल कुरालाई जहाँ पुग्नुहुन्छ त्यहीँ गएर थालनी गर्नुहोस्, निरन्तरता दिनुहोस्। परमेश्वरको राज्य विस्तारको निम्ति तपाईँको धेरै ठुलो महत्व छ। तपाईँ विशेष हुनुहुन्छ आमा दिदीबहिनीहरू भन्दै अब भने मैले कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ। मलाई आशा छ आजको यो विषय वस्तुबाट तपाईँहरूमा केही न केही भए पनि उत्साह मिलेको छ र आगामी समयमा यस्तै आशिषमय कुरा लिएर म पक्कै पनि आउनेछु। र सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै गुड न्यूज एफएमको आगामी प्रसारणहरू सुन्दै जानुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रियहरू, हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा कार्यक्रम मार्फत लिएर आउने गर्दछौ र आज पनि वचनबाट उत्साह दिनका लागि उपस्थित भइसकेका छौं। प्रियहरू, म विगतका दिनदेखि एफिसीको पुस्तकबाट यहाँहरूको बीचमा प्रचार गरिरहेको छु र आज पनि म एफिसीको पुस्तक अध्याय 4 17 पदबाट पाठ गर्न गइरहेको छु। 17 पदमा लेखिएको छ, अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिउ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएका नयाँ स्वभावलाई धारण गर। यसकारण झूठ त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौ। क्रोध गर तर पाप नगर। घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस् र दियावलसलाई मौका नदियो। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले इमान्दारीता साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। आमेन। प्रियहरू, हामीले यति बेला धर्मशास्त्र बाइबलबाट एपिसीको पुस्तक 4 अध्यायको हामीले 17 32 पदसम्म पाठ गर्यौं। प्रियहरू, यहाँ विस्तृत रूपमा पावलले एबीसीको मण्डलीलाई बताएका छन् कि ज्योतिका सन्तान भई जिउनु, यो जीवन जिउने कुरा छ। प्रियहरू, मण्डलीलाई पावलले उनीहरूको पहिलेको जीवनलाई त्यागेर अब नयाँ जीवन लिएर अगाडि बढ्ने कुरा बताइरहेका छन्। अब तिमीहरू येशू प्रभुमा एक भएका छौ, तिमीहरूमा एकता चाहिँ हुनु पर्दछ, तिमीहरू नयाँ जीवन तिमीहरूले जिउनु पर्दछ भनेर पावलले यहाँ बताइरहेका छन्। तिमीहरू बीच कुनै पनि खालका विभेदहरू हुनु हुँदैन भनेर पनि पावलले यहाँ बताइरहेका छन्। सँगसँगै अब तिमीहरू परिवर्तित भएका छौ, अब तिमीहरूले नयाँ जीवन पाएका छौ भने अब तिमीहरूको जीवन जिउने शैली पनि परिवर्तित हुनु पर्दछ भनेर पावलले सिकाएका छन्। प्रियहरू, आज यहाँ धर्मशास्त्र बाइबलले सिकाएको कुरा केवल येशूलाई विश्वास गर्नेहरूको लागि मात्रै होइन, तर तपाईँ जो कोही आज हामीलाई सुनिरहनु भएको छ, तपाईँ हरेकको जीवनमा निकै अर्थ राख्ने कुराहरू धर्मशास्त्र बाइबलले सिकाइरहेको छ। आज ज जसले परिवर्तन चाहन्छ, आफ्नो जीवनमा ज जसले परिवर्तनको महसुस गर्न चाहन्छ, त्यसका लागि यो वचन लेखिएको मलाई लाग्दछ। जो कोहीले म भित्र मेरो जीवनमा परिवर्तन चाहन्छु भन्ने कसैलाई लाग्छ भने त्यसका लागि यो वचन लेखिएको छ। पावलले भन्दछन् कि पहिले तिमीहरू अन्य जाति थियौ। पहिले तिमीहरूले येशु प्रभुलाई चिनेका थिएनौ। तिमीहरूले साँचो परमेश्वर को हो तिमीहरूले जान्दैन थियौ। तिमीहरू करारबाट तिमीहरू अलग गरिएका थियौ, तर अब त तिमीहरूले साँचो परमेश्वरलाई चिनेका छौ। अब त तिमीहरूले एकमात्र सत्य परमेश्वरलाई जानेका छौ। अब यो कुरा जानिसकेपछि तिमीहरू अन्य जाति जस्तो तिमीहरूको व्यर्थताको जीवन तिमीहरूले नजियो भनेर पावलले भन्दछन्। पावलले अन्य जातिहरूका बारेमा यहाँ यसरी बताएका छन् कि ती व्यक्तिहरूको हृदय चाहिँ कठोर हुँदछ। उनीहरूमा अज्ञानता र उनीहरूमा जुन किसिमको जीवन छ त्यो जीवनले पक्कै पनि परमेश्वरतर्फ नभइकन अन्धकारतर्फ डुर्याइरहेको हुन्छ। उनीहरूको हृदय कठोर हुन्छ र हर किसिमका अशुद्ध कामहरू र विभिन्न किसिमका लालचमा उनीहरू लागेको हामीले पाउँदछौ। संसारमा हामीले देखेका छौ केही मानिसहरू यस्ता हुन्छन् कि पक्कै पनि प्रियहरू उनीहरूले पाप गर्नलाई डराउँदैनन्। मानिसको हृदय छली छ, उनीहरूको हृदयमा पाप छ, विभिन्न किसिमका अपराधिक क्रियाकलाप गर्न मानिसहरू डराउँदैनन्। हाम्रो समाजमा असल मानिस पनि छन्, खराब मानिसहरू पनि छन्। बाइबलले भन्दछ कि संसारको मानिसहरू अन्धकारमा हिड्डुल गरिरहेका छन्। हरेक किसिमका उनीहरूको हृदय कठोर छ, अशुद्ध कुराको लालच मानिसहरूले गर्दछन्। तर जसले येशूलाई चिनेर आफ्नो जीवन परिवर्तन गरेको छ, जसले येशूलाई चिनेर अब म उहाँको धार्मिक जीवनमा अगाडि बढ्छु भनेर सोचेको छ भने उनीहरूमा परिवर्तन आवश्यक छ र उनीहरूको जीवन परिवर्तन भएको हुनुपर्दछ भनेर पावलले यहाँ बताएका छन्। पावलले यहाँ स्पष्टसँग मण्डलीलाई भनेका छन् कि पहिले तिमीहरूको जीवन पनि त्यही प्रकारको थियो, अन्य जाति जस्तो तिमीहरूको जीवन थियो, संसारिक मानिसहरूको जस्तो तिमीहरूको जीवन थियो। तिमीहरूले साँचो परमेश्वरलाई जान्दैन थियो, पाप के हो तिमीहरूले चिनेका थिएनौ, तर अब त तिमीहरू ज्योतिका सन्तान भएका छौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका छौ र त्यसैबाट तिमीहरूले शिक्षा पाएका छौ। अब तिमीहरूको जीवन पुरानो जीवन रहेन, अब तिमीहरूको जीवन पहिलेको अन्धकारको जीवन हुनु हुँदैन भनेर पावलले बताउँदछन्। तिमीहरूको जीवन एक समय छली र लालसाहरूद्वारा भ्रष्ट भएका थियो, तर अब येशूमा तिमीहरू नयाँ भएका छौ। जसले येशूलाई विश्वास गर्छ त्यो नयाँ सृष्टि हो। वचनमा भनिएको छ, हेर पुरानो बिति गएको छ, नयाँ आएको छ। यदि अझै पनि विश्वासी जीवनमा पहिलेका चालचलन व्यवहारहरू छन् भने ती सबै त्याग्नलाई प्रेरित पावलले मण्डलीलाई आग्रह गरेको हामीले पाउँदछौ। बाह्र पदमा भनिएको छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। हामीलाई थाहा छ एक समय पापमय स्वभावले हाम्रो जीवनमा राज गरेको थियो। पापमय स्वभावले तपाईँ र हामीलाई अन्धो बनाएको थियो। तपाईँ र हामीलाई साँचो परमेश्वर को हुनुहुन्छ भन्ने कुरा हामीले चिनेका थिएनौ, तर अब साँचो परमेश्वरलाई हामीले चिनेका छौं। अब हामी अन्धकारमा होइन तर ज्योतिमा हामी हिडुल गरिरहेका छौं भने अब फेरि हाम्रो जीवन के पुरानो शैलीमा, पुरानो स्वभावमा, पापमय स्वभावमा नै हामीले जिउने त? पावलले प्रश्न गरेका छन्। यदि छ भने त्यो त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ। प्रियहरू, यो वर्ताव भनेको हाम्रो व्यवहार। हामीले मण्डलीमा आउँदा मात्रै विश्वासी जीवन हामीले जिइरहेका छौं अथवा हामी हाम्रो सम्पूर्ण जीवन नै, हाम्रो व्यवहार नै हामी येशूको जस्तो हामीले व्यवहार गरिरहेका छौं? धेरै जस्तो विश्वासीहरूको जीवन मण्डलीमा आउँदा मात्रै सीमित रहन्छ। तर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि प्रियहरू, जबसम्म तपाईँ र हामी भित्री रूपमा मनबाटै परिवर्तन हुँदैनौ तबसम्म केही कुरा पनि परिवर्तन हुँदैन। पावलले यही भन्दछन् कि आफ्नो भित्री वर्तावमा नयाँ हौ, आफ्नो भित्री व्यवहारमा नयाँ हौ, तिम्रो आफ्नो मन परिवर्तन गर। आज हामीले देखेका छौ धेरै यस्ता व्यक्तिहरू छन् जसले येशु प्रभुलाई विश्वास गरे भनेर भन्दछन् तर उनीहरूको जीवन परिवर्तन भएको छैन। एउटा बाइबल विद्वानले भनेका छन् कि साँचो पश्चाताप भनेको उसको जीवन परिवर्तन हो। यदि कसैले मेरो पाप पश्चाताप गरेको छु भनेर भन्छ तर उसको जीवन परिवर्तन भएको छैन भने त्यो साँचो पश्चाताप होइन। साँचो पश्चाताप त्यति बेला हुन्छ जब उसको जीवन परिवर्तन हुँदछ। त्यसकारण बाइबलको शिक्षाले भन्दछ कि आफ्नो भित्री वर्तावमा, आफ्नो भित्री व्यवहारमा हामी परिवर्तित हुनुपर्दछ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। यति बेला मलाई सम्झना आयो, पावलले गलातीको मण्डलीलाई पनि त्यही भनेका थिए। प्रियहरू, यहाँ दुई किसिमको स्वभावको कुरा गरिएको छ, पापमय स्वभाव र एउटा पवित्र आत्माको फलहरू। प्रियहरू, पापमय स्वभावको बारेमा हामीलाई थाहा छ। बाइबलमा अहिले भर्खरै हामीले हेर्यौं कि हाम्रा पुराना स्वभावहरू त्याग। पुराना स्वभावहरू के थिए? पुराना स्वभावहरू गलाती पाँचको 19 भनिए जस्तै व्यभिचारहरू, अपवित्र अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकडपन, अश्लील मोजमज्जा र यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। ज जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। फ्रीहरू यहाँ पावलले स्पष्टसँग बताएका छन् मण्डलीलाई कि हाम्रो स्वभावमा हाम्रो परिवर्तन आउनु पर्दछ। हाम्रो भित्री स्वभावमा परिवर्तन आएर हाम्रो जीवन नै प्रियहरू नयाँ हुनुपर्दछ। 25 पदमा यहाँ फेरि पावलले भनेका छन् कि यसकारण झूठ त्यागेर हरेकले आआफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अंगहरू हौं। प्रियहरू, आज हामीले शुरूदेखि हेर्दै आएका छौं कि ख्रीष्ट हाम्रो शिर हुनुहुन्छ अनि मण्डली येशु प्रभुको शरीर हो। जब हामी येशुसँग गाँसिएका छौं भने उहाँको स्वभाव हामीमा हुनुपर्दछ। हामी एउटै शरीर हौं भने हामी सम्पूर्ण शरीरको क्रियाकलापहरू एउटै हुनुपर्दछ। साँच्चीकै येशु प्रभु शिर हुनुहुन्छ, हामी शरीर हौं, हामी एउटा शरीरको अंग हौं, हामी येशुसँग गाँसिएका छौं भने उहाँको जस्तो स्वभाव, उहाँको जस्तो जीवनशैली तपाईँ र हाम्रो हुनुपर्दछ। परिवर्तित जीवनशैली, परिवर्तित मन, हृदय, भित्री रूपमा हाम्रो परिवर्तन आउनु आवश्यक छ प्रियहरू। त्यसकारण पावलले फेरि यहाँ उत्साह दिएका छन् कि क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। हेर्नुहोस् त कति असल वचन छ। हामी बीचमा बेमेल हुनुको कारण, एकता नहुनुको कारण, सम्बन्धमा समस्याहरू आउनुको कारण हाम्रो मनभित्र हामीले रिस अभि पालेर राखेका हुन्छौं। हाम्रो मनभित्र हामीले त्यो क्षमाको र दयाको हृदय राख्दैनौ, तर त्यो भित्र चाहिँ हामीले कसैप्रति रिस छ भने त्यसलाई हामीले सधैँभरि पालेर राख्दछौ। तर बाइबलले भन्दछ घाम अस्ताउनु भन्दा अघि नै तिमीहरूको रिस मरोस्। जब हामीमा कसैप्रति रिस र कसैप्रति एउटा खराब व्यवहार यदि तपाईँ हामीमा भयो भने त्यो कुरा त्यही नै हामीले समाधान गर्नुपर्दछ। छिटै नै त्यो कुराको समाधान गर्नुपर्दछ। क्षमा लेनदेनको कुराहरू छिटै नै गर्नुपर्दछ। यदि तपाईँ हामीमा दूरी बढ्दै गयो भने त्यो रिसले, त्यो खराबीले झन् ठूलो जरा गाडिएर बसेको हुन्छ। यहाँ फेरि पावलले बताउँदछन् कि र दियाबलसलाई मौका नदियो, चोर्नेले अब उसो नचोरोस् र दियाबलसलाई मौका नदियो। प्रियहरू, जब तपाईँ र हामीले रिस पाल्दछौं भने त्यहाँ अरू एउटा अन्धकारको शक्तिले काम गर्ने मौका पाउँदछ। त्यसकारण सम्बन्धहरू बिग्रियो भने चाँडै नै त्यसलाई मिलाउनलाई क्षमा लेनदेनको कुराहरू, एकअर्का बीचमा नम्रता र आत्मीय भाइचारा बढाउने कुरामा तपाईँ हामी अगाडि बढ्नु आवश्यक छ। 28 पदमा फेरि यहाँ पावलले बताउँदछन् कि चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। प्रियहरू, बाइबलले स्पष्टसँग बताएको छ कि खराब आचरण, खराब हाम्रो समाजको विभिन्न खालको समस्याहरू छन्। हाम्रो समाजमा चोरी, डकैती, लुटपाट, हत्या, हिंसा छन्। यी सबैको विरूद्धमा बाइबलले मानिसलाई सुध्रिनको लागि, उसको जीवन परिवर्तन गर्नको लागि, ऊ एउटा इमानदार र परिश्रमी मानिस बन्नको लागि यहाँ सिकाइरहेको छ। त्यसकारण म यही उत्साह दिन चाहन्छु प्रियहरू, बाइबलले, यो धर्मशास्त्रले तपाईँ र मलाई सधैँ एउटा सत्यताको जीवन, प्रेमको जीवन, एकताको र मेलमिलापको जीवन जिउनलाई उत्साह गरिराखेको छ। एउटा इमानदार मानिस बन्नको लागि बाइबलले उत्साह दिइराखेको छ प्रियहरू। 29 पदमा लेखिएको छ, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। बोल्ने कुरामा पनि तपाईँ र हामीले ख्याल गर्नुपर्दछ प्रियहरू। तपाईँ र हामीले बोलेको वचनले मानिसको जीवनमा अनुग्रह र आशिषहरू हुनुपर्दछ। मिठो वचन हामीले बोल्न सिक्नु पर्दछ प्रियहरू। हामीले बोलेको वचन, हाम्रो मुखबाट निस्केको हरेक शब्दको अर्थ हुनुपर्दछ। याकुबको पुस्तकमा हामीले पाउँदछौ कि हाम्रो जिब्रोलाई हामीले बसमा राख्नु पर्दछ। एउटा त्यो जिब्रो चाहिँ प्रियहरू आगोको एउटा झिल्को हो, जसले धेरै ठूलो वन जंगल पनि डढाउन सक्दछ। त्यसकारण हामीले बोल्ने कुरामा पनि, हाम्रा मुखबाट निस्केको वाक्यलाई पनि हामीले सुधार्नु पर्दछ। समय सुहाउँदा हामी बोल्न सक्नु पर्दछ। मिठो वचन हामीले बोल्नु पर्दछ। सुन्नेहरूलाई हाम्रो बोलीबाट अनुग्रह मिल्नु पर्दछ। हाम्रो एउटै शब्दबाट, हाम्रो एउटै मुखबाट श्राप पनि, मिठो वचन पनि सँगै आउनु हुँदैन। वचनले स्पष्टसँग भनेको छ कि हाम्रो शब्दबाट सुन्ने मानिसलाई अनुग्रह मिल्नु पर्दछ। तीस पदमा अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। प्रियहरू, जब तपाईँ र मैले परमेश्वरलाई विश्वास गर्दछौं, उहाँको नाउँमा हामीले बप्तिस्मा लिन्छौं, पवित्र आत्मा पिता पुत्रको नाउँमा हामीले बप्तिस्मा लिन्छौं भने प्रियहरू, तपाईँ र हामीलाई पवित्र आत्माको छाप लगाइन्छ अथवा उहाँ हामी बीचमा बास बस्नुहुन्छ, हाम्रो हृदयमा उहाँको बास रहन्छ। तर यदि खराब व्यवहारहरू हाम्रो जीवनबाट भयो, पुरानो पापमय स्वभावहरूमा हामी अझै मस्त भएर अगाडि बढ्यौं भने त्यसबाट तपाईँ र मेरो हृदयमा रहनु भएको पवित्र आत्मालाई दुखी तुल्याउँदछ प्रियहरू। त्यसकारण यहाँ बताइएको छ कि पवित्र आत्मालाई दुखित नतुल्याओ जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। तपाईँ र हाम्रो हृदयमा पवित्र आत्माको छाप लागिसकिएको छ। यदि हाम्रो व्यवहारले, तपाईँ र मेरो जीवनशैलीले, तपाईँ र मेरो स्वभावले पवित्र आत्मालाई हामीले दुखी तुल्याउँछौ भने प्रियहरू, हामीले ख्याल गर्नु पर्दछ कि परमेश्वरको अनुग्रहले तपाईँ र म बाँचेका छौं, तपाईँ र मैले नयाँ जीवन पाएका छौं, तपाईँ र मैले अनन्त जीवन हामीले पाएका छौं, कि अब हामी हाम्रो स्वभावले, हाम्रो व्यवहारले, हाम्रा आचरणले के हामीले परमेश्वरलाई दुखित तुल्याउने, के हामीले उहाँलाई एउटा परमेश्वरको धार्मिक जीवन जिएर, पवित्रताको जीवन जिएर, एउटा नयाँ जीवन, नयाँ स्वभाव हामी धारण गरेर अगाडि बढ्ने, जसले परमेश्वरलाई महिमा दिन्छ, जसले परमेश्वरको प्रशंसा गर्दछ, पक्कै पनि तपाईँ परमेश्वरलाई महिमा गर्ने र उहाँको प्रशंसा गर्ने, उहाँलाई खुशी तुल्याउने जीवन जिउन चाहनुहुन्छ। अन्तिम पद यहाँ 31 र 32 पदमा यसरी लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदेऊ, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिन चाहन्छु कि फिलिपीको पुस्तकमा भनिएको छ कि तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। येशू ख्रीष्टमा जुन मन थियो, जुन स्वभाव उहाँको थियो, त्यस्तो जीवन तपाईँ र मेरो हुनुपर्दछ। यो पुस्तकको निचोड त्यही हो कि प्रियहरू, तपाईँ र हामी उस पहिले अन्य जाति जस्तै थियौं, संसारका मानिसहरू जस्तै थियौं, तर अब हामी धार्मिक जीवन हामीले जिउनको लागि परमेश्वरबाट अनुग्रह पाएका छौं, कि अब तपाईँ र हामी उसो अन्धकारको सन्तान होइन, तर तपाईँ र हामी अब ज्योतिका सन्तान भएका छौं। जसरी ख्रीष्ट येशू आफ्नो जीवनभरि उहाँ धर्मी जीवन जिएर उहाँ स्वर्गारोहण हुनुभयो, जसरी ख्रीष्ट येशू आफ्नो जीवनकालमा उहाँ एउटा निष्कलंक पवित्र जीवन उहाँले जिउनुभयो, प्रेममा उहाँ मानिसहरूको बीचमा रहनुभयो, एकतामा रहनुभयो, हामीले देख्यौं उहाँको जीवन, कि हामीमा पनि उहाँको जस्तो मन, उहाँको जस्तो हृदय, उहाँको जस्तो जीवन हुनुपर्दछ। पावलले यसरी भनेका छन् कि जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै तिमीहरूले एकअर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। आज हामी एक अर्काप्रति कोमल मनको र दयालु हुनु नै हाम्रो विश्वासी जीवनको सबैभन्दा ठूलो सार्थकता, विश्वासी जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिँदै आजको यो जीवनको वचन रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छु। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: एक्लोपनको भावनालाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 29 यहाँहरूलाई स्वागत छ। के तपाईँले कहिले एक्लोपन महसुस गर्नुभएको छ? जब तपाईँ आफ्नो जीवनमा धेरै गम्भीर समस्याहरूबाट गुज्रिराख्नु भएको थियो र तपाईँलाई लाग्छ कि तपाईँको समस्याहरू साझा गर्न विश्वास गर्न सक्ने कोही छैन, तपाईँलाई आवश्यक सहयोग प्रदान गर्ने कोही छैन, तपाईँको अवस्था बुझ्ने कोही छैन। जब हामी यीशुको साँचो चेला बन्छौं, एक्लोपन प्राय एउटा चुनौती हुन्छ जसको सामना हामीले गर्नुपर्ने हुन्छ र पार गर्नुपर्ने हुन्छ। यीशुले हाम्रो जीवनको लागि दिनुभएको बोलावट र यो त्यस्तो कुरा हुन सक्छ जुन हाम्रा परिवारका सदस्यहरू, साथीभाइहरू र पास्टरले पनि बुझ्दैनन्, र जब त्यस्तो हुन्छ यीशुलाई पछ्याउने यात्रा धेरै एक्लो हुन सक्छ। एलिया परमेश्वरका एक महान मानिस थिए, तरै पनि उनी एक्लोपनसँग संघर्ष गरिरहेका थिए। एलिया एक्लै थिए, गुफामा सुतिरहेका थिए। परमेश्वरले एलियालाई सोध्नुभयो, तिमी यहाँ किन छौ? पहिलो राजाहरूका पुस्तक 19:14। तिनले जवाफ दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करारलाई त्यागेका छन्, तपाईँका बेबीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। प्रिय श्रोता, इलिया परमेश्वरसँगको आफ्नो यात्रामा विश्वासयोग्य थिए। समस्या यो थियो कि उनी शैतानबाट धोकामा परिरहेका थिए। जब कोही परमेश्वरको लागि ठूलो सेवा गरिरहेको हुन्छ, तिनीहरू शैतानको निशाना बन्छन् र शैतानले प्रयोग गर्ने रणनीतिहरू मध्ये एक भनेको हामीलाई एक्लोपन र पराजयको विचारहरू मनमा राख्ने प्रयास गर्नु हो। त्यसो भए हामी यो एक्लोपनको समस्यासँग कसरी व्यवहार गर्ने? यदि हामीले आफूलाई हेनी छनौट गर्यो भने हामीसँग भएका कमजोरीहरू देख्छौं र यसले हामीलाई दुःखी बनाउनेछ। यदि हामीले अरूलाई आफ्नो शक्तिको रूपमा हेर्यो भने हामी निराश हुनेछौं, किनभने यस पृथ्वीमा एकजना पनि त्यस्तो व्यक्ति छैन जसले हाम्रो आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न सक्छ। हामीलाई हाम्रो एक्लोपनबाट बाहिर निकाल्ने क्षमता भएको एक मात्र व्यक्ति येशु ख्रीष्ट हुनुहुन्छ। मत्तीको पुस्तक 11:28। हे सबै थाकेका र बोझे दबिएका हो, म कहाँ आऊ? म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय श्रोता, येशु नै हाम्रो जीवनका सबै आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ। उहाँ नै हामीलाई पूर्ण रूपमा बुझ्ने एक मात्र व्यक्ति हुनुहुन्छ। हाम्रो जीवनको एक्लोपनलाई निको पार्ने क्षमता र इच्छा दुवै उहाँसँग छ। परमेश्वरले एलियालाई केही सान्त्वनादायी समाचारको साथ जवाफ दिनुभयो। पहिलो राजाहरूको पुस्तक 19:18। तापनि 7,000 जनालाई म इस्रायलमा बचाइराख्छु, ती सबै जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्। शैतानले एलियालाई आफू मात्र उभिने व्यक्ति हो भन्ने सोच्न लगायो, तर परमेश्वरले एलियालाई प्रकट गर्नुभयो कि त्यहाँ 7,000 समान विचारधारा भएका मानिसहरू छन् जसले साँचो परमेश्वरलाई प्रेम गर्न र सेवा गर्न चाहन्थे। हाम्रो जीवनमा कहिलेकाहीँ हामी कसैलाई गहिरो प्रेम गर्छौ र तिनीहरूले त्यो प्रेम हामीलाई उस्तै तरिकाले फिर्ता गर्दैनन्। तिनीहरूले हामीले उनीहरूलाई गरिरहेको कामको कदर नगर्न सक्छन्। तिनीहरूले हामीले उनीहरूलाई दिइरहेको जस्तै ध्यान दिन खोज्न सक्दैनन् र यदि हामी होसियार भएन भने यसले हामीलाई एक्लोपन र निराशाको अवस्थामा पुर्याउन सक्छ। तपाईँलाई त्यस्तो हुन नदिनुहोस्। हाम्रो माया र कदर हुने स्रोत परमेश्वरबाट आउनुपर्छ, अरू मानिसहरूबाट होइन। पहिलो योहन्नाको पुस्तक 4:16। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, मानिसहरूले हामीलाई जीवनमा चाहिने प्रेम कहिले दिने छैन। हामीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई प्रेमको स्रोत बनाउनुपर्छ। त्यसपछि हामी बदलामा केही आशा नगरी त्यो प्रेम अरूलाई हस्तान्तरण गर्न सक्छौं। मलाई थाहा भएको एकलोपनको लागि यो एक मात्र उपचार हो। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: अछि नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। सफलताया नीति दर्शनमा जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवनया छेन श्रृंखला भाग 19 के शीर्षकसित नसकु छ। महान दार्शनिक वोल्डो एमर्सन अछक धयादीको ख थगु समस्याया धका चुने मते थगु मंस निर्देशित जुईमा थौजी छिपिलिसे छु प्राप्त याए मास्तिवो धैगु स्पष्ट दृष्टिकोण दे मागु महत्व या बारे खल हाय मास्तिवो छि थगु नीति दुगु दृष्टिकोण कथ छिगु जीवने मायगु जुई हिब्रू झिन्छगु अध्याय छगु पत्के धया तगदो आशा यानगु ख दै धका ढुक्क जुईगु वो महंगु ख दाथे दुधका धागु हे विश्वास ख विश्वास याए त छिके दृष्टिकोण देमा सफल जुई त छि उगु दृष्टिकोणे ज्यायमा थ थो छगु त रङ्गु पाक ख पुगी जिस अब्राम्या जीवाने सेकेगु फै रोमी पेगु अध्यायु झिन्नेगु पत्के धा तगुदु थोहे ख थथे चोया तगुदु झि छन्त यक्कु जातिया अबु याए धुन अब्राम विश्वास याना चोम परमेश्वर वो झिगु अबु दकाश्यु परमेश्वर किना वो म हाक्न माकेफु अले दहे मधुम चिज न देखिफु परमेश्वर छिगु नुग्ल तयादिगु दर्शन या त जीवने हयादिस अले थुजुगु छि उगु दर्शन या त भलसा यायमा अले भलसा याए त ज्या यायमा ठुकिया अर्थ ख छि फुक्क लिस दुम परमेश्वर या त भलसा याना सोनु गुदु अले छि पला पत्तिक पला लोना चुनी गुबले इच्छा वो अपेक्षा लिसे परमेश्वर छिगु जीवने छिगु दर्शन या त सफल याई ला छिगु दर्शन या त पछ्या छा दासा छि शिव कि छिगु लिउने परमेश्वर दु छिगु थगु हे शक्ति मको बरु वयागु शक्ति वयागु छि त छिगु लक्ष्य ठिङ्के त गुहाली यै छिके दर्शन दैवले ठुक्या नीति प्रतिबद्धतामा छि परमेश्वर छु याई धका पिया चुनगु मको छि थगु दिमाग थगु तर्क थगु निर्णय थगु प्रतिभा वो दद निसे सेका दिगु ती पिया त छेला चुना दिगु दु छि थुकी फुक्क स्रोत छेला तया दिस छिगु आज पुगुङके त थुकिया त छेला दिस अले छि शान्ति दु अले परमेश्वर थगु शान्ति छिगु कमजोरी या त शक्ति हिलाबी यो पिङ्गेन मेपी मेपी पाखे ग्वालिफ छिगु थे जागु दर्शन दुपी मनु त माला दिस छि माला चुना दिगु सफलता प्राप्त याए ढुङ्कुपी पाखे सेका दिस थो प्राप्त याए त इम्स छु या त गुब्ले छि सुया त सक्ने लुकी अले वयागु उदाहरण या त नाला काया झिस न अज्यागु हे परिणाम क्या फै छिगु जीवन या दर्शन छिगु प्राथमिकता सूचि देखल दक्कले श्रे लामा छिगु भविष्य लक्ष्य ज्या याए त छिस धङ्गु तुच्छ ख छित पने बिमते पङ्ग मदेक थगु दर्शन या ज्या याए त नि यी ब्यादिस हिब्रो झिन्छगो अध्याय नेगो पदके थाटगुदो विश्वास हे नोवा परमेश्वर यागो खनेन परमेश्वर वया त गुस मखौ निगु लिपा जुई तिन गुख दयादी गुख परमेश्वर दयादी थे हे व सियागु त धङ्गु जहाज देखल अले उकी हे चुना व थ जहान पिन्त बचया त थुकी थ विश्वास याना व संसारे दक्को ख केना बिल अले वो थ परमेश्वर या न्योने ठिक थ हरे जुल परमेश्वर बियादीगु जहाज देका चुनी बले नोआ या त सकसिन ख्या या त तर नोआ थ आलोचक ते त गु ख नियनेगु पल्सा परमेश्वर या ख नियने त विश्वास पात्र जुल वो आलोचक पुसी बा वया डुबे जुल अले नोआ वो वया छेजपी परमेश्वर बियादीगु दर्शन कथा नोआ देखो गु जहाज दुने सुरक्षित जुल यो पिनियन मेपिन छिगु भविष्य मेपिन त कोसित बिमते परिस्थिति छिगु भविष्य कोछि बिमते छिगु जीवने परमेश्वर बियादिगु वचन छिगु भविष्य निर्धारण न्यायमा परमेश्वर छित बिगु दर्शन विश्वास याए बमजु अले पक्का हे परमेश्वर या हाते छि सफलता पाखे यङ्की थौयागु वचन येना दिगुनी छि सकसित न परमेश्वर सुव्याबीमा जयमसी
3: यनमिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: FM.
1: Good News FM 105.1 MHz.
2: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
3: सुन्नु न बजे कोता
4: सामान नभेटेर बेपत्ता
3: होइन सामान चाहिँ के चारो ल्याएको
4: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि
4: कहाँ छ यो
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
5: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
6: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510-74236 9510-74236
6: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ
5: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै
4: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
8: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
9: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
11: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
12: यसुले भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ
1: गुड न्यूज एफएम 105.1

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: जय मसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
3: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 9 समुएल र साउलको भेट। बेन्यामिनको कुलका एकजना मान्य मानिस थिए जसको नाउँ किस थियो। तिनी अबियलका छोरा जरोरका नाति, बकोरतका पनाती र आपिहका जनाती थिए। जवान अवस्थामा पुगेका आकर्षक साउल नाउँ भएका तिनका एकजना छोरा थिए। त्यसबेला इसरायलमा उनको बराबरीको कोही थिएन। उनी सबैभन्दा एक टाउको जति अग्ला थिए। एक दिन साउलका पिता किसका केही गदाहरू हराए। यसकारण तिनले आफ्नो छोरा साउललाई भने, एकजना नोकरलाई लिएर गदाहरू खोज्न जाऊ। उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर सलिसाको जिल्ला भएर गए, तर ती भेट्टाउन सकेनन्। उनीहरू सालिमको जिल्ला भएर गए, तर त्यहाँ पनि गदाहरू थिएनन्। उनीहरू बेन्यामिनको इलाकाबाट भएर गए, तरै पनि गदाहरू भेट्टाउन सकेनन्। जब उनीहरू सुपको जिल्लामा पुगे, साउलले आफूसँग गएको त्यस नोकरलाई भने, आइज हामी फर्कौं, नत्र त बुबाले गदाहरूको फिक्री गर्न छोडेर हाम्रो सुरता गर्न लाग्नुहुनेछ। तर त्यस नोकरले भन्यो, यस शहरमा परमेश्वरको खूब नाम चलेका एकजना मानिस छन्। तिनले भनेका सबै कुरा पूरा हुन्छ, हामी त्यहाँ जाउँ, सायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्छन् कि। साउलले भने, हामी गयौं भने हामी तिनलाई के दिन सक्छौ? हाम्रो झोलामा केही खानेकुरा छैन, परमेश्वरको जनको निम्ति केही सौगात पनि छैन, हामीसित के छ र? त्यस नोकरले फेरि भने, हेर्नुहोस्, मसित यहाँ चाँदीको एक चौथाइ सेकेल छ। हामी कता जानुपर्छ सो बताइदिए बापत म ती मानिसलाई यो दिनेछु। पहिले कुनै मानिसले परमेश्वरसित सल्लाह माग्न इच्छा गर्दा इसरायलमा यसो भन्ने चलन थियो, हामी दर्शी कहाँ जाउँ, किनभने हिजो आजको अगमवक्तालाई त्यस बेला दर्शी भन्दथे। साउलले भने, बेस, अब हामी तिनी कहाँ जाउँ। तब उनीहरू परमेश्वरको ती मानिस भएको शहरमा गए। उनीहरू शहर जाने डाँडाको उकालोमा उक्लन्दै गर्दा उनीहरूले पानी भर्न आउने केही ठिटीहरूलाई भेटे र तिनीहरूलाई सोधे, कि दर्शी घरै हुनुहुन्छ? तिनीहरूले भने, हो, हुनुहुन्छ, वहाँ तपाईँहरूभन्दा अघि जाँदै हुनुहुन्छ, छिटो गर्नुहोस्, वहाँ भर्खरै शहरमा आइपुग्नु भएको छ, किनभने आज डाँडाको थानमा मानिसहरूले बलिदान चढाउनेछन्। डाँडाको थानमा वहाँ भोज खान जान अघि नै तपाईहरूले उहाँलाई शहरमा पस्ता पस्दै भेटाउनुहुनेछ। उहाँ नआइपुगुन्जेल मानिसहरूले भोज खाने छैनन्, किनभने जन समूहले खान अघि उहाँले बलिदानमाथि आशीर्वाद दिनुपर्छ। अब जानुहोस् र तपाईहरूले उहाँलाई झट्टै भेटाउनुहुनेछ। उनीहरू शहरतिर लागे अनि उनीहरू शहरमा पस्दै गर्दा समुएल उनीहरूतिर डाँडाको थानमा जानलाई आउँदै थिए। अब साउल आउनुभन्दा एक दिन अघि परमप्रभुले वचनद्वारा समुएललाई आफ्नो अभिप्राय प्रकट गर्नुभएको थियो, भोलि यसै समय बेन्यामिनको इलाकाबाट एकजना मानिसलाई पठाउनेछु, त्यसलाई मेरो प्रजा इजरायलको राजा अभिषेक गर, त्यसले मेरो प्रजालाई फलिस्तीहरूको हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दुःख देखेको छु, किनकि यिनीहरूको क्रन्दन मेरो कानमा आइपुगेको छ। जसै साउल देखा परे, तब परमप्रभुले समुएललाई भन्नुभयो, मैले तलाई भनेको मानिस यही हो, यही मानिसले मेरो प्रजामाथि शासन गर्नेछ। साउलले मूल ढोकामा समुएल कहाँ आएर भने, दर्शी कहाँ बस्नुहुन्छ, कृपा गरी बताइदिनुहोस्। समुएलले जवाफ दिए, दर्शी म नै हुँ, मेरो अघि अघि डाँडाको थानमा जाऊ र तिमी आज मसित खानेछौ। भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई विदा गर्नेछु। तीन दिन अघि हराएका गदाहरूको विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्, तर सारा इसरायलले के मागिरहेका छन् त्यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता पुर्खाको घरानातिर हेरिरहेका छन्। साउलले भने, तर म त इसरायलको सबैभन्दा सानो कुलको एक बेन्यामिनी हुँ, र बेन्यामिनको कुलका वंशहरूमध्ये मेरो वंश सबैभन्दा सानो छ, तपाईँ किन यो कुरो मलाई भन्नुहुन्छ? तब समुएलले साउल र उनको नोकरलाई खाने कोठामा ल्याए र आमन्त्रित मानिसहरूमध्ये मुख्य स्थानमा बसाए। तिनीहरू प्राय 30 जना थिए। तब समुएलले भान्सेलाई भने, मैले तँलाई अलग्गै राख्नु भने दिएको भाग यहाँले। तब त्यस भान्सेले जम्मै खुट्टा समेतको फिला ल्याएर साउलको अघि राखिदियो। तब समुएलले भने, तिम्रो निम्ति राखेको मासुको भाग यही हो, खाऊ, किनकि मैले पाहुनाहरूलाई निम्त्याएको छु भनेको यस अवसरको निम्ति यसलाई अलग्गै राखिएको थियो। यसकारण साउलले त्यस दिन समुएलसँगै भोजन गरे। जब डाँडाको थानबाट तिनीहरू शहरमा उर्ले, तब समुएलले साउलसँग आफ्नो घरको कौसीमा कुरा गरे। मिरमिरे उज्यालोमा समुएलले साउललाई कौसीमा बोलाएर भने, उठ, म अब तिमीलाई बिदा दिन्छु। साउल उठेपछि उनी र समुएल दुवै साथ सड़कमा गए। तिनीहरू शहरको छेउमा आइपुग्दा समुएलले साउललाई भने, यस नोकरलाई अघि जानु भन, अनि त्यो अघि गयो। तब समुएलले साउललाई भने, तिमी चाहिँ एकछिन यही पर्ख र म तिमीलाई परमेश्वरको वचन भन्न सकौ।

पहिलो समुएलको पुस्तक अध्याय 10 समुएलले साउललाई राजा अभिषेक गरेका। समुएलले एक ढुङ्ग्रो तेल लिएर साउलको शिरमा खनाइदिए अनि उनलाई चुम्बन गरेर भने, परमप्रभुले तपाईलाई आफ्नो प्रजा इजरायलमाथि राजा अभिषेक गर्नुभएको छ। आज जब तपाईँ मसित विदा भएर जानुहुन्छ, तब तपाईँले बेन्यामिनको सिमानामा भएको राहेलको चिहान लिएर सेलसाहमा दुईजना मानिस भेटाउनुहुनेछ। तिनीहरूले तपाईँलाई यसो भन्नेछन्, तपाईँले खोजिरहनु भएको गदाहरू फेला परे अनि तपाईँको पिताले तिनका निम्ति फिक्री गर्न छोडेर तपाईँको निम्ति सुर्ता गरी अब मेरो छोराको लागि म के गरूं भनी बारम्बार भन्दै हुनुहुन्छ। त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीनजना मानिसले तपाईँलाई भेटाउनेछन्। ती मध्येको पहिलाले तीनवटा पाठा, दोस्राले तीनवटा रोटी र तेस्राले एक मशक दाख मध्ये बोकेर लगिरहेका हुनेछन्। तिनीहरूले तपाईँलाई अभिवादन गर्नेछन् र दुईवटा रोटी दिनेछन्। ती तपाईँले लिनुहुनेछ। यसपछि तपाईँ परमेश्वरको गिबा जानुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ। जस्तै तपाईँ शहरको नजिक पुग्नुहुनेछ, तपाईँले डाँडाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अघि खैजडी, बाँसुरी र बेडा बजाउँदै आइरहेको भेटाउनुहुनेछ अनि तिनीहरूले अगमाडी बोलिरहेका हुनेछन्। तब परमप्रभुको आत्मा शक्तिसित तपाईँमा उत्रनुहुनेछ र तपाईँ पनि तिनीहरूसित अगमाडी बोल्नुहुनेछ अनि तपाईँ अर्कै मानिसमा बदलिनुहुनेछ। जब यी चिन्हहरू पूरा हुनेछन्, तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्वर तपाईँसँग हुनुहुनेछ। तपाईँ मेरो अघि गिलगालमा चढ्नुहोस् र म होम बलि र मेल बलि चढाउनलाई तपाईँ कहाँ आउनेछु, तर म तपाईँ कहाँ नआउन्जेल तपाईँ 7 दिनसम्म पर्खनुपर्नेछ। तब म आएर तपाईँले के गर्नुपर्नेछ सो बताइदिनेछु। साउल राजा भएका जब विदा हुन साउल समुएलबाट फर्के, तब परमेश्वरले उनको मन नयाँ तुलाइदिनुभयो। त्यही दिन यी सबै चिन्ह पूरा भए। जब उनीहरू गिबामा पुगे, तब अगमवक्ताहरूको एक दल उनलाई भेट्नलाई आइरहेको थियो अनि परमेश्वरको आत्मा तुरुन्तै उनमा शक्तिसित आउनुभयो र उनी पनि तिनीहरूको अगमबाडीमा सरिक भए। जब उनलाई अघि चिन्ने मानिसहरूले उनलाई अगमवक्ताहरू जस्तै अगमबाडी बोलिरहेको देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्न लागे, किसका छोरालाई यो के भएको हो? कि साउल पनि अगमवक्ताकै दलमा छन्? त्यस ठाउँको एकजना मानिसले भन्यो, तिनीहरूको पिता को हुन्? यसै कारण यो उखान चल्न लाग्यो कि साउल पनि अगमवक्ताकै दलमा हुन्। साउलले अगमबाडी बोल्न छोडेपछि उनी डाँडाको थानमा गए। साउलको काकाले उनलाई र त्यस नोकरलाई भने, तिमीहरू कहाँ गएका थियौ? साउलले जवाफ दिए, गदाहरू खोज्न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं, तब हामी समुएल कहाँ गयौं? उनका काकाले भने, समुएलले के भने मलाई बताऊ। साउलले भने, गदाहरू फेला परे भन्ने कुरा तिनले हामीलाई बताए, तर उनी राजा भएका छन् भनी समुएलले भनेका कुरा उनले बताएनन्। यसै बीचमा समुएलले इजरायलीहरूलाई मिस्पामा परमप्रभु कहाँ भेला हुनलाई बोलाए र तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, मैले इजरायललाई मिस्र देशबाट निकालेर ल्याए, तिमीहरूलाई सताउने मिस्रीहरू र सबै राज्यहरूबाट मैले तिमीहरूलाई मुक्त गरे, तर तिमीहरूको सबै दुःख र कष्टदेखि बचाउनुहुने आफ्ना परमेश्वरलाई तिमीहरूले आजको दिन इन्कार गर्यौ। तिमीहरूले यसो भन्यो, होइन, हामी माथि एकजना राजा नियुक्त गर्नुहोस्। यसकारण अब परमप्रभुको सामुन्ने कुल कुल र वंश वंश गरी आफ्नै स्थानमा जम्मा हो। तब समुएलले इजरायलका सबै कुललाई हाजिर गराए र गोला हाल्दा बेन्यामिनको कुल चुन्यो। तब तिनले बेन्यामिनको कुलका वंश वंश गरी हाजिर गराए अनि मत्रीको वंश चुनियो। अन्त्यमा किसका छोरा साउल चुनिएर ल्याए, तिमीहरूलाई सताउने मिस्रीहरू र सबै राज्यहरूबाट मैले तिमीहरूलाई मुक्त गरे, तर तिमीहरूको सबै दुःख र कष्टदेखि बचाउनुहुने आफ्ना परमेश्वरलाई तिमीहरूले आजको दिन इन्कार गर्यौ। तिमीहरूले यसो

फेरि तिनीहरूले परमप्रभुलाई सोधे, के त्यो मानिस यहाँ छ? परमप्रभुले जवाब दिनुभयो, त्यो यहाँ सामानहरूको बीचमा लुकिरहेको छ। तिनीहरू दौडेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूको बीचमा उभिए तब सबै मानिस उनको कुम भन्दा होचा थिए। समयले मानिसहरूलाई भने, परमप्रभुले चुन्नु भएको मानिसलाई हेर, यस जम्मै जातिमा उनी जस्तै अरू कोही छैन। तब ती मानिसहरूले नारा लगाएर कराए, राजा दीर्घायु हौन। तब समुएलले मानिसहरूलाई राजाको कामकाजको विषयमा बताइदिए र तिनले त्यो एउटा कागजमा लेखेर परमप्रभुको सामुन्य राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आफ्नो घर जान विदा गरे। साउल पनि गिबामा आफ्नो घरमा गए, अनि केही योद्धाहरू जसले परमेश्वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए। तर त्यहाँ कतिजना बदमाशहरू पनि थिए जसले भने, यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्ला? र उनीहरूले साउलको केही वास्ता गरेनन् र उनको निम्ति केही सौगात पनि ल्याएनन्। तर साउलले केही भनेनन्।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: नमस्कार श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनको कुराको साथमा उपस्थित भइसकेको छु। आज म रेभरेन्ड पास्टर ओम प्रकाश सुब्बाको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर ओम प्रकाश सुब्बा हुँ। मेरो जन्म ब्रिटिस काम भइरहँदा 2011 वैशाख 1 भएको हो। हाल ललितपुर जिल्ला लखुमा बस्छु र पाटनको नैना मण्डलीमा पास्टर सेवाकै गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। कक्षा 5 भइरह ब्रिटिस क्याम्प स्थित स्कुलमा नै पढे र कक्षा 6 काठमाडौँमा पढे। मलाई सानैदेखि परमेश्वर हुनुहुन्छ जस्तो लाग्थ्यो र परमेश्वर हामीबाट धेरै टाढा हुनुहुन्छ र म उहाँलाई कहिले पनि भेटाउन सक्दिनँ तर मेरो कुरा चाहिँ सुन्नुहुन्छ जस्तो लाग्थ्यो। ठुलो हुँदै गएपछि र अरूहरूले विभिन्न धर्म कर्म गरेको देख्दा फेरि मलाई यस्तो लाग्थ्यो, होइन यसरी गरेर पनि परमेश्वर खुसी हुनुहुन्छ र मेरो विषय ज्ञान भएको कारण पछि परमेश्वरमा पनि विश्वास लाग्न थाल्यो। म कक्षा 9 पढ्दा 2 शिक्षकहरू मेरो नजिक हुनुभएको थियो। एकजना गणितको शिक्षक जो कम्युनिस्ट र कम्युनिजमको बारेमा धेरै सिकाउनु हुन्थ्यो भने अर्को शिक्षक चाहिँ अङ्ग्रेजी पढाउनु हुन्थ्यो। उहाँ चाहिँ समाजबाट वाक्पदिक भइ र प्रकृतिवादी हुनुहुन्थ्यो। अङ्ग्रेजीमा कविता पत्नी र त्यसमा प्रकृति नै ईश्वर हो भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो। मैले पनि एउटा कविता पढे त चाहिँ मृत्युले सबैलाई सम्मान व्यवहार गर्छ भन्ने थियो। यो कविता पढेर जीवन न्यास्रो लाग्यो। वास्तवमा जीवन के हो, मृत्यु भनेको के हो र जीवन मरेपछि कहाँ जान्छ होला, म चाहिँ कहाँ जाने होला, यसले सबै जीवनको अध्ययारो पक्ष मात्र बतायो। यसैले मैले जीवनको बारेमा खोजी गर्न थाले। मैले धेरै पुस्तकहरू अध्ययन गरे तर त्यसको ठिक उत्तर पाउन सकिनँ। मेरो आफ्नै धर्म हिन्दूमा पनि पाउन सकिनँ। 10 पढ्दा MS राणा दाजुसँग भेट भयो। उहाँ रिटायर्ड भएको ब्रिटिस आर्मी र क्रिस्चियन हुनुहुन्थ्यो। उहाँको पछि नै भए पनि SLC गर्ने इच्छा थियो। म गणितमा पोख्त भएको कारण मसँग उहाँ हिसाब सिक्नको लागि आउनुभयो। हिसाब सिकेर सकिन साथै मलाई उहाँले परमेश्वरको बारेमा बताउनुहुन्थ्यो। परमेश्वरले स्वर्ग पृथ्वी आकाश चन्द्र सूर्य मानिस जनावर सबै सृष्टि गर्नुभएको हो तर म चाहिँ विज्ञानको विद्यार्थी भएको कारणले त्यस्तो आवादारी कुरा के गरे होला जस्तो लाग्थ्यो। यो सबै सृष्टि त एटमबाट बनेको हो र यो कसैले नाश गर्न सक्दैन र सृष्टि पनि गर्न सक्दैन, यो आफै बनेको हो, यो एटमै एटमबाट बनेर बनेको हो। म उहाँलाई चित्त नदुख्ने तरिकाले प्रतिक्रिया दिन्थे। यसै धेरै दिन भएपछि मैले उहाँलाई भने अब यस्तो कुरा मलाई नबताउनुहोस्, बरु यदि तपाईँसँग कुनै पुस्तक भएमा मलाई दिनु। उहाँले मलाई नयाँ कुराको पुस्तक पुरानो बाइबल दिनुभयो। छुट्टीको समयमा थियो, सबै पढे। पढ्दै जाँदा मलाई रस लाग्यो र योना 11:25-26 येशूले भन्नुभयो, पुनरुत्थान जीवन म नै हो, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। यी पदहरूले मेरो हृदयभित्रको प्रश्नको उत्तर सबै दियो। त्यसपछि मैले परमेश्वरसँग प्रार्थना गरेँ। मलाई प्रार्थना गर्न पनि आउँदैन थियो र अहिले जस्तो चार आत्मिक नियमहरू केही पनि थिएन। मैले मनमाने पनि यदि तपाईँ साँचो परमेश्वर हुनुहुन्छ भने अझै म तपाईँलाई प्रष्ट रूपमा जित्न सकु। वास्तवमा म रोगबाट सँगैमा वा परमेश्वरको आश्चर्य कर्म देखेर उहाँलाई विश्वास गरेको होइन कि मेरो सानैदेखि मैले खोजेको कुरासँग मेल खाएर विश्वास गरेको हुँ। एक दिन MS राणा दाजुले उहाँको घरमा घरेलुसँग त्यहाँ बोलाउनु भयो र म गएँ। कृष्ण मुक्तिदाता हुन् उनी हुन् मित्र पापीको यो गीत सुन्दा मलाई रमाइलो लाग्यो। राति सुधा पनि त्यो गीत गुनगुनाउँदै सुते अनि मलाई लाग्यो ओहो परमेश्वर त पापीहरूको मित्र हुनुहुँदो रहेछ, कि म साँच्चै नै पापी हो र जस्तो पनि लाग्यो। फेरि होइन, मेरो जीवनमा मैले धेरै पाप र सकारात्मक कामहरू गरेको छु, त्यो भन्दा ठुलो कुरा चाहिँ परमेश्वर छैन जस्तो पनि लागेको थियो र धेरै चोटि मैले इन्कार पनि गरेको थिएँ। अनि मैले पनि प्रभु मलाई माफ गर्नुहोस्, मेरो जीवनमा तपाईँ आउनुहोस् र बास गर्नुहोस्। त्यसपछि मलाई अरू ठाउँमा जान छोरीहरू सङ्गति कता छ जान इच्छा लाग्यो। जहाँ सङ्गति हुन्थ्यो त्यही हिँडेर भए पनि जाने गरे, किनकि मलाई रस लागेको थियो। राति राति पनि म जान थाले, मलाई खाना पिना र बोकेको केही मतलब हुँदैन थियो। त्यो बेलामा हामी ललितपुरको हिमाडोलमा बस्थ्यौँ, त्यहाँबाट डिटी घण्टा काठमाडौँको ज्ञानेश्वरसम्म हिँडेर जान्थे। मलाई परमेश्वरमा पुरा विश्वास लाग्यो। त्यसपछि म आफैले बप्तिस्मा लिन्छु भने र 1973 डिसेम्बरमा पिता र पुत्र र पवित्र आत्माको नाममा पानीको बप्तिस्मा पनि लिएँ। बप्तिस्मा लिएर घरमा आए, आमाले थाहा पाउनु भयो र भन्नुभयो त पानीमा डुबेर आइस र क्रिस्टियन भइस होइन। मैले भने ऊ आमा मैले बप्तिस्मा लिएँ। त्यसपछि फेरि थप्नुभयो तैँले आफ्नो धर्म छोडिस् त एउटै छोरो थिइस् र मरेपछि दाखा बत्ती लिन्छ भन्ने सोचेको थियौँ त हाम्रो लागि मरिस हामीसँग बस्नु पर्दैन। अरू परिवारले पनि त्यसरी नै समर्थन जनाए। यो घरमा बस्ने अवस्था भएन। रातिको 11 बजेतिर पानी पनि परिरहेको थियो। म घरबाट लुगा कपडा बोकेर निस्किए। एकजना साथी जसले मसँग भर्खरै परमेश्वरलाई विश्वास गरेको थियो उनीको कोठामा गए र बस्न थाले। त्यसपछि म कहाँ जाने र के गर्ने पनि सोच्नमा परे। त्यही समयपछि मेरो आमा साह्रो बिरामी हुनुभयो। आमाले अस्पतालमा बोलाउनु भयो। आमा मृत्यु यात्रा नजिकमा हुनुहुन्थ्यो। मैले उहाँलाई पनि आमा तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, तपाईँको सबै पापले क्षमा गर्नुहुन्छ र तपाईँ अहिले नै मर्नु भए पनि स्वर्ग जानुहुन्छ। अरू हृदय कसैले भन्थे राम राम भन्नुहोस्, कसैले नारायण नारायण तर म चाहिँ भन्थे होइन तपाईँले यीशु ख्रीष्टलाई ग्रहण गर्नुहोस् र उहाँले मर्ने एक दिन अघि परमेश्वरलाई ग्रहण गर्नुभयो। जब आमाको मृत्यु भयो त्यसपछि हाम्रो परिवार लथालिङ्गा भयो। मैले पहिलेका भन्दा अझ कष्टकर दुःख भयो। आमाको मृत्यु पछि बाजेको पनि 3 महिनापछि मृत्यु भयो। बुबा पनि एक प्रकारले पागल जस्तै हुनुभयो। घरबाट निस्केर हिँडी कता कता जानुभयो। थाहा भएन म कसरी पत्नी होला। मेरो आइएससीको अन्तिम सेमिस्टर आउन लागेको थियो। त्यो समयमा म काठमाडौँको लैनचौरमा बस्थे। पैसा थिएन, क्याम्पसमा फिस नतिरेकोमा जाँच दिन नपाउने थियो। राम्ररी खाना नखाएको पनि 3 दिन भइसकेको थियो। राति 10 बजेसम्म जाँचको लागि र बाइबल पनि पढे र मैले बाइबलमा मते 7:7 कति भेटे माग र तिमी दिनेछ, खोज तिमी भेटाउनेछ, डक्टरको तिमीले उभारिनेछ। त्यो वचन पढ्दा परमेश्वरले ठट्टा गरे जस्तो लाग्यो अनि मैले दिदी परमेश्वरलाई पनि प्रभु तपाईँले के भन्नुभएको, के तपाईँलाई मैले माग्नु पर्छ र मेरो यो अवस्था तपाईँलाई थाहा छैन र मैले तपाईँलाई पाएर पनि यसरी बोकबोकै बस्नुपर्ने, यो दुःखको जीवन जिउनुपर्ने, यसरी प्रार्थना गरेर सुते। भोलिपल्ट क्याम्पसबाट फर्कदै थिएँ। एकजना विश्वासी दाईलाई भेटाए र बाटोमा कफ गर्दै आयौँ र छुट्टिने बेलामा उहाँले मलाई भन्नुभयो भाइ मसँग परमेश्वर बोल्नुभयो, तपाईँलाई केही कुरा खाँचो छ जस्तो लाग्छ भनेर 10 रुपियाँ मेरो हातमा लगाइदिनु भयो। त्यो समयमा 10 रुपियाँले 3 छाक जति खाना खान पुग्थ्यो। मैले भने मलाई चाहिँदैन। फेरि उहाँले थप्नुभयो तपाईँले कुनै पर्छ नत्र मैले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको ठहर्छ। म त छक्क परे अनि मलाई लाग्यो परमेश्वर त मानिससँग बोल्नु हुँदो रहेछ। त्यो मेरो जीवनको पहिलो घटना थियो। 10 रुपियाँ पनि सकियो। आइल्यान्ड दिदीको घरमा गरिबी सङ्गति थियो। म सङ्गतिमा गएँ। मेरो रुमाल सङ्गति कोठामा छोडिएछ। त्यो रुमाल सम्झे र म रुमाल लिनको लागि गएँ। एकजना दाजुले रुमाल नै दिनुभयो। रुमालमा 300 रुपियाँ पैसा थियो अनि मैले दाजुलाई भने दाजु तपाईँको पैसा मेरो रुमालमा झुकिएर आएछ, लिनुहोस्। उहाँले भन्नुभयो हिजो राति म प्रार्थना गर्दा मलाई तपाईँको अनुहार देखाउनु भयो, तपाईँलाई 300 रुपियाँको एकदमै आवश्यकता छ भनेर तपाईँलाई मैले दिएको हो, यो तपाईँले नै लिनै पर्छ। मैले पैसा लिएँ र मेरो क्याम्पसको बिल र कोठाको भाडा तिरे। परमेश्वरलाई मेरो हृदय देखि नै धन्यवाद दिएँ। हालेलुया। 1 महिनासम्म 300 रुपियाँले पुग्यो। त्यसपछि त छैन। ज्ञानेश्वरसम्म म हिँडेर सङ्गति जाने गर्थे। सदा चाहिँ म सङ्गति सिधाएर कोठा फर्किँदै थिएँ। मैले आइल्यान्ड दिदीलाई भेटेँ र उहाँले भन्नुभयो भाइ मेरो अफिसमा तपाईँको एउटा पत्र आएको छ, आएर लैजानुहोस्। म गएँ र पत्र लिएँ। त्यहाँभित्र एउटा कागजमा भजन सङ्ग्रह 138:8 पद थियो र 300 रुपियाँ पैसा थियो तर पठाउनेको नाउँ थिएन। कसले पठाएको हो अक्षर हेरे पत्ते लागेन, के नाउँ गल्ती भयो भनेर फेरि हेरे, नाउँ पनि मेरै छ। परमेश्वरलाई धन्यवाद दिएर त्यो पैसाले मेरो मैले क्याम्पसको फिस र कोठाको भाडा फेरि तिरे। मेरो इन्जिनियर क्याम्पसमा जाने ठुलो इच्छा थियो। त्यस समयमा म पुल्चोकको पार्कमा प्रार्थना गर्नको लागि पनि प्रार्थनामा परमेश्वर मसँग बोल्नुभयो। चाहिँ मेरो निम्ति अलग गरिएको व्यक्ति होस्, मेरो निम्ति एकदमै बहुमूल्य छ र तेरो देशको लागि, मानिसको लागि र घरको लागि अलग गरिएको छ। तैँले तिनीहरूलाई बचाउनु पर्छ। मलाई लाग्थ्यो म केही पनि होइन, एक साधारण व्यक्ति हुँ, तर परमेश्वरले के भनिरहनु भएको छ बुझ्न गाह्रो भयो। त्यसपछि मैले परमेश्वरलाई भने, हुन्छ प्रभु, म तयार छु, तर मलाई थाहा छैन त्यो बेलामा संस्था तालिम केही पनि थिएन। त्यसै समयमा साथीले मलाई एनबिसीमा सुसमाचार सुनाउने काममा लगाइदिनु भयो र मैले 2 वर्ष सेवा गरेँ। केही समयपछि ज्ञानेश्वरको एल्डर र डिकनहरूले प्रार्थना गरिरहनु भएको बेलामा मलाई देखाउनु भयो र मलाई सेवाकाय गर्नको लागि प्रस्ताव गर्नुभयो र मैले 1 वर्ष पास्टर मुनि भएर प्रचारकको रूपमा ज्ञानेश्वर मण्डलीमा सेवाकाय गरे। त्यो समयमा धेरै उद्देश्य विहीन गाजा स्वदेश खाने भाइ बहिनीहरूलाई सुसमाचार सुनाएर प्रभु ल्याउन सफल भएका थिए। त्यसपछि मसँग परमेश्वर बोल्नुभयो, त टिकापुर भन्ने ठाउँमा जा। टिकापुर मलाई थाहा छैन, पास्टर डुबर कार्थक भारतको रक्सुलमा बाइबल स्कुलमा पढाउनको लागि जानुभएको थियो। मैले उहाँलाई टिकापुर जाने जानकारी गरेँ र मसँग एउटा साइकल थियो, त्यो बेचेर हिँडे। त्यस समयमा अहिलेको जस्तो त्यो गाडीको सुविधा थिएन, भारत हुँदै जानु पर्दथ्यो। नचिनेको ठाउँ भएको कारण मलाई त्यस ठाउँमा पुग्न धेरै गाह्रो भयो, तर पनि परमेश्वरले मलाई मार्ग निर्देशन गर्नुभयो र म त्यस ठाउँमा पुग्न सफल भएँ। र म टिकापुरमा पुगे, त्यहाँका मानिसहरू खुसी भए, किनकि त्यहाँका स्कुलमा गणित र विज्ञानका शिक्षकको आवश्यकता रहेछ। स्कुलमा जाँदा पढाउन मैले काठमाडौँमा एनसीएफको सम्मेलनमा भेटेको भाइ परशुराम महतोलाई भेटे, खुसी लाग्यो। केही समयपछि फेरि मेरी र थोमस वर्गिस भारतीय मिसनरीहरूलाई पनि भेटे। यसरी विश्वासीहरूलाई भेट्दा मलाई अझ धेरै खुसी लाग्यो। मैले 3 वर्ष स्कुलमा पढाउँदै र विद्यार्थी र अभिभावकहरूलाई पनि परमेश्वरको सुसमाचार सुनाउँदै टिकापुरमा बसे। शनिबार शनिबार हालको कर्णालीको पुलतिर ठुलो बजारमा गएर गिटार बजाई सुसमाचार सुनाउने काम गरे। यो देखेर त्यहाँका स्थानीयहरूले मलाई चौकीमा रिपोर्ट गरे। त्यो रिपोर्ट अञ्चलधीश र गृह मन्त्रालयसम्म पुग्यो। त्यसपछि यो ठाउँमा मेरो समय सिद्धिए जस्तो लागेर मैले छुट्ने विचार गरे, तर त्यहाँ टिकापुरका विकास समिति गृह मन्त्री खड्ग बहादुर सिंहले भन्नुभयो, तपाईँ नजानुहोस् सर, हाम्रो नानीहरूलाई पढाइदिनुहोस् र तपाईँलाई हामीहरूले बस्नको लागि जग्गा पनि उपलब्ध गराइदिन्छौँ। परमेश्वरले मलाई दर्शनमा देखाइसक्नु भएको थियो, म काठमाडौँमा नै गएर सेवा गर्नुपर्छ भनेर। त्यसपछि म 1976 सालमा काठमाडौँमा आएँ। डाक्टर रमेश खत्री, पास्टर पिटर राजन, डाक्टर एडुल रङ्गङ र म मिली हामीहरूले सङ्गति सुरु गर्यौँ। त्यसै समयमा मण्डलीमा सिडिओ बाट अवरोध आयो। हामीहरूले परमेश्वरसँग उपवासका साथ प्रार्थना गर्यौँ। विश्वासीहरू थपिँदै 100 जना जति भयो। हामीहरूलाई मण्डली चाहिने भयो र ज्ञानेश्वर मण्डलीमा हामीले प्रस्ताव राख्यौँ र मण्डली सुरु गर्यौँ। डाक्टर एडुल रङ्गङ दाइले फिलिपिन्सबाट क्याम्पस घुसित फर क्राइस्टको तालिम सिद्धाएर आउनुभएको थियो। उहाँले मलाई चारात्मक नियम पढेर सुनाउनु भयो। मलाई एकदमै रमाइलो लाग्यो र त्यसभित्र भएको रणनीति मलाई मन पर्यो। त्यसपछि उहाँले म लगायत अरू साथी हरूलाई पनि एलटीआई तालिम दिनुभयो। केही समयपछि म भारतको बेङ्गलोरमा 9 महिनाको तालिम लिन गएँ र 1981मा म नेपाल क्याम्पस क्रिस्टियन फर क्राइस्टको कर्मचारी भएर सेवा गर्न थाले। 1981मा शान्ति रूपाचार्यसँग ज्ञानेश्वर मण्डलीमा मेरो पवित्र विवाह भयो। मेरो विवाहमा नेपालका प्राय सबै पास्टरहरूको उपस्थिति थियो, कारण एनसीएफको सम्मेलन सोही मण्डलीमा विवाहको अघिल्लो दिनसम्म भएको थियो। 1983 अगस्तमा डाक्टर रङ्गोङ, डाक्टर निकुन्द तामाङ, चार्ल्स एमएनडी र मलाई धर्म प्रचार र धर्म परिवर्तन गराएको आरोपमा 6 वर्ष जेल तोकिदियो। उकिलले हामीहरूलाई भाग्ने सल्लाह दिनुभयो। म भाइको अरूहरू सबैजना आफ्नो घर जानुभयो, तर म चाहिँ कहाँ जाने। त्यसपछि पास्टर अबुहरूले तपाईँ पढ्नको लागि फिलिपिन्स जानुहोस् भन्ने सल्लाह दिनुभयो। म शरणार्थी भएर जाने क्रममा फिलिपिन्समा गएँ। घर परिवारहरूलाई छोडेर गएको थिएँ। मलाई पीडा त थियो। 1 वर्षपछि म बिदाको समयमा नेपाल फर्किए, सिधै आएँ। प्रहरीले पक्राउने डरले भारत हुँदै आएँ। त्यो समयमा नेपालमा काङ्ग्रेस र कम्युनिस्टको आन्दोलन भइरहेको थियो। सबै सडकभरि झन्डै झन्डा थियो। यही समयले टाङमा एउटा सम्मेलन भइरहेको थियो। म नेपाल आएको थाहा पाएपछि मलाई त्यो सम्मेलनमा वचन दिनको लागि प्रस्ताव आयो र म त्यस सम्मेलनमा सहभागी भए। 1 हप्ता बसेर म काठमाडौँमा आएँ। काठमाडौँमा आएको भोलिपल्ट बिहान म 7 बजेको रेडियो समाचार सुनिरहेको थिएँ। नेपालमा राजाले शाही घोषणा गर्नुभयो, सबै जेलबन्दीमा भएका क्रिस्चियन र रणनीतिमा पक्का परेकालाई छुटकारा गरिएको छ। त्यसपछि मात्र मलाई बल्ल म एक स्वतन्त्र नेपाली नागरिक भएको महसुस गरे। त्यसपछि म काठमाडौँको विमानस्थलबाट नै भएर फिलिपिन्स फेरि आफ्नो पढाइको सिलसिलामा फर्के। 3 वर्षको पढाइ सकेपछि नेपाल फर्के। त्यस बेला म नेपाल क्याम्पस क्राइस्टमा सेवा गरिरहेको थिएँ। क्याम्पसका विद्यार्थीहरूलाई मात्र प्रायसु समाचार सुनाउने भएकोले मलाई अलिक पहिलादेखि नै चित्त बुझिरहेको थिएन। त्यसपछि गाउँ गाउँमा पनि पास्टरहरूलाई तालिम दिएर त्यो समाचार सुनाउनुपर्छ भने हामी सबैको सल्लाहबाट 3 महिना तालिम सुरु गर्यौं। 2011 सालदेखि एनसीएफको अध्यक्ष काम गरे। 1973 देखि 2000 सम्म नेपाल क्याम्पस कुशल फर क्राइस्टमा एसिस्टेन्ट डाइरेक्टर र 2001 देखि 13 सालसम्म नेसनल डाइरेक्टर भएर सेवाकारी गरे र हालमा नेपाल क्याम्पस कुशल क्राइस्टबाट अवकाश भएर सल्लाहकार र सहयोगी स्टाफको रूपमा र मण्डलीमा सेवाकारी गरिरहेको छु। हजुरसँग 23 अध्याय मेरो जीवनमा भएको घटनासँग मेल खाने पत्नी परमेश्वर सधैँ मेरो असल गोठालो भन्नुभयो। मलाई केही कुराको खाँचो भएन, मलाई शरममा परिन, मेरो खाँचो अभाव उहाँले सबै कुरा गरिदिनु भयो। यो उहाँको कृपा र अनुग्रहको बदलामा म उहाँलाई नै के दिन सक्छु र मैले उहाँलाई के करार बाँधेको छु भने मेरो खुट्टा बलियो भइन्जे र स्वास्थ्य राम्रो भइन्जेसम्म म थकित नभए भएर बस्ने छैन। नेपालको ठाउँ ठाउँमा गएर उनी परमेश्वर जसले मलाई माया गर्नुहुने प्रभु श्री कृष्णको सेवा गर्नेछु। मेरो श्रीमती शान्ति सुब्बा उहाँ स्टाफ नर्स भई सेवाकारी गरिरहनु भएको थियो। उहाँ पनि मेरो सेवाकारीमा 1992 नेपाल क्याम्पस कुशल फर क्राइस्ट र मण्डलीको सेवामा सेवारत हुनुहुन्छ। मेरो सेवाकारीमा म सँगै साथ दिइरहनु भएको छ। परमेश्वरले मेरो घर परिवारमा र सेवाकारीमा धेरै पनि धेरै आशिषहरू दिइरहनु भएको छ। मेरो ठुलो छोरी ज्वाइँ र माहिली छोरी ज्वाइँहरू अमेरिकामा छन् भने कान्छी छोरी मेरो साथमा पढ्दै छिन्। परमेश्वर प्रभु मेरो जीवनमा एक असल गोठालो भएर मेरो सबै गाह्रो खाँचो र अभावमा पूरा गरिदिनु भयो। यी कुराहरू सम्झँदा प्रभु यीशुलाई धन्यवाद नदिइरहन सक्दिनँ कि उहाँको अनुग्रह मेरो जीवनमा प्रशस्त छ। त्यो परमप्रभु परमेश्वर मेरो यीशु ख्रीष्टलाई मेरो हृदयदेखि नै सधैँ धन्यवाद दिन चाहन्छु। मेरो परमेश्वर प्रभु यीशुको महिमा होस्।

अवस्त श्रोता आज मेरो निर्धारित समय सकेको छ। यी तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषित बनाउन आफ्नो जीवनको वही जीवन कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908136608590813 छ। इमेल एड्रेस हो raimartha@gmail.com। फेसबुक हो मार्था राई जीमेल।

पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस्पाइनका साथै नेपालका 13 भन्दा बढी रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी संसारको सबै थोकभन्दा सर्वश्रेष्ठ ईश्वर हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, हामी धेरै पटक संसारका थोकहरू जसले हामीलाई जीवन जिउन सहज बनाउँदछन् ती कुराहरूलाई सर्वस्व ठान्दछौ, जस्तै ज्ञान, बुद्धि, विवेक, धन, सम्पत्ति, इज्जत, मान सम्मान आदि। तर आजको वचनले भन्दछ, संसारको सबै थोक ईश्वर हुनुहुन्छ। आउनु श्रोता, ईश्वर कसरी सर्वश्रेष्ठ हुनुहुन्छ र संसारका भौतिक तथा बुद्धि, विवेक, ज्ञान र समझ मानिसको लागि के साँच्चै आवश्यक छन् त? यिनै विविध विषयवस्तुको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई व्यवस्थित रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता वृन्दमा फेरि पनि म प्रभुजन साईको हार्दिक नमस्कार तथा जयमसी गर्न चाहदछु। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमले तपाईँ हामीलाई साँच्चै नै लाभ गर्छ, साँच्चै नै यसले हामीलाई विशेष महत्वको कुरा सिकाउँछ। तपाईँ हामीहरूले सधैँ संसारिक ज्ञान र बुद्धिका कुराहरू सिकिरहेका हुन्छौ, तर एउटा यस्तो पनि कुरा छ जुन ज्ञान र बुद्धि भन्दा धेरै महत्वपूर्ण छ। हामीले सोध्यौं भने हाम्रो शरीरमा सबैभन्दा महत्वपूर्ण अंग कुन होला, हाम्रो शरीरको मुख्य भाग के होला, हाम्रो जवाब हुन सक्छ दिमाग। हुन पनि यो कुरा ठिकै हो जस्तो लाग्छ। हाम्रो सम्पूर्ण शरीरलाई चलाउने दिमाग छ, बुद्धि छ, र सबैभन्दा असल र महत्वको कुरा ज्ञान हो भन्ने हामीलाई लाग्छ। तर आदरणीय श्रोता, परमेश्वरको जीवित वचन, सृष्टिकर्ता परमेश्वरले लेख्नु भएको पुस्तक बाइबल, बाइबलमा सबैभन्दा महत्वको भाग के हो त? तपाईँ र हामी यसलाई आज निहाल्नेछौ। सधैँ बाइबलले विद्वानहरूलाई चकित पारेको छ। बुद्धिमानहरूले सोचेका हुन्छन्, ज्ञानी र धनीहरूले सोचेका हुन्छन्, सबैभन्दा ठूलो र असल काम मैले गरेको छु। तर श्रोता, धेरै पटक विद्वानहरू, ज्ञानीहरू, धनीहरू बाइबलमा आएर घुँडा टेकेर रोनु परेको छ। पवित्र धर्मशास्त्र बाइबलका अगाडि पश्चातापका आँसु चुहाउनु परेको छ। यो पवित्र शास्त्र बाइबललाई धेरै मानिसले मूल्यहीन ठानेका छन्, र जब हामी बाइबल कसैलाई दिन्छौ पढ्नुहोस् भनेर र यसो एक दुई पाना पढेर एकातिर मिल्काइदिन्छन्। यो किन त भने बाइबल भनेको त्यस्तो पुस्तक हो जुन पुस्तक मानिसले लेखेको उपन्यास जस्तो होइन, यो कसैको थ्योरी होइन, यो परमधाममा विराजमान हुनुहुने सनातनका परमेश्वर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरद्वारा नै लेखिएको पुस्तक हो। र यो पुस्तकले शरीरको सबैभन्दा महत्वपूर्ण भाग के हो, यस बारे के भन्छ त? तपाईँ र हामी आज यो विषयमा हेर्नेछौ। यसको लागि मैले आज यो ठूलो बाइबल भित्र एउटा अध्याय खोलेको छु, त्यो हो हितोपदेश 4। यो अध्याय पढ्दाखेरि पनि बुद्धि नै सर्वश्रेष्ठ कुरा हो भन्ने कुरा हामी बुझ्छौ। जब हामी बाइबल पढ्छौ, बाइबलले भन्न खोजेको कुरा सहजै बुझ्न सक्दैनौ र बाइबललाई सहजै अर्थ लाउन सक्दैनौ। किन त भने बाइबल पवित्र आत्माको शक्तिद्वारा लेखेको पुस्तक भएको हुनाले बाइबल पढेर यसमा भएका कुराहरू बुझ्नलाई पवित्र आत्मा परमेश्वरको अभिषेक भएको हुनु पर्दछ, परमेश्वरको चुनावट भएको हुनु पर्दछ। परमेश्वरले तपाईँ हामीलाई विशेष प्रकारले चुन्न चाहनुहुन्छ र हामीले ज्ञान र बुद्धिमा घमण्ड गर्यौं, धन र इज्जतमा घमण्ड गर्यौं, जात र धर्ममा घमण्ड गर्यौं भने पवित्र आत्मा सृष्टिकर्ता परमेश्वरले हामीलाई स्वीकार्नुहुन्न, चुन्नुहुन्न। आफूले आफूलाई होच्याउनु पर्छ भन्ने सिद्धान्त प्रभु येशू ख्रीष्टले सिकाएर जानु भएको छ। तिमीहरू आफूले आफैलाई होच्याऊ, आफू भन्दा अरूलाई उच्च पार, तिमीहरूलाई म मेरो समयमा उचाल्नेछु, परमेश्वर येशू ख्रीष्टको भनाई यस्तो थियो। तर श्रोता, हामी अहिले संसारमा सबैले आफूले आफैलाई नै उचाल्दै आफूले आफैलाई नै सबैभन्दा उत्तम बनाउने प्रयासमा लागेका हुन्छौं। तर परमेश्वरको जीवित वचन बाइबल हामीले जति घमण्ड गरे पनि, हामी जति ज्ञानी भए पनि पवित्र आत्माको अभिषेक नहुन्जेल हामीले बुझ्न सक्दैनौ। यो अध्याय पढ्दा पनि हामीले ज्ञान बुद्धि नै ठूलो भन्ने कुरा बुझेका हुन्छौ, तर त्यस मध्येको एउटा पदलाई आज म लिनेछु जसमा ज्ञान बुद्धि र दिमाग भन्दा पनि शरीरमा ठूलो कुरा र महत्वको भाग के हो त हामी जान्नेछौ। यो अध्याय 4 यसरी भनिएको छ, म यहाँहरूका लागि पाठ गर्न गइरहेको छु। हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्थी सुन, यसमा ध्यान देऊ र समशक्ति प्राप्त गर, किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु। यसै कारण मेरो अर्थीलाई नत्याग। जब म आफ्ना बुबाको घरमा एक ठिटो थिएँ, उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, तेरो पुरा हृदयले मेरो वचन पक्रिराख, मेरा आज्ञाहरू पालन गर र त जिउनेछस्। बुद्धि प्राप्त गर, समशक्ति प्राप्त गर, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। बुद्धिलाई नत्याग र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर र त्यसले त माथि हेरचाह गर्नेछ। बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर। तसँग भएका सबै कुराले मूल्य चुकाउनु परे तापनि समशक्ति प्राप्त गर। त्यसलाई कदर गर र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई अगाल र त्यसले तँलाई आदर दिनेछ। त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ र महिमाको श्रीपेज प्रदान गर्नेछ। सुन, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर, तेरो जीवन दीर्घायु हुनेछ। म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्याउँछु। तँ हिँड्दा तेरा पाइलाहरू अड्किने छैनन्, तँ दगुर्दा लडबरिने छैनस्। अर्तीलाई समातिराख, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर, किनभने त्यो तेरो जीवन हो। दुष्टको मार्गमा खुट्टा नहाल अथवा दुष्ट मानिसको चालमा नहिँड, त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख, त्यसलाई तर्केर आफ्नै बाटो लाग, किनभने दुष्टहरू खराब काम नगरुन्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुन्जेल तिनीहरूलाई निद्रै लाग्दैन। दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल प्रभातको प्रथम चमक जस्तै हो, त्यो मध्य दिन नहुन्जेल झन झन चहकिलो हुँदै जान्छ। तर दुष्टको चाल चाहिँ घोर अन्धकार जस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्। हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन, ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड, किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढै रहोस्, तेरो आँखाले तेरो अघि सिधा हेरोस्,
2: तेरो अघिल्तिर सोझै एक टक लगाएर हेरोस्, तैले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर।
1: आदरणीय श्रोता, यो परमेश्वरको जीवित वचन पाठ गरे। परमेश्वरको वचन अति मिठो छ। हामीले एक एक गरेर हेर्ने हो भने हरेक अध्याय हरेक वचन अति आशिषमय हुन्छ। तर यसमा भन्न खोजेको मुख्य कुरा के हो र हाम्रो जिन्दगी भरि हाम्रो जीवनमा सबैभन्दा मुख्य कुरा के हो, यो कुरा हामीले बुझ्नु पर्दछ। आज संसारमा मानिसहरूले आफ्नो कम्पिटिसनमा चन्द्रमा समेत पुगे, अझै विभिन्न अन्य ग्रहहरूमा पुग्ने प्रयत्नमा छन्। यो सबैभन्दा उत्तम उपलब्धि के हो र त सबैभन्दा उत्कृष्ट उपलब्धि चन्द्रमामा जानु हो कि अन्तरिक्षमा जानु हो कि मंगल ग्रहमा पुग्नु हो कि बृहस्पतिमा पुग्नु हो कि धरतीमै असल गर्नु हो कि के होला? हाम्रा विभिन्न व्यक्तिगत कुराहरू छन्। कसैले भन्छन् सबैभन्दा उत्तम आमा बुवाको सेवा गर्नु हो, कसैले भन्छन् सबैभन्दा उत्तम कुरा आफ्नो साथीभाइलाई सेवा गर्नु हो भन्छन्, कतिपयले भन्छन् सबैभन्दा उत्तम कुरा धरतीमा भएका सबै ज्ञान बुद्धि सिक्नु हो भन्छन्, कसैले भन्लान् सबैभन्दा उत्तम कुरा दुखी गरीब असहायलाई दिनु हो भन्छन्, कसैले उत्तम कुरा अरूलाई शिक्षा दिनु हो भन्छन्। विभिन्न प्रकारका भनाइ छन्, तर पवित्र धर्मशास्त्र बाइबलले सबैभन्दा उत्तम कुरा के हो यो कुरा चाहिँ यो भन्छ कि सारा संसार हात पारेर आफैले गुमाइस भने त्यसबाट के लाभ? यसको मतलब हामीले सबै संसार कमायौं, ग्रह उपग्रहमा पनि पुग्यौं, साथीहरूलाई पनि सन्तुष्ट दियौं, आमा बुवालाई पनि एकदमै सेवा गर्यौं, दुखी गरीबहरूलाई पनि भएको सबै सम्पत्ति बाँडिदिउँ, हामीले शिक्षाको क्षेत्रमा पनि ठूलो लगानी लगायौं र असहाय विधवा टुरा अभाव समस्यामा परेकालाई पनि धेरै सहायता गर्यौं, हजारौं हजार मानिसहरूलाई हामीले शिक्षा दियौं। विभिन्न यस्ता कुराहरू हामीले आफ्नो धन सम्पत्ति खर्च गरेर ज्ञान बुद्धि खर्च गरेर दियौं र अन्तमा हामी मरेर यो धरती छोडेर जाँदा अनन्त अनन्तसम्म नरकमा पुग्यौं भने के काम भन्न खोजेको हो यो पवित्र शास्त्र बाइबलले? यो धरतीमा हुँदासम्म यो क्षणिक जीवनमा हामीले असल असल काम गर्यौं, त्यो असल काम गर्दा गर्दै पनि धर्म कर्म गर्दा गर्दै पनि हामी यो धरती छोडेर जाँदा हाम्रो आत्माले पुण्य पाएन भने, हाम्रो आत्मा अनन्त अनन्तसम्म स्वर्गीय राज्यमा पुगेन भने यो धरतीमा सेवा सत्कार दान धर्म गरेको के काम के लाभ भन्न खोजेको यो शास्त्र बाइबलले? यो बाइबलका हरेक वाणी परमपिता परमेश्वरले लेख्नु भएको हो, परमपिता परमेश्वरले हामीहरूको निम्ति पठाउनु भएको। त्यसैले परमेश्वरले तपाईँ र हामीले सबैभन्दा उत्तम ठानेको कुरा भन्दा अझै सयौं गुणा अगाडि फटको मारेर संसार हात पारेर आफैलाई गुमाइस भने के काम भन्नुभएको, अथवा यो धरतीमा हुँदासम्म नाम इज्जत मान धन ज्ञान बुद्धि सबै कमाइस, लास्टमा मरिसकेपछि तेरो आत्माले अनन्त अनन्तसम्म नरकमा जल्नु पर्यो भने के काम भन्न खोजेको हो? आदरणीय श्रोता, यो कुरा तपाईँलाई कस्तो लाग्छ? यो धरतीमा दान दक्षिणा गर्यौं, विभिन्न प्रकारको धर्म कर्महरू गर्यौं, विभिन्न प्रकारका सेवाका कामहरू गर्यौं, तर मरिसकेपछि हाम्रो आत्माले उद्धार पाएन, मुक्ति पाएन भने के काम त्यो दान दक्षिणा धर्म कर्म गरेको? यो कुरा मलाई अति स्वाभाविक लाग्छ। यहाँहरूलाई कस्तो लाग्छ आफ्नो मनमा हजुरले कल्पना गर्नुहोस् र आफ्ना जन्मदाता परम धाममा हुनुहुने परमेश्वर बुवालाई सोध्नुहोस्। श्रोता, यो कुराहरू अहिले विश्वका विद्वानहरू र बुद्धिजीवी वर्गले सही ठानेका छन्। संसारमा हामीले जति धर्म कर्म र दान दक्षिणा गरे पनि अन्त्यमा हामीले मुक्ति पाएनौ भने, हाम्रो आत्माले उद्धार र मुक्ति पाएर स्वर्गमा पुगेन भने त्यो दान धर्म गरेको के काम? बेकारको समय मात्र बर्बाद गरेका रहेछौ भन्ने यथार्थ निस्केको छ। अब त्यसो भए दान दक्षिणा धर्म कर्म गरेर मोक्ष पाइँदैन भने, उद्धार र मुक्ति पाइँदैन भने, अनन्तसम्म स्वर्गमा जान पाइँदैन भने, फेरि पनि नरकमै परिन्छ भने के गर्ने होला त स्वर्ग जानलाई? यो ठूलो प्रश्नका साथ विद्वानहरू अध्ययनमा जुटेका छन्। श्रोता, तपाईँ हामीले पनि यो कुरा गहिरो गरेर बुझ्नु पर्दछ। यो अध्यायमा हामीले सबै ज्ञान र बुद्धिका कुराहरू पढ्यौं। ज्ञान र बुद्धि नै सबैभन्दा उत्तम हो भनेर पढ्यौं। तर यहाँनिर एउटा पद दोहोर्याउन चाहन्छु, हितोपदेश 4 अध्यायको 23 पद। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। जीवनको मूल भन्नाले हामीले जीवन प्राप्त गर्ने कुरा हृदयबाट आउँछ, संसार हात पार्ने कुरा बुद्धि दिमागबाट आउँछ। अब जीवन के हो, संसार के हो, यो कुरा तपाईँ हामीले बुझ्नुपर्छ। यो व्याख्या गर्नुभन्दा पहिला, धर्मशास्त्र बाइबलबाट यो फ्रेस्ट्याउनुभन्दा पहिला, यहाँहरूका बीचमा एउटा गीत राख्दैछौ, जसले हामीहरूलाई अझै केही अर्को यथार्थ कुरा पनि बताउनेछ। त्यहाँपछि म यहाँहरूका बीचमा उपस्थित हुने नै छु।

आदरणीय श्रोता, मस्तिष्क नै मानिसहरूका क्रियाकलापको केन्द्र र निर्देशक हो भनी सामान्यतया आधुनिक कालमा मानिसहरू विचार गर्दछन्। तर बाइबलले हृदय चाहिँ केन्द्र भएको बताउँछ, त्यो सारा जीवनको मूल हो भनेर पद 23 भनेको छ। जीवन भनेको के हो? बाइबली भाषा बुझ्ने कोशिश गर्यौं भने हामीले जीवन प्राप्त गर्नु भनेको यो धरतीमा सुख शान्ति आशिषमा जिएर यो धरती छोडी जाँदा हाम्रो आत्माले मोक्ष पाएर अनन्त अनन्तसम्म स्वर्गमा पुग्नु हो। तर जीवन नपाएर संसार हात पार्नु भनेको यो संसारमा रहँदासम्म ठूल्ठूलो प्रगति गर्नु, ठूल्ठूलो राजनीतिक ओहदामा जानु, ठूल्ठूलो कार्यालयहरूका हाकिम हुनु, धन सम्पत्तिले प्रशस्त हुनु, दुखी गरीब असहाय विधवा टोरालाई धेरै सहायता गर्नु, घर नभएकाहरूलाई घर लगाइदिनु, स्कूल जान नसकेलाई स्कूल पठाइदिनु, रोगी बिमारीहरू जो पैसा नभएर मर्न लागेका छन् तिनीहरूलाई धन पैसा दिएर दबाई गर्नु, यो सबै धार्मिक कामहरू हुन् अथवा सेवा नै धर्म हो। तर यो धरतीको उपलब्धिले हामीहरू स्वर्गमा पुग्न सक्छु भन्ने कुरा भन्न सकिँदैन, जुन पवित्र धर्मशास्त्र बाइबलले प्रश्न लेखेको छ। त्यसो भए स्वर्गमा पुग्नलाई के गर्नुपर्छ त भन्ने कुरा अध्ययन गर्दा ज्ञान र बुद्धिले र दिमागले कमाएको कुरा संसारिक कुराले मुक्ति दिन सक्दैन, हृदयले विश्वास गरेको कुराले मुक्ति र उद्धार दिन सक्छ। यसको छोटकरीमा यो भन्न खोजेको हो, अथवा तपाईँ हामीले आफ्नो बुद्धि र ज्ञानले आफ्नो मस्तिष्कले यो संसारका कुराहरू सबै बुझ्यौं भने हामीले मोक्ष पाइँदैन, अथवा आफूसँग भएको सम्पूर्ण धन दौलतले दुखी गरीबलाई सेवा गर्छ त भन्ने कुरा अध्ययन गर्दा ज्ञान र बुद्धिले र दिमागले कमाएको कुरा संसारिक कुराले मुक्ति दिन सक्दैन, हृदयले विश्वास गरेको कुराले मुक्ति र उद्धार दिन सक्छ।

तिमीले कर्तिर भनेर पनि बाइबलले हामीलाई सिकाएको छ। परिवारलाई प्रेम गर्ने कुरा, परिवारको वास्ता गर्ने कुरा, परिवारको लागि जुटाउने कुरा, छिमेकमा आफ्नो छिमेकीलाई त झन् आफैलाई झैं प्रेम गर भनेर बाइबलले हामीलाई सिकाउँछ। भन्नुको अर्थ तपाईँ र मैले एउटा नेपाली नागरिकको रूपमा जुन चरित्र हामीले विकास गरेका छौ, जुन कुराहरू हामी मान्छौ, त्यही कुराहरू परमेश्वरलाई मनपर्ने कुराहरू हुन्। बाइबलले भन्छ कि सबैजनासँग मेलमिलापमा बस, भलाई गर्न नथाक, सबैको आदर गर। तर अब यहाँनिर आएर हामी एउटा नेपालीको रूपमा हामीले गर्दै आएका कुराहरूलाई हामीले कन्टिन्यू गर्ने कुरामा कहाँनिर चाहिँ सीमा छ, कहाँनिर चाहिँ हामीले फरक छुट्याउनुपर्छ। प्रभुमा जीवन जिउन थालिसकेपछि हामीले सबै कुरालाई कन्टिन्यू गर्न सक्छौ, तर केही कुराहरू छन् जुन कुरा चाहिँ अब हाम्रो आस्थाले हामीलाई गर्न दिँदैन, अथवा ती कुरा चाहिँ परमेश्वरको नजरमा ठिक छैन। ती कुराहरू चाहिँ त्यहाँनिर एउटा सीमा छ, त्यो सीमा चाहिँ हामीले के हो त कायम राख्नुपर्छ। जुन कुरा नगर्नुपर्ने कुरा छ ती कुरामा चाहिँ हामी अडिग रहेर ती कुरालाई चाहिँ हामीले नगर्नको लागि अठोट गर्न सक्नुपर्छ। त्यसको बारेमा अब यसपछि हामी कुराकानी गर्नेछौ।

कहिलेकाहीँ संस्कृतिका केही अभ्यासहरू हाम्रो विश्वाससँग मेल नखान सक्छन्। त्यस्तो बेला के गर्ने? बाइबलले झगडा गर्न हामीलाई सिकाउँदैन, तर नम्रतापूर्वक आफ्नो विश्वासमा दृढ रहन भने हामीलाई आज्ञा दिएको छ। तिमीहरूको बोली सधैँ अनुग्रहले भरिएको होस् भनेर कलसी 4:6 लेखिएको छ भने पहिलो पत्रुस 3:15 तपाईँले यसो भनेको पाउनुहुन्छ कि आफ्नो आशाको विषयमा कसैले आफ्नो आस्थाको बारेमा आशाको विषयमा कसैले तिमीलाई प्रश्न गर्छ भने नम्रता र आदरको साथमा सदैव उत्तर दिनलाई तयार हौ भनेर बाइबलले हामीलाई बताएको छ। कहिलेकाहीँ हामीले नाइ, होइन, गर्दिन पनि भन्नुपर्ने अवस्था आउँछ र त्यो होइन पनि प्रेमपूर्वक भन्न सकिन्छ। उदाहरणको लागि एउटा नेपालीको रूपमा हाम्रो संस्कृतिलाई हामीले मान्दै आएको परम्परालाई अगाडि लाँदाखेरि एउटा नेपाली नागरिकको रूपमा हामीले जसरी आफ्नो देशमा जिइरहेका छौं त्यही कुरा अगाडि लैजाँदै गर्दा कतिचोटि कति कुराहरू हाम्रो विश्वासभन्दा फरक हुन्छन्। उदाहरणको लागि तपाईँ फरक आस्थामा हुँदा मूर्ति पूजा गर्नुहुन्थ्यो, मन्दिर

0: जानुहुन्थ्यो होइन, तपाईँ अरू पनि विभिन्न धार्मिक कुरामा तपाईँ जोडिनुहुन्थ्यो भने अब यहाँनिर आएर तपाईँ ती कुराहरूसँग जोडिनु हुँदैन। कतिवटा कुरामा चाहिँ हामीले नाइ हुँदैन, अब चाहिँ म यो कुरा गर्न सक्दिनँ भनेर पनि भन्नुपर्छ, त्यहाँनिर चाहिँ सीमा हुन्छ। अब विश्वासी भएर सबै कुरा हामीले फलो गर्न मिल्ने रहेछ भनेर हाम्रो जीवन यदि प्रभुमा आएर पनि पुरानो जीवन जस्तै नै हामी बाँचिराखेका छौँ भने चाहिँ त्यहाँनिर हामीले सोच्नुपर्ने कुरा छ। तर यसको अर्थ परिवारसँगै टाढा हुनु, देशबाटै बाहिर हुनु, या म यो देशको नागरिकै होइन भन्नेसम्मको कुरा चाहिँ होइन, तर हाम्रो आस्थाका कुरा, धार्मिक कति कुराहरूमा चाहिँ हामीले आफ्नो आफ्नो विश्वासमा दृढ भएर नाइ हुँदैन, गर्दिन, होइन भन्न सक्नुपर्छ। अब परिवारसँग चाहिँ कसरी चाहिँ हामीले त्यो एउटा सन्तुलन कायम गर्न सक्छौ त, यदि तपाईँको परिवार फरक आस्थामा छ भने उहाँहरूलाई अझै धेरै तपाईँले सम्मान गर्नुहोस्, उहाँहरूको सेवा गर्नुहोस्, बिरामी हुँदा वास्ता गर्नुहोस्, घरको काममा सहायता गर्नुहोस्, उहाँहरूको जन्मदिन सम्झनुहोस्, उहाँहरूले मनाउने उहाँहरूको उत्सव, उहाँहरूको भेटघाटमा तपाईँ पनि सामेल हुनुहोस्, आफ्ना बुवा आमाका लागि प्रार्थना गर्नुहोस्, किनभने प्रेमले धेरै ढोका खोल्छ जुन बहसले कहिले पनि खोल्न सक्दैन। असल नागरिक हुनु पनि हाम्रो विश्वासको या आस्थाको एउटा भाग नै हो। बाइबलले हामीलाई भन्छ कि शासकहरूको अधीनमा बस, होइन, शासकहरूको अधिकार गर भनेर सिकाउँछ, र असल काममा समर्पित हो भनेर सिकाउँछ, इमान्दारीपूर्वक करतिर एउटा कर्तव्यनिष्ठ नागरिक हौ, भ्रष्टाचार नगर, झुटो नबोल, झुटो गवाही नदेऊ, होइन, आफ्नो काम इमान्दारीपूर्वक गर भन्ने कुराहरू बाइबलले हामीलाई सिकाउँछ। त्यस कारणले गर्दा विश्वास गर्नु भनेको हामी विदेशी हुनु होइन, तपाईँ नेपालमा हुनुहुन्छ र तपाईँले प्रभुलाई विश्वास गर्नु भएको छ भने अब तपाईँ विदेशी धर्म मानेको विदेशी व्यक्ति हुनु भएन, तपाईँ आफ्नो देशबाट अलग व्यक्ति होइन, तर अझै धेरै आफ्नो देशलाई प्रेम गर्ने, अझै धेरै इमान्दार हुने, अझै धेरै एउटा इमान्दार नागरिक हुने यात्रामा चाहिँ तपाईँ अगाडि बढ्नु पर्यो। यदि तपाईँलाई आजसम्म कसैले यो विषयमा केही प्रश्न गरेको थियो र तपाईँले यो बारेमा खुलेर कुरा गर्न सक्नु भएको थिएन भने सम्भवत अब उसो तपाईँ आफ्नो आस्थाको बारेमा र आफ्नो राष्ट्रियताको बारेमा मजाले कुरा गर्न सक्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र यदि तपाईँ विश्वासमा हुनुहुन्न र तपाईँको मनमा चाहिँ विश्वास गर्ने मानिसहरू चाहिँ विदेशी हुन्, यिनीहरूले चाहिँ आफ्नो देश, आफ्नो सबै कुरा त्यागेका हुन् भन्ने तपाईँले सोचिरहनु भएको थियो भने सम्भवत आजको कार्यक्रमले तपाईँलाई केही हदसम्म हाम्रो आस्था र हाम्रो विश्वासको बारेमा अझै गहिरिएर बुझ्न सहायता पुगेको छ भन्ने मैले विश्वास लिएको छु। हस्त प्रिय मित्र, आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ। हामी अर्को हप्ता फेरि भेट गर्ने नै छौं, तर आजको लागि भने मैले बिदा लिनुपर्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्दैछ? कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझावहरू छन्, प्रतिक्रियाहरू छन् भने तपाईँले कार्यक्रमको अन्तिममा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँ अनलाइनमा एक्टिभ हुनुहुन्छ, अनलाइन प्लेटफर्महरू चलाउनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा TWR नेपाल वुमेन अफ होप भन्ने एउटा पेजमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, अथवा TWR नेपालको पेजमा पनि मेसेज गर्न सक्नुहुन्छ। यदि तपाईँ टिकटक चलाउनुहुन्छ भने टिकटकमा पनि TWR वुमेन अफ होप भन्ने एउटा टिकटक आइडी छ, त्यहाँबाट पनि हामी आशाका कुराहरू गर्छौ, त्यहाँ पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ र त्यहाँ पनि हामीले पोस्ट गर्ने कन्टेन्टहरू, भिडियोहरू तपाईँले हेरेर आशिषित हुन सक्नुहुन्छ। हस् त, आजको लागि म ममता कार्यक्रमबाट बिदा हुन्छु। अर्को हप्ता फेरि हामी भेट्नेछौ। तपाईँलाई परमेश्वरले अनुग्रह गर्नुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह। मित्रहरू, आजको अध्यायमा हामीले पवित्र वचनबाट यसअघि नै चर्चा गरेको विषय यौन सम्बन्धी धर्मशास्त्रीय दृष्टिकोणको बाँकी अंश अन्तर्गत वेश्यावृत्तिको बारेमा छलफल गर्नेछु। हामी आजको यस विषयमा प्रवेश गर्न अगाडि परमेश्वरको ज्ञान र बुद्धिको लागि प्रार्थना। हे पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं सबै थोकको लागि, सबै कुराको लागि कि तपाईँले हामीले माग्नुभन्दा अगाडि नै तपाईँले हामीलाई ती सबै कुराहरू दिनुभएको छ। हामी जान्दछौ हामी पापी छौ, नगरका पुल प्रार्थना गर्नुहोस् र आजको यो विषय अध्ययन गर्नमा तपाईँले हामीलाई सहायता गर्नुहोस्। येशूको नाममा, आमेन। श्रोताहरू, वेश्यावृत्ति भन्नाले अर्को व्यक्तिसँग राखिने यौन सम्बन्ध, जहाँ यौन सेवा बापत सेवा दिने स्त्रीले आर्थिक रकम पाउँछ। विश्वभर नै वेश्यावृत्तिका सेवालयहरू स्वतन्त्र रूपमा खुलेका छन्। यसलाई रेड लाइट क्षेत्रको नामले पनि चिनिन्छ। विश्वका धेरै राष्ट्रहरूले वेश्यालयहरूलाई कानूनी रूपमा अनुमति दिएका छन्, जहाँ खुला रूपमा मानिसहरूले बिना हिचकिचावट खर्च गरेर यौन सम्पर्क गर्न सक्छ। भारतमा मात्र प्रत्येक वर्ष हजारौं नेपाली चेलीहरू यस सेवाको निम्ति जान्छ अनि लगिन्छ। यसको नियन्त्रणको निम्ति धेरै संस्थाहरू खुलेका छन्। हरेक नाकाहरूमा महिला अधिकार कर्मीहरूले कार्यालय खोलेर बसेका छन्। धेरै जसो नेपालीहरूलाई झुक्काएर भारतमा विभिन्न शहरमा कोठीहरूमा लगिएका छन्। यसको निकै ठूलो व्यापार नै चलेको छ। सुन मिनिस्ट्रीका अनुसार आज विश्वमा 1 करोड़ भन्दा धेरै साना नानीहरू यौन व्यवसायमा लगिएका छन्। युनाइटेड नेसनका अनुसार प्रतिवर्ष 10 लाख साना नानीहरू वेश्यावृत्तिमा प्रवेश गर्छ। आज आएर विश्वव्यापी रूपमा तेस्रो ठूलो आयस्रोतको रूपमा महिला बेचबिखन र बाल देह व्यापार रहेको छ। विलास बाग भन्ने व्यक्तिले भारतको पुणे अर्थात महाराष्ट्रमा गरेको सर्वेक्षणले वेश्यावृत्ति गर्नेहरूमध्ये 60% दलितहरू रहेको पुष्टि गरेको छ। नेपालको तथ्याङ्कम पनि यस विषयमा स्पष्ट सूचना नभएको भए पनि नेपालीहरूमध्ये पश्चिम मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रहरूबाट धेरै जसो भारतीय मुलुकमा जाने गरेको तथ्य आएको छ, जसको कारण नेपालका पश्चिमी क्षेत्रहरूमा बढ़ी एचआईभी पोजिटिभ देखा परेको छ। नेपालको सन्दर्भमा भने पनि प्राय बेचिएर गएकाहरूमध्ये धेरै जसो दलित र मंगोलियन अनुहारका देखिएका छन्। मानिसहरूको आर्थिक समस्याका कारण यस पेसामा लागेका बताए पनि यो पेसा गर्नेहरूले महिलाहरूलाई यौनका निम्ति प्रयोग गरेर त्यसबाट आर्थिक आर्जन, मनोरञ्जन र अन्य आनन्द पूरा गर्ने गरेको पाइन्छ। विदेशी पर्यटकहरूलाई आकर्षण गर्न सकिने माध्यम र भौतिक आर्जनको माध्यमको रूपमा महिलाहरू प्रयोग गरेका छन्। मित्रहरू, नेपाली महिला प्रकाशन अस्मिताका अनुसार भारतको मुम्बई, दिल्ली, कलकत्ता र पुणेमा मात्र 17,000 नेपालीहरू वेश्यावृत्तिमा संलग्न रहेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार प्रति वर्ष 10,000 नेपाली महिलाहरू भारतमा मात्र वेश्यावृत्तिको निम्ति बेचिन लगिन्छ। आज विश्वभर वेश्यावृत्तिले समाजमा विवाहको संरचनालाई चुनौती दिएको छ। हामी कहाँ एउटा जातिलाई नै उदाहरण स्वरूप लिन सकिन्छ। मध्य र सुदूरपश्चिममा रहेका यी समुदायका परिवारले यौनलाई सामान्य व्यवहारको रूपमा प्रयोग गरी आफ्नो जीविकोपार्जन गर्नुपर्ने बाध्यता भोग्दै आएका छन्। आर्थिक र सामाजिक संरचनाका कारण उनीहरूले यस पेसालाई बाध्यतापूर्वक अँगालेका छन्। हामी क्रिस्चियन भएको कारण यसलाई कसरी लिन्छौं? हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्दछ? युद्धको कारण र गाउँ छोडी शहर पसेका धेरै जसो दिदी बहिनीहरू आज रेस्टुराहरूमा के गर्दछन्? प्रजातन्त्र र लोकतन्त्रको आगमनसँगै यो पेसा अझै बढ्दै गएको छ। काठमाडौँको रेस्टुराहरूमा र सड़कहरूमा खुला रूपमा देखिने यो व्यवसाय आउने पुस्ताहरूलाई निकै ठूलो चुनौती दिएको छ। उनीहरूलाई सोद्धा यो उनीहरूको निम्ति बाध्यता भएको थाहा पाएमा हामी क्रिश्चियनहरूले कस्तो प्रतिक्रिया दिने हो? एउटा वेश्यावृत्ति गर्नेले यसैबाट आएको पैसाले गुजारा गरिरहेको पनि हुन्छ। यस्तो हाम्रो प्रतिक्रिया र भूमिका के हुने? मित्रहरू, यस विषयमा वचनको नयाँ करारमा एउटा घटना उल्लेख गरिएको छ। एउटी स्त्रीलाई वेश्यावृत्ति गरिरहेको अवस्थामा मानिसहरूले पक्रेर येशूको अघि ल्याए। उनीहरूले येशूलाई परीक्षा गर्ने मनस्थितिले त्यस स्त्रीलाई पक्रेर येशू कहाँ ल्याएका थिए। तिनीहरूले येशूलाई भने, मूसाको व्यवस्था अनुसार त यस्ता कार्य गर्नेहरूलाई ढुङ्गाले हान्नु भनी लेखेको छ। येशूले भन्नुभयो, तिमीहरू मध्ये जो निर्दोष छ त्यसैले पहिलो ढुङ्गा उठाओस् र त्यस स्त्रीलाई हानोस्। तर कसैले पनि आँट गरेन, कारण तिनीहरू कोही पनि निर्दोष र पवित्र थिएन। तब येशूले स्त्रीलाई भन्नुभयो, ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन? म पनि तिमीलाई दण्ड दिन्न। जाऊ र फेरि पाप नगर। योजना 8:1-11। यसबाट वेश्यावृत्ति पेसा गर्ने ती स्त्रीमाथि येशूले दया देखाउनु भएको स्पष्ट पाउँछ। योजना 4 अध्यायमा पनि सामरियामा वेश्यावृत्ति गर्ने स्त्रीलाई येशूले भेट्नुभयो। उनी समाजबाट घृणित भएकी थिए। येशूसँगको कुराकानीले उनको जीवनमा परिवर्तन आयो। उनले आफ्नो पेसा छोडेर आफ्नै गाउँमा येशूको सुसमाचार पुर्याउने कार्य गरे। उनको जीवनमा देखिएको आनन्द, जोश र गवाईको कारण सामरियाका प्राय सबै मानिसहरूले येशूलाई चिन्न सके। येशूले मानिसहरूलाई आत्मिक कुराहरू दिनुभयो जसले उनीहरूको जीवन बदलियो। श्रोताहरू, पक्कै पनि हामीहरूले यस्ता कार्यमा सहभागी भएका स्त्रीहरूमाथि येशूको झैं प्रेम र वास्तव गर्नु आवश्यक हुन्छ। उनीहरूमाथि न्याय गर्ने र दण्डित गर्ने कुरा भन्दा उनीहरूको आत्मिक समस्याका साथै सामाजिक समस्याहरूलाई बुझेर वास्ता गर्नु आवश्यक छ। सबै स्त्रीहरू आर्थिक कारणले मात्र नभई सामाजिक बहिष्कार र व्यवस्थाको कारण पनि बाध्यतावश वेश्यावृत्तिमा लागेका छन्। येशूले मानिसहरू जस्ता थिए त्यस्तै व्यवस्थामा ग्रहण गर्नुभयो। वेश्यावृत्तिमा लागेकाहरूप्रति पनि राम्रो हृदय, प्रेम र वास्ताले भरिएको हुनुपर्छ। हरेक सामाजिक असन्तुलन र खराबीको पछाडि धेरै कारणहरू हुन्छ। तीमध्ये आत्मिक समस्या पनि एक हो। तसर्थ मण्डलीहरूले उनीहरूलाई स्वीकार गरेर परमेश्वरतर्फ डोराउन सके सामाजिक रूपान्तरण हुनेछ। सुसमाचारमा नै त्यो शक्ति छ जुन सुसमाचार प्रेम र कृपामा गरिन्छ। वेश्यावृत्ति गर्नेहरूको साथै त्यस्ता स्त्रीहरूसँग सम्बन्ध राख्ने पुरूषहरूका निम्ति राजा सोलोमन लेख्छन्, बुद्धिले तँलाई व्यभिचारिणी र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ। त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालोतिर लैजान्छ र त्यसका बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छ। त्यस स्त्री कहाँ जानेहरू फर्केर आउने छैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेटाउँछन्। हितोपदेश 2:16। व्यभिचारिणी स्त्रीहरूदेखि टाढा बस, त्यसको घरको ढोका नजिक नजाऊ, नत्र तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ र तिमीहरूको उमेर निर्दयको हातमा पर्नेछ। विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चयन गर्नेछ र तिमीहरूको पसिनाको कमाई चाहिँ अर्कैको घरमा भरिभरा हुनेछ। जीवनको आखिरी समयमा तिमीहरू विलाप गर्नेछौ। जब तिमीहरूको मासु र छाला गलिसकेको हुनेछ तब तिमीहरूले भनेछौ, हाय, मैले अनुशासनलाई कसरी घृणा गरे र सुधार र हप्केलाई मेरो हृदयबाट लत्ताए। हितोपदेश 5:18-12। त्यसै गरी हितोपदेश 7:4-5 लेखेको छ, ए मेरो छोरो, मेरो वचनहरू पालन गर, बुद्धिलाई भन्, तिमी मेरी बहिनी हो र समशक्तिलाई चाहिँ आफ्नो परम मित्र भन, तब तिनले तिमीलाई वेश्याबाट र स्वेच्छाचारी स्वास्नीका मोहित गराउने कुराहरूदेखि बचाउनेछ। श्रोताहरू, राजा सोलोमनले भने झैं हामी परमेश्वरले दिनुभएको नैतिक शिक्षाहरूमा रहेनौं भने समय आउनेछ धेरैले पछुताएर बाँच्नु पर्नेछ। धेरैले अनैतिक यौन सम्पर्कको कारण एचआईभी जस्ता रोगहरूबाट आक्रमण भएर सामाजिक अपहेलना मात्र होइन परिवार र मण्डलीमा अपहेलित भई जिउनु परेका अनुभवहरू सुन्न सक्नेछौं। यस जीवनमा परमेश्वरले जे कुराहरू नगर्नु भन्नुभएको छ त्यसको विशेष कारण छ। यसप्रति शंका गर्नुपर्ने कुनै कारण रहन्न। आदम र हवाको पतनको इतिहास त्यहीबाट शुरू हुन्छ। धेरैचोटि व्यक्तिगत स्वतन्त्रताको नाममा धेरै युवाहरूले परमेश्वरको वचन बाहिर गएर अनैतिक यौन सम्बन्ध राख्छ र जीवनमा पछुताउँछ। श्रोताहरू अब हेरौं हस्तमैथुनको बारेमा। मैले धेरै पुस्तकहरूमा मानिसहरूका विभिन्न विचारहरू पढे। धेरैले त्यसलाई राम्रो हो र शरीरको स्वास्थ्यको निम्ति फाइदाजनक हो भनी वकालत गरे पनि त्यो छोटो समयको निम्ति सान्त्वना दिने उपाय मात्र हो। कारण हस्तमैथुन शुरूमा सामान्य रूपमा शुरू भए पनि बिस्तारै यसले मानिसलाई कल्पनातर्फ डोराउँदै लैजान्छ। यसलाई अस्थायी रूपमा मनलाई शान्त पार्ने गलत तरिकाको रूपमा मानिन्छ। तापनि यो लामो समयका निम्ति हानिकारक नै साबित हुन्छ। यसलाई मानिसलाई व्यभिचार, बलात्कार र अन्य धेरै यौन समस्याहरूमा धकेल्छ। सियो बनेर आए पनि मूसा भएर यसले विध्वस्त मार्गतर्फ लैजान्छ। यी सबै प्रकारका यौनको पापले हाम्रो ख्रिस्टीय जीवनका निम्ति के प्रभाव पार्छ त अब हेरौं। पहिले रहेको छ, यसले हाम्रो परमेश्वरप्रतिको प्रेमलाई नष्ट गर्छ। मित्रहरू, यौनमा डुबेकाहरू परमेश्वरबाट टाढा भएकाहरू जसले परमेश्वरको डर मान्दैन। परमेश्वरको डर मान्ने व्यक्तिले कसरी विवाह बाहिर यौन सम्बन्ध राख्छ? पत्नी वा पति हुँदाहुँदै कसरी अन्य व्यक्तिसँग यौन सम्पर्क गर्न सक्छ? म क्रिश्चियन हुँ भने दावी गर्दै विवाह बाहिर अवैधानिक यौन सम्बन्ध राख्छौं भने हाम्रो विवेकले हामीलाई दोष्याउनेछ। एउटा उपचार चाहिँ पश्चातापद्वारा परमेश्वरमा फर्कनु, नत्र परमेश्वरको इन्साफबाट उम्कन सक्दैन। यौनको नाममा के तपाईँले परिवार, मण्डली र समाजमा कलंक ल्याउनु भएको त छैन? वचनले भन्छ, काम वासनाले जल्नु भन्दा विवाह गर्नु असल हो। पहिलो कुरन्थी 7:9। धेरै युवाहरूले विवाह पूर्व लुकी छिपी यौन सम्पर्क गर्नको कारण पनि विवाह गर्ने कुरामा उनीहरू चासो नराख्ने गर्दछ। सोलोमन राजा यसका उदाहरण हुन्। उनका 700 राजकुमारी पत्नी र 300 उपपत्नीहरू थिए। तिनीहरूले तिनको हृदयलाई बहकाइदिए। तिनी आफ्नो पिता दाउजै सम्पूर्ण रूपले परमप्रभु आफ्नै परमेश्वरका भक्त भएन। पहिलो राजा 10:3-4। आफ्नो पति वा पत्नीप्रति इमानदार हुनेहरूको हृदय परमेश्वरबाट टाढिएको हुन्छ। परमेश्वरको सेवा गर्ने मन उसबाट हराएको हुन्छ। आमेन। मित्रहरू, यी नैतिक सवालहरूमा तपाईँको ध्यान जाओस् र वचनले भने झैं यी कुराहरूबाट तपाईँ र तपाईँको परिवारलाई टाढा राख्नुहोस् भन्दै म आज कार्यक्रमबाट बिदा लिन चाहन्छु। पुनः यही विषयमा थप प्रकाश पार्ने तपाईँहरूले पुनः अर्को कार्यक्रममा अवश्य भेट हुने नै छ। तबसम्मलाई मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

साथमा छु, मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छैन न त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु, मेरो आवाजलाई सुन।

प्रभु तपाईँको बाटो हेर्नको लागि काम गर्ने परमेश्वर अरू को छ र केवल तपाईँसँग रहनलाई पवित्र स्थानको जस

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ, मानिसहरूको मनमा खुशी र आनन्द छैन, हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आस्थाको सन्देशमा स्वागत छ। कार्यक्रम आस्थाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनु भयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 13:36-43 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब उहाँ भीडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामा बारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियाबोलस अर्थात शैतान हो, फसलको समय चाहिँ युगको अन्त हो। खेतालाहरू स्वर्गदूतहरू हुन्, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ युगको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा मानिसलाई सिकाउन येशूले सामाको एउटा दृष्टान्त दिनुभयो। दृष्टान्तमा उहाँले एकजना मानिसको बारेमा बताउनु भएको छ, जसले आफ्नो खेतमा असल बिउ अर्थात गहुँ छर्यो। मानिसहरू सुतिरहेको बेला कोही शत्रु आएर गहुँको बीचमा सामा छरेर गयो, गहुँसँगै सामा पनि उम्रेर आयो। नोकरहरूले घरको मालिकलाई यसो भनेर सोधे, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन, त्यहाँ सामा कहाँबाट आयो? मालिकले जवाफ दियो, कुनै शत्रुले त्यसो गरे होला, फसलको बेला म कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। यस दृष्टान्तबाट येशूले आफ्नो बारेमा, परमेश्वरको राज्यको बारेमा र यस संसारको अन्तको बारेमा सिकाउनु भएको छ। येशूले यस दृष्टान्तबाट हामीलाई मुख्य 4 शिक्षा सिकाउनु भएको छ। पहिलो, असल बिउ। यहाँ येशूले परमेश्वरको राज्यको बारेमा सिकाउँदा गहुँको दृष्टान्त दिनुभएको छ। गहुँलाई असल बिउ भनिएको छ। असल बिउले परमेश्वरको राज्यको सन्तानलाई देखाउँछ। परमेश्वरको राज्यका सन्तान तिनीहरू हुन् जसले येशूमाथि विश्वास गरेका छन्। येशूमाथि भएको विश्वासद्वारा मानिसले उद्धार पाउँछ, अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तर विश्वास हृदयबाट आउनु पर्छ। विश्वासको आधार यीशुको मृत्यु र पुनरुत्थान हो। यीशुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। परमेश्वरको राज्यको बारेमा यीशुले दिनुभएको दृष्टान्तमा उहाँले भन्नुभयो, असल बीउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ शैतान हो। यसकारण यस दृष्टान्तबाट यीशुले सिकाउनु भएको शिक्षा यो हो कि असल बीउ अर्थात परमेश्वरको राज्यको सन्तान बन्नलाई मानिसले यीशुमाथि विश्वास गर्नुपर्छ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। यहाँ यीशुले भन्नुभयो, असल बीउ छर्ने चाहिँ मानिसको पुत्र हो। मानिसको पुत्र भन्नाले यीशु आफै हुनुहुन्छ। यीशुले संसारमा आएर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। यीशुको प्रचार सुनेर हजारौं मानिसहरूले उहाँमाथि विश्वास गरे र परमेश्वरको राज्यमा प्रवेश गरे। उहाँले परमेश्वरको राज्यको प्रचार गर्ने काम यसो भनेर आफ्नो चेलाहरूलाई दिनुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। संसारका सबै जातिहरूले यसोको सन्देश सुनन्, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। त्यो योजना अनुसार अहिले पनि संसारभरि नै यसोको सुसमाचार प्रचार भइराखेको छ। हरेक दिन लाखौं मानिसहरूले यसोमाथि विश्वास गरिरहेका छन्। असल बीउ छर्ने मानिस तपाईँ पनि हुन सक्नुहुन्छ, जसद्वारा मानिसहरू परमेश्वरको राज्यमा आउन सक्छन्। सुसमाचार यो हो कि यीशु संसारमा आउनुभयो र मानिसको मुक्तिको निम्ति आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिसले अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तेस्रो, राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा दृष्टान्त यीशुले भन्नुभयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीउ छर्यो। खेतले संसारलाई देखाउँछ। संसारमा धेरै किसिमका मानिसहरू हुन्छन्। यहाँ मुख्य दुई किसिमका मानिसहरूको बारेमा बताइएको छ, पहिलो परमेश्वरको राज्यका सन्तानहरू, दोस्रो दुष्टका सन्तानहरू। परमेश्वरको राज्यका सन्तानहरू तिनीहरू हुन् जो यसमा भएको विश्वासद्वारा नयाँ गरी जन्मेका छन्, जुन आत्माको जन्म हो। अर्को थरीका मानिसहरू जो परमेश्वरबाट टाढा छन्, जो शैतानको अधीनमा छन्, को राज्यको सन्तान हो, को दुष्टको सन्तान हो, को धर्मी हो, को पापी हो, कसले उद्धार पाएको छ र कसले पाएको छैन भनेर मानिसले बाहिरी रूप हेरेर छुट्याउन सक्दैन। सबै एकै देखिन्छन्, जसरी गहुँ र सामा एकै देखिन्छन्। तर संसारका मानिसहरूमा जो परमेश्वरको राज्यको सन्तान हो, उसलाई निश्चय हुन्छ कि उसले यसमा नयाँ जन्म पाएको छ। उसलाई थाहा हुन्छ कि ऊ संसारमा भए तापनि ऊ संसारको होइन। यीशुले भन्नुभयो, यदि तिमीहरू यस संसारको हुँदा हौ त संसारले तिमीलाई आफ्नो ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यो संसार हाम्रो अस्थायी डेरा हो। एक दिन यो डेरा छोड्नु पर्छ। यो डेरामा रहन्जेल हामी जे गर्छौ त्यो मुख्य छ। हामीले जे निर्णय गर्छौ त्यो मुख्य छ। हामीले जुन बाटो रोज्छौ त्यो मुख्य छ। संसारमा भए तापनि येशूमा भएको विश्वासद्वारा प्रत्येक मानिस परमेश्वरको राज्यको सन्तान बन्दछ। बाइबलले भन्दछ, तर जतिले उहाँलाई अर्थात् येशूलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। चौथो, अन्तको दिन। फसलको समयलाई यहाँ अन्तको दिन भनिएको छ। यीशुले भन्नुभयो, फसलको समय चाहिँ अन्तको दिन हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। अनि फेरि यीशुले भन्नुभयो, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। अन्तको दिन कहिले हुन्छ त्यो कसैलाई थाहा छैन, तर एक दिन निश्चय हुनेछ। यीशु एक दिन फेरि आउनुहुनेछ र संसारको अन्त हुनेछ। त्यो अन्तको दिनमा मानिसहरू दुई भागमा छुट्टिनेछन्। एक भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्। जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिनेछन्, तिनीहरू रुनेछन्, डाँडा खिच्नेछन् र समय विलाप गर्नेछन्। तर अर्को भागका मानिसहरू जो यीशुमा भएको विश्वासद्वारा परमेश्वरको राज्यको सन्तान भएका छन्, तिनीहरू रमाउनेछन् र महिमित रूप लिनेछन्। यहाँ यसरी लेखिएको छ, तब धर्मी जनहरू भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्, जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिनेछन्, तिनीहरू

0: आज परमेश्वरको राज्यमा प्रवेश गरेकाहरू सदा सर्वदै परमेश्वरसँग रहनेछन्। परमेश्वरको राज्यका सन्तानहरूको सम्बन्धमा हामीले मुख्य चारवटा शिक्षा सिकेका छौँ। पहिलो, असल बिउ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। तेस्रो, राज्यका सन्तानहरू। चौथो, अन्तको दिन।
1: प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
2: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो सबै।

0: तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: गुड न्यूज एफएम 105.1।
3: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
4: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In Sudan, Islamists within the government campaign against Christians. Churches are continuously attacked by radical Islamists. Recently, several churches were the target of an unjust attack. Following the attack, the pastors were ordered to appear in court to respond to false accusations made against them. Although they face intense opposition and pressure from authorities, these pastors have remained unwavering in their faith. One of the pastors courageously responded, "We trust God, knowing that nothing will be successful in stopping the ministry." Praise God for the boldness of the church leaders in Sudan. Pray God would continue to grant them courage in the face of opposition.
3: I will not let my brothers and sisters suffer in silence, nor would I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जय मसी. नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेका छौं हामी. र केही समय चाहिँ म तपाईँहरूलाई केही प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरूबाट उत्साह दिन चाहन्छु. हामी प्रार्थना गर्ने व्यक्तिहरू हौ, अथवा भनौ हामीमा एउटा आशा छ, त्यो आशा चाहिँ परमेश्वरमा छ. र हामीले चाहिँ हाम्रो जुन प्रकारको प्रार्थना गरिरहेका हुन्छौं, हाम्रो जीवनमा हामीले विभिन्न किसिमका कुराहरूसँग सम्बन्धित प्रार्थना गरिरहेका हुन्छौं. र प्राय हामीले प्रार्थना गर्ने भनेको चाहिँ तपाईँ हामीले केही आपद विपद पर्दा अथवा गाह्रो हुँदा अथवा भनौ राम्रो हुँदा फेरि पनि हामी प्रार्थना गर्छौं. प्रार्थना गर्नको लागि हामीलाई कुनै विषयहरू नै चाहिन्छ भन्ने कुराहरू पनि छ, तर प्रार्थना गर्नको निम्ति सधैँभरि परमेश्वरसँग कुराकानी गर्ने एउटा माध्यम प्रार्थना भएको कारणले गर्दा हर समय तपाईँ र मैले प्रार्थना गर्न सक्छौ. आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासको जाँच हुँदा चाहिँ हामीले प्रार्थना गरेका छौँ कि छैनौ भन्ने कुरामा म तपाईँहरूसँग कुराकानी गर्न गइरहेकी छु. हामीले उत्पत्तिको पुस्तकमा हेर्छौ भने पनि अब्राहमको जीवनमा विश्वासको जाँच भएको छ, र बाइबलमा हामी पढ्ने हो भने चाहिँ अब्राहमलाई विश्वासको पिता भनेर पनि चिनिन्छ. उनले परमेश्वर माथि यस्तो विश्वास गरेका छन् कि जुन विश्वासले आज तपाईँ र मेरो विश्वासलाई पनि टेवा पुगेको छ. तपाईँ र म पनि परमेश्वरलाई विश्वास गर्नको निम्ति त्यो विश्वासले हामीलाई धेरै ठुलो महत्वपूर्ण कुरा चाहिँ सिकाएको छ. र कहिलेकाहीँ चाहिँ भनौँ न हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरू आउँछन् होइन, अरूले एकदमै राम्रोसँग गरेको हामीले चाहिँ गर्न नसकेको, अथवा भनौँ अरू चाहिँ एकदमै राम्रो भएको हामी आफूलाई चाहिँ नराम्रो स्थानमा पनि हामीले राखिरहेका हुन्छौँ. म त गर्नै सक्दिनँ कि के हो, अथवा यो हो कि त्यो हो कि भनिरहेका हुन्छौँ होइन. र अरूले गरेको देख्दा हामीलाई अचम्म लाग्छ, रहर लाग्छ कतिपटक, किन ममा भएन, उमा मात्रै किन राम्रो, उसको सुन्दाखेरि किन यति राम्रो भन्ने कुराहरू हामी गर्छौँ होइन. त्यो गर्दा गर्दै कतिपटक हामी अरूको जस्तो बन्ने पनि प्रयास गर्छौँ, अलिअलि बन्छौँ पनि कतिपटक. राम्रो कुराको देखासिकी गर्नु राम्रो पनि हुन्छ, तर हामीले बाइबलमा हेर्छौँ भने चाहिँ आसाप भन्ने व्यक्तिले चाहिँ राम्रो कुरा नभएर नराम्रो कुराको देखासिकी गर्न लागेका छन्. विश्वासको जाँच चाहिँ त्यहाँ पनि हुन्छ होइन. हामीले जे भन्छौँ र 73:1-11 यो कुरालाई पाउन सक्छौँ. र आसापले जुन कुराको देखासिकी गरे, उनले नराम्रो कुरामाथि आफ्नो आँखा लगाए, र नराम्रोहरू कुनै परिश्रम नै नगरिकन धनी भएको अल्छीहरू होइन, र समाजमा धाक जमाएर खाएको देखे, आफू चाहिँ सोझो जीवन जिएर खान पनि राम्रोसँग नपाएको र स्वास्थ्य उपचार पनि राम्रो नपाएको निष्कर्षमा उनले निकाले भनौँ न. त्यो समयमा अरूले चाहिँ एकदम केही पनि नगरिकन होइन, एउटा इमान्दार नभइकन पनि राम्रो जीवन जिइरहेको, तर आफू चाहिँ एकदमै भनौँ न कष्टकर जीवन जिइरहेको उनले बुझे. यो कुरा तपाईँहरू मेरो जीवनमा पनि लागू हुन सक्छ. र नराम्रैहरूकै फलिफाप अथवा भनौँ अलिकति भलाइ नचाहने व्यक्तिहरूको फलिफाप उनले बुझे. यसरी गलत कुरामा आफ्नो दृष्टि लगाएकोले उनको परमेश्वरमाथिको विश्वास र भरोसा चाहिँ डगमगायो. उनको विश्वासको जाँच भयो, परीक्षा आयो, उनी विश्वास र धार्मिकताको बाटोबाट पतन हुने अवस्थामा पुगे. र नराम्रोहरूलाई राम्रो नै भइरहेको छ भनेर सोच्नु नै उनको गल्ती थियो। तर जब उनी परमेश्वर कहाँ गए, हामी त्यहाँनिर हेर्न सक्छौँ, तब उनले साँचो कुरा बुझेर होस सम्हाले अनि पतन हुनबाट जोगिए। हामीले गलत कुरामा मन लगाएका छौँ र गलत निष्कर्ष निकालेका छौँ भने हामी पतनको बाटो हिँडिरहेका छौँ भनी हामीले बुझ्नुपर्छ। हाम्रो नमुना नराम्रा कुराहरू हुनै सक्दैनन्। हाम्रो नमुना प्रभु येशु ख्रिस्ट हुनुपर्छ। हामीले नराम्रोलाई होइन तर येशूलाई हेर्नुपर्छ र आफ्नो विश्वासलाई बचाइ राख्नुपर्छ भनेर हिब्रूको पुस्तक 12:2 पनि हामीलाई बताउँदछ। त्यो कारणले गर्दा आज यो समय तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ भन्ने प्रार्थना चाहिँ तपाईँ र मेरो हुन सकोस्। किनकि हामीलाई कहिले काहीँ देख्दा फेरि होइन जसले नराम्रो गरेको छ, जो नराम्रो गर्छ त्यसको फलिफाप भएको हामी देख्न सक्छौँ। जहाँ पाप त्यही फलिफाप भनेर पनि संसारको व्यक्तिहरूले कतिपटक होइन संसारमा भनेको हामी देख्छौँ। हामी मानिसहरू हौ, संसारमै छौँ, व्यक्तिहरूकै बीचमा छौँ, तर हाम्रो परमेश्वरको न्याय फरक छ, हाम्रो परमेश्वरको हेराइ फरक छ। त्यो कारणले गर्दा फेरि पनि भन्न चाहे हामीहरूको प्रार्थना चाहिँ यो साँझ यस्तो प्रकारको होस् कि परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ। येशूले कहिले पनि नराम्रो कुराहरू गर्नु भएन, येशूले कहिले पनि अरूको देखा सिके गर्नु भएन। पिताको आज्ञालाई जहिले पनि उहाँले मान्नुभयो। थुप्रै कुराहरू थिए उहाँको अगाडि, चोरी डकैतीका कुराहरू थिए, अरूलाई दुःख दिने व्यक्तिहरू थिए, छिनमै मन बदल्ने व्यक्तिहरू थिए, धोका दिने व्यक्तिहरू थिए, विभिन्न किसिमका व्यक्तिहरू थिए, अरूको लही लहीमा लाग्ने व्यक्तिहरू थिए। तर उहाँले चाहिँ जहिले पनि त्यो कुरालाई सिक्नुको सट्टा परमेश्वरको वचनलाई, पिताको वचनलाई अँगालेर अगाडि बढे र जुन उद्देश्यको साथ परमेश्वरले येशूलाई संसारमा ल्याउनु भएको थियो त्यो कुरा चाहिँ येशूको जीवनबाट पूरा भएको हामी देख्छौँ। त्यो कारणले गर्दा आज हाम्रो प्रार्थना चाहिँ येशूलाई हेर्न सक्ने प्रार्थना होइन, येशूलाई हेर्न सकौँ भन्ने प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ भन्ने उत्साह यो समयमा तपाईँहरूलाई दिन चाहन्छु। र आगामी समयमा पनि यस्तै यस्तै प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरू लिएर म आउने नै छु। अहिले भने तपाईँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँको यो साँझको समय आशिषमय रहोस्।
6: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी।

0: जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: गुड न्यूज एफएम 105.1।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोतावृन्द, हाम्रो आजको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। हवस् त, जय मसीह, तपाईँको आजको रात आशिषमय बितोस्। तर www.goodnewsfm.com.np मा भने अनलाइनका श्रोताले रातभर हाम्रो गुड न्यूज एफएम रेडियोलाई सुन्न सक्नुहुनेछ।